तारेको सुविधा पाएको दुई वर्ष बितिसक्दा पनि नेपालीका लागि भारतमा यो सुविधा शुरू हुन सकेको छैन। गत जेठमा नेपाल र भारतबीच एक अर्काको बैंक खातामा अनलाइन माध्यमबाट रकम पठाउन तथा प्राप्त गर्न सकिने क्रसर बोर्डर रेमिट्यान्स ट्रान्सफर सेवा शुरू भएको छ। अबको केही महिनाभित्रै भारत भ्रमणमा जाने नेपाली नागरिकका लागि यो सेवा क्यूआर भुक्तानी संचालनमा ल्याउने अपेक्षा गरेका छौं। एनपीसीआईको अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले भने अहिले प्राविधिक तयारी प्रणालीमा आबद्ध गर्ने र परीक्षणका कामहरू तीव्र रूपमा भइरहेका छन्। उहाँका अनुसार पहिलो चरणमा भारतीय पर्यटकले नेपालमा भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको थियो भने दोस्रो चरणमा नेपाली पर्यटकले भारतमा भुक्तानी गर्न सक्ने व्यवस्था गरिनेछ। नेपालीले चाँडै भारतमा क्यूआरबाट भुक्तानी गर्न सक्ने शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकले यो खबर छापेको हो।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। नेपाली कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेशका संसदीय दलका नेता मंगल बहादुर शाही गत साउन 12 गते कर्णाली प्रदेशका मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। सोमबारसम्म उहाँले मन्त्री परिषद विस्तार गर्न सक्नु भएको छैन। मुख्यमन्त्री नियुक्त भएको 22 दिनपछि उहाँले मन्त्री परिषद विस्तार नगरी प्रदेश सभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ। भदौ 3 गते आज कर्णाली प्रदेश सभामा मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै हुनुहुन्छ।
2: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार दिउँसो प्रदेश सभामा विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्रीमा नियुक्त भएको एक हप्ताभित्रै मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको हो। तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाहले साउन 28 गते पदबाट राजीनामा दिएपछि साउन 29 गते भट्ट संविधानको धारा 168 को उपधारा 2 बमोजिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
1: नेकपा एमाले बागमती प्रदेश संसदीय दलमा उत्पन्न विवादमा संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई नै राख्ने गरी सहमति बनेको छ। हेटौडामा मंगलबार बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले थपलियालाई संसदीय दलको नेताबाट नहटाउने र प्रदेशसभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउने सहमति गरेको हो। यसअघि संसदीय दलका नेता थपलियालाई संसदीय दलको नेताबाट हटाउन थपलिया विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो।
2: नेपाली कंग्रेसले 16 देखि 19 असोजमा पार्टीको 15 महाधिवेशन गर्ने गरी प्रक्रिया अगाडि बढ़ाएको छ। 77 वटै जिल्लामा अधिवेशन गराउन कंग्रेसले 85 निर्वाचन अधिकृतलाई मंगलबारदेखि परिचालन गरेको छ। पूर्व सभापति शेरबहादुर देउवाको समूह भने महाधिवेशन रोक्न अन्तर्कालीन आदेश माग्दै अदालत जाने तयारीमा लागेको छ।
1: अबदेखि संघीय सरकार अन्तर्गतका सबै कर्मचारीले हरेक 15 दिनमा तलब पाउने भएका छन्। हाल परीक्षणका रूपमा अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयका कर्मचारीले मात्रै पाक्षिक रूपमा तलब पाइरहेकामा सरकारले यसलाई सबै राष्ट्र सेवा कर्मचारीमा विस्तार गरेको हो। महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्ति भरण व्यवस्थापन कार्यालय र कुमारी चोक तथा केन्द्रीय तहसील कार्यालयलाई संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई हरेक महिनाको 15 दिन पूरा भएपछिमा तलब तथा भुक्तानी उपलब्ध गराउन पत्र लेखेको छ।
2: काठमाडौँको व्यस्त बजार खिचा पोखरीमा बिहानै मासु किन्न पुग्नु भएकी गृहिणी सविता श्रेष्ठको मनमा एउटै जिज्ञासा उठ्छ। मैले किनिरहेको मासु स्वस्थ पशुको हो कि होइन? यो स्वच्छ र सुरक्षित तरिकाले तयार गरिएको हो कि होइन? श्रेष्ठको जस्तै हरेक दिन मासु उपभोग गर्ने उपभोक्ताले यस्ता प्रश्नको स्पष्ट उत्तर पाउन सकेका थिएनन्। वर्षौंदेखि उपभोक्ताले दैनिक उपभोग गर्ने मासुको गुणस्तरबारे निश्चित जानकारी नपाइकनै उपभोग गर्दै आएका थिए। आफूले खाने मासु रोगी पशुको हो कि स्वस्थ, वध प्रक्रिया वैज्ञानिक र स्वच्छ ढंगले गरिएको छ कि छैन भन्ने विषय उपभोक्ताको पहुँच बाहिर थियो। यद्यपि सरकारले यसलाई व्यवस्थित गर्न 2 दशक अघि नै पशु वधशाला र मासु जाँच ऐन 2055 ल्याएको थियो। त्यसको प्रभावकारी कार्यान्वयन हुन भने सकेको थिएन।
1: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबै विद्युतीय व्यापार ई कमर्स व्यवसायीलाई अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको छ। विभागले प्रचलित कानून बमोजिम प्रक्रिया पूरा गरेर विभागको पोर्टलमा आफ्नो व्यवसाय सूचीकृत गराउन निर्देशन दिएको हो। विद्युतीय व्यापार ई कमर्स ऐन 2081 तथा विद्युतीय व्यापार ई कमर्स निर्देशिका 2082 कार्यान्वयनमा आइसकेको सन्दर्भमा विभागले पुनः ताकेता गरेको हो।
2: पछिल्लो 5 वर्षमा 2 खर्ब 38 अर्ब रूपियाँ बराबर बीमाङ्कको कृषि बीमा भएको छ। यो आर्थिक वर्ष 2078-79 गत आर्थिक वर्षसम्मको कृषि बीमाको तथ्याङ्क हो।
1: अब शेयर बजार नेप्सी परिसूचक घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। गत शुक्रबार 7.37 अंकले घटेको नेप्सी सोमबार 2.01 अंक र मंगलबार 19.34 अंकले घटेको हो। त्यसअघिका 3 कारोबार दिन भने नेप्सी निरन्तर बढ़ेको थियो।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस हो,
1: डिस हो खुशीको कनेक्सन।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। युरोपमा बढ़दो विषम मौसमी घटनाका कारण हाल भइरहेको क्षतिको खर्च अन्तत युरोपेली देशका सरकार र सार्वजनिक कोषमै पर्ने देखिएको छ। जलवायु जन्य यस्ता क्षतिको ठूलो हिस्साको बीमा नभएको वर्तमान अवस्थामा र तत्काल ठोस कदम नचालिँदा यस्तो परिदृश्य देखिएको हो। यस वर्ष दक्षिण पश्चिम युरोपमा लागेको डढ़ेलो सन् 2024 स्पेन र सन् 2021 जर्मनी तथा उसका छिमेकी देशमा आएको ठूलो बाढ़ीले जलवायु परिवर्तनबाट हुने क्षतिले युरोपको वित्तीय समस्यालाई थप चर्काएको देखिएको छ।
3: अब खेल र खेलाड़ीका खबर। पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो कीर्तिमानी खेल जीवनको यो अन्तिम वर्ष हुन सक्ने संकेत गर्नुभएको छ। 41 वर्षीय रोनाल्डोलाई फुटबल इतिहासकै महान खेलाड़ीहरूमध्ये एक मानिन्छ, जसले आफ्नो करियरमा 5 बालोन डी ओर अवार्ड जित्नुका साथै थुप्रै प्रमुख उपाधि र कीर्तिमानहरू बनाउनु भएको छ।
2: अब विचार विश्लेषणको पालो। डाक्टर शोभाकर पराजुलीले कंग्रेसको सत्ता समीकरण शीर्षकमा लेख्नु भएको विचार नागरिक दैनिकले छापेको छ। नेपालको वर्तमान राजनैतिक वातावरणमा कंग्रेसका नेताहरूले आफ्नै आन्तरिक विवादलाई राष्ट्रिय निराशाको अर्को कारण बन्न दिनु हुँदैन। उनीहरू एउटै मंचमा उभिएर भन्न सक्नुपर्छ हामीबीच मतभेद छन् तर लोकतन्त्र प्रतिको प्रतिबद्धतामा मतभेद छैन। हामीबीच नेतृत्वको प्रतिस्पर्धा छ तर राष्ट्रको भविष्य प्रतिस्पर्धा छैन। हामी पार्टीभित्र चुनाव लड्छौं तर पार्टीलाई कमजोर बनाएर होइन। वरिष्ठताको सम्मान हुनेछ, पुस्तान्तरणको अधिकार सुरक्षित हुनेछ र कंग्रेस व्यक्तिको इच्छाले होइन विधान र संस्थागत प्रक्रियाले चल्नेछ। यस्तो सन्देश राजनैतिक रूपमा अत्यन्त शक्तिशाली हुनेछ किनकि यसले कार्यकर्तालाई मात्र होइन देशलाई पनि एउटा संकेत दिनेछ। कंग्रेस आफ्नो आन्तरिक संकट लोकतान्त्रिक ढंगले समाधान गर्न सक्षम छ।
3: विदेशबाट आए भोटिङ किन कसरी र कहिले शीर्षकमा कान्तिपुरमा यो विचार छापिएको छ र यो विचार संजय खनाल र ऋषभ कर्णले लेख्नु भएको हो। चरणबद्ध कार्यान्वयनको प्रक्रियामा विश्वव्यापी सञ्जाल भएका गैर आवासीय नेपाली संघ एनआरएनए, नेपाल पत्रकार महासंघ जस्ता संस्थाहरूको निर्वाचनमा प्रयोग गर्ने, आगामी स्थानीय निर्वाचनका केही निर्वाचन क्षेत्रमा पायलट परियोजना सञ्चालन गर्ने तथा उपनिर्वाचनहरूमा प्रयोग गर्ने जस्ता कदमहरू चाल्न सकिन्छ। यसले विश्वास बढ़ाउन र प्रणालीमा रहेका महत्वपूर्ण कमी कमजोरीहरू परिचालन गर्न मद्दत गर्नेछ। झण्डै 4 अर्को निर्वाचनमा यसको पूर्ण कार्यान्वयन गर्ने ठोस लक्ष्य अहिले नै राख्नुपर्छ किनकि यो सम्भव छ। मतदानको अनुमति, मतपत्रका ढाँचा, समावेशिता अनुरूपका फेरबदल, गणना र परिणाम घोषणाका विधि घरेलू कानून अनुरूप हुनुपर्छ। नेपालको चुनावी डेटा देशको आफ्नै नियन्त्रणमा रहनुपर्छ। कुनै पनि बाहिरी कम्पनी वा विदेशी प्रणालीले यसमा शक्ति राख्न नहुने यस प्रणालीको न्यूनतम शर्त हो। त्यत्तिकै अहम कुरा यस प्रणालीलाई कुनै पनि देश वा कम्पनीको एकल आपूर्तिकर्तामा निर्भर हुने गरी छोड्न नहुनु हो। डेटा कहाँ राख्ने, त्यसको पहुँच कहाँ कहाँसम्म पुग्ने र त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने सबै विषय देशभित्रै निर्णय गर्नुपर्छ। नेपालले यसको पूर्वाभ्यास विश्वव्यापी सञ्जाल भएका गैर आवासीय नेपाली संघ, नेपाल पत्रकार महासंघ जस्ता संस्था मार्फत गर्न सक्छ। स्वतन्त्र प्राज्ञिक निकायका रूपमा विश्वविद्यालयहरूलाई त्यस क्रममा प्रणाली जाँच र मूल्याङ्कनको भूमिका दिन सकिन्छ।
2: हिमालय टाइम्सले एकताको पुनर्जागरण आवश्यक शीर्षकको कविन अर्यालले लेख्नु भएको विचार छापेको छ। सामूहिक र राजनैतिक सद्भावमा बाँचेको नेपाली समाजलाई विखण्डनतर्फ लैजान अनेकौं राष्ट्रिय अन्तर्राष्ट्रिय प्रकारका प्रयास भइरहेका छन्। यी घटनाक्रमबाट अति चनाखो भई आन्तरिक एकता बलियो बनाउन जरूरी छ। डलर र भारूमा रमाइरहेका ती कथित बुद्धिजीवी, प्राज्ञिक विश्लेषक, नेता, कर्मचारी, संचारकर्मी, प्रोफेसर, न्यायकर्मी, इन्टेलिजेन्स लगायतको निगरानी र उनीहरूलाई जवाफदेही शासनमा ल्याउँदै विदेशीको मतियार हुनबाट जोगाउँदै राष्ट्र निर्माणको महाअभियानमा र सत्कर्मको मार्गमा ल्याउन सरकारले सतर्कताका साथ आफ्ना र रणनीतिक योजनाहरू अघि सार्यो भने मात्र देश सुरक्षित रहन सक्छ। विगतमा हामीले आर्जन गरेको राष्ट्र स्वाभिमान पुनः आरसीले अभिलाषा बोकेर राष्ट्रिय एकताको एकद्वार रणनीतिमा उभिन सक्नु नै नेपाल राष्ट्रको जय हुनेछ।
3: अस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्यूबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 मेगाहर्ट्ज।
1: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहार अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने व्यवहार अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
2: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाई हाम्रो अटुट साइनो।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क 10% जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी।
3: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो। 8:06 AM यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: बताउँदा एक बालिकाको मृत्यु बेपत्ता दुईको खोजी कार्य जारी।
1: स्थानीय तहको चुनावको माहौल बनाउँदै दलहरू पुराना दल आन्तरिक किचोलोमा उम्मेद्वार खोज्न राष्ट्रपा अघि कांग्रेसले महाधिवेशन समयमै सम्पन्न गर्न विधान संशोधन गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने।
0: मधेसमा ट्रान्सफर्मर चोरी बढ्दै किसान र सर्वसाधारण मारमा गौरवको पाँच सिंचाई आयोजना पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य। पोखरा र गौतम बुद्ध विमानस्थलबाट उडान नभएपछि केन्द्रीय कोषबाट ऋण तिर्दै प्राधिकरण।
1: विश्वका दश मध्ये चार स्वास्थ्य संस्थाले मात्रै सरसफाई मापदण्ड पूरा गर्ने गरेको अध्ययन। सार्वजनिक पाकिस्तानी नागरिकको सुरक्षाका लागि संयुक्त राष्ट्र संघको आह्वान। युक्रेनमा रूसी रकेट आक्रमणले दश जनाको मृत्यु।
0: र नेपालमा अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगिता आयोजना हुने। विद्यालयमा कराते विकासका लागि विद्यालय खेलकुद महासंघ र कराते महासंघ बीच सहमति। नेपालको आयोजनामा इटालीमा सिटी टी ट्वेन्टी क्रिकेट लागू हुने।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा काठमाडौँ उपत्यका सहित देशभर अब आफूखुशी मासु पसल खोल्न नपाइने प्रसंग।
1: काठमाडौँ उपत्यकामा अब जथाभावी मासु पसल खोल्न नपाइने भएको छ। सरकारले पशु वधशाला तथा मासु जाँच ऐन 2055 लागू गर्ने तयारी गर्दै राजपत्रमा सूचना प्रकाशित गरेको छ। सूचना अनुसार 2083 मंगिर 1 गतेदेखि काठमाडौँ उपत्यकाका तीनै जिल्लामा ऐन लागू हुनेछ। यसै गरी 2083 माघ 1 गतेदेखि देशभरका नगरपालिका र 2084 साउन 1 गतेदेखि नेपालभर ऐन कार्यान्वयनमा ल्याइनेछ। ऐन लागू भएपछि पशु वध मासु परीक्षण र बिक्री वितरण निश्चित मापदण्ड अनुसार गर्नुपर्नेछ। यसैसँग अनुमति र मापदण्ड बिनी आफूखुशी मासु पसल सञ्चालन गर्ने व्यवस्था अन्त्य हुने कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोतनाथ गौतमले सीआईएनसँग बताउनुभयो।
3: सकेसम्म धेरै सबै प्रदेशमा पुग्ने गरी हामीले मासु जाँच चाहिँ अब कार्यान्वयन हुँदैछ भनेर यो मङ्सिरदेखि चाहिँ कार्यान्वयनमा जान्छ काठमाडौँ उपत्यकामा। अब यो बागमती प्रदेशमा चाहिँ हामी छिट्टै नै सबै पक्षलाई समेट्ने गरी व्यापक रूपमा कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ। मन्त्रालय आफै पनि छ, केही जटिलताहरू छन् तर कार्यान्वयन गर्न त्यति जटिल होला जस्तो मलाई लाग्दैन, हामी कार्यान्वयन गर्न सक्छौँ भन्ने नै।
0: अब ओल्लो कोठामा को बसिरहेछ पल्लो कोठामा थाहा हुँदैन, काठमाडौँ भनेको त्यस्तो ठाउँ होइन। अब ओल्लो कोठामा मासु पसल बेसी राखेको अलि दुई घर पछि उतापट्टि थाहा हुँदैन, सरकारले कसरी थाहा पाउँछ त यो विषय? अब
3: हेर्नुहोस्, यो कानुनमा हामीले पहिलेदेखि नै धेरै कुरा व्यवस्था छ गरेको छ। मासु पसल पहिलो कुरा स्थानीय तहमा दर्ता हुनुपर्छ। त्यो मासु पसल दर्ता गर्नको लागि निवेदन दिनुपर्छ। त्यो निवेदन दिइसकेपछि त्यहाँको पशु सेवा शाखामा भएको के भन्छ प्राविधिकले हेर्छ र त्यो अनि त्यतिले मात्रै पुगेन, वधस्थलका लागि चाहिँ के भन्छ पालिकाले सिफारिस गरेर हेरेर के भन्छ प्रदेश सरकारको जिल्ला स्थित पशु सेवा हेर्ने कार्यालयमा उसले त्यो निवेदन पठाउँछ, उसले आएर हेर्छ मापदण्ड अनुसार पुगेको छ कि छैन, अनि मात्रै त्यो मासु पसल वधस्थल पथशाला त्यो चाहिँ दर्ता हुन्छ। अनि अब अहिले जस्तो के भन्छ खोल्न मन लाग्यो मैले
0: खोलु भनेर सजिलैसँग खोल्न पाउने अवस्था भएन।
3: व्यवसाय गर्ने जस्तो व्यवसाय कहाँ दर्ता हुनुपर्ने हो, उसले भ्याटमा दर्ता गर्नु हुनुपर्ने हो, प्यान नम्बर लिनुपर्ने, त्यो काम त व्यवसायले पनि गर्नु पर्यो नि त।
0: स्थानीय तहको निर्वाचन आउन अझै केही समय बाँकी रहे पनि राजनीतिक दलहरूबीच चुनावी तयारीको संकेत देखिन थालेको छ। पुराना दलहरू आन्तरिक विवाद मिलाउन व्यस्त रहेका बेला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा भने उम्मेद्वार छनौट प्रक्रियामै अघि बढ़ेको छ। रासोपाले स्थानीय तहका विभिन्न पदका लागि आवेदन दिन क्याण्डिडेट क्लब शुरू गरेको छ। पार्टीले गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष र वडा सदस्यका लागि इच्छुक व्यक्तिबाट आवेदन माग गरेको छ। उम्मेद्वार बन्न चाहनेले शैक्षिक योग्यता आर्थिक अवस्था कानूनी विवाद डिजिटल अपराध र चारित्रिक अवस्था लगायत विवरण खुलाउनु पर्ने व्यवस्था गरिएको छ। आवेदनपछि लिडरशिप एकाडेमी मार्फत उम्मेद्वारको क्षमता र राजनैतिक संस्कारको मूल्यांकन गरिने पार्टीको तयारी रहेको छ। यता नेपाली कांग्रेस र एमालेभित्र नेतृत्व र संगठन सम्बन्धी विवाद चलिरहेकै छ। नेकपा वाम तालमेलको सम्भावना खोजिरहेको छ भने मधेसवादी तथा पहिचानवादी दलहरू मोर्चाबन्दी गरेर चुनावमा जाने तयारी

0: मा देखिएका छन्। यसरी पुराना दल आन्तरिक समीकरण मिलाउन केन्द्रित भइरहेका बेला रासोपाले भने उम्मेद्वार पहिले चुनावी अभियान पछिको रणनीति अपनाएको देखिन्छ।
1: नेपाली कांग्रेसले आगामी 15 महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्नका लागि विधानको प्रावधानलाई निलम्बन गरेको छ। पार्टी केन्द्रीय कार्य समितिको बैठकले विशेष परिस्थितिले विधानमा रहेको केही प्रावधान जटिलता हटाउने निर्णय गरेको हो। बैठकले महाधिवेशनको प्रक्रियालाई सहज बनाउन विधानको धारा 35(2)(घ)लाई निलम्बन गर्ने निर्णय गरेको छ। कांग्रेसले आगामी असोज 16-19 गतेसम्म काठमाण्डुमा 15 महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।
0: मकवानपुरको हेटौडा उपमहानगरपालिका 19 वासुदेवमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन्। एक बालिका भने खोलाबाट सकुशल निस्कन सफल भएको प्रहरीले जनाएको छ। हिजो साँझ विद्यालयबाट घर फर्किने क्रममा लप्चका तर्न खोज्दा चार बालिकालाई खोलाले बगाएको थियो। खोलाले बगाएकी 8 वर्षीय रोशनी स्याङटान करिब 500 मिटर तल रूखको जरामा अड्किएको अवस्थामा भेटिएकी थिइन्। स्याङटाङलाई हेटौडा अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। यस्तै 11 वर्षीय सुमित्रा भोलन र 12 वर्षीय विनिता भोलन अझै बेपत्ता छन्। उनीहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ। 23 वर्षीय सीमा भोलन भने खोलाबाट आफै बाहिर निस्कन सफल भएको प्रहरीले जनाएको छ। सामान्य चोट लागेकी सीमालाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
1: वन क्षेत्र उजाडेर अतिक्रमण गर्ने विरूद्ध कड़ा कार्यवाही हुने भएको छ। डिभिजन वन कार्यालय महोत्तरीले सागरनाथ वन विकास परियोजनाको 2 नम्बर प्लटमा रूख काट्ने तथा रूख फेदमा विषादी प्रयोग गरी सुकाउने विरूद्ध कार्यवाही प्रक्रिया अघि बढ़ाउने भएको हो। वन कार्यालयका अनुसार अनुसन्धानका क्रममा 195 वटा टिक जातका रूख काटिएको र केही रूखको जरामा विषादी प्रयोग गरिएको पाइएको छ। वरिष्ठ वन अधिकृत अजय मिश्रका अनुसार घटनामा संलग्न वन माफियाको पहिचानका लागि अनुसन्धान पनि शुरू भएको बताइएको हो।
0: मध्य प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढ़दै गएपछि किसान, खानेपानी उपभोक्ता र विद्युत प्राधिकरण समस्यामा परेका छन्। पछिल्लो समय विशेष गरी सिंचाई र खानेपानी आयोजनाका ट्रान्सफर्मर चोरको निशानामा पर्न थालेका छन्। मध्य प्रदेश प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 मात्रै 33 वटा ट्रान्सफर्मर चोरी भएका छन्। पछिल्ला 5 वर्षमा भने प्रदेशभर 101 वटा ट्रान्सफर्मर चोरी भएको तथ्याङ्क रहेको छ। गत आर्थिक वर्ष सबैभन्दा बढ़ी महोत्तरीमा 11 वटा ट्रान्सफर्मर चोरी भएका थिए। ट्रान्सफर्मर चोरी हुँदा सिंचाई प्रभावित भएर किसानलाई धान बाली जोगाउन समस्या भएको छ। त्यस्तै खानेपानी आयोजनाका ट्रान्सफर्मर चोरी हुँदा कतिपय ठाउँमा सर्वसाधारण खानेपानीबाट समेत वञ्चित भएका छन्। प्रहरीले ट्रान्सफर्मर चोरीमा गिरोह नै सक्रिय रहेको हुन सक्ने भन्दै अनुसन्धान र निगरानी बढ़ाएको जनाएको छ। प्राधिकरणले पनि ट्रान्सफर्मर जडान भएका क्षेत्रका स्थानीयलाई निगरानी र सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा धान गोड्ने बेला मल व्यवस्थापनमा किसानले के ध्यान दिने
2: बोट बिरुवाको लागि उपयुक्त बनाउँछन् है, त्यसै कारणले तिनीहरूको धेरै ठूलो फाइदा हो, तर रासायनिक मलको विकल्प हुँदैन।
0: गौरवको 5 सिंचाई आयोजना 5 वर्षभित्र पूरा गर्ने लक्ष्य। पोखरा र गौतम बुद्ध विमानस्थलबाट उडान नभएपछि केन्द्रीय कोषबाट ऋण तिर्दै प्राधिकरण लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: गण्डकी जलाधार क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाई तथा दिदीबहिनीहरू,
3: के तपाईँ वा तपाईँको समुदाय हरित जलवायु कोष ग्रीन क्लाइमेट फण्डको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ? यसबाट तपाईँको खेतीपाती, बसोबास वा दैनिक जीवनमा असर परेको छ?
1: चिन्ता नलिनुहोस्, तपाईँको गुनासो सुन्ने ठाउँ छ।
3: स्वतन्त्र उजुरी संयन्त्र आईआरएम हरित जलवायु कोषबाट पूर्ण रूपमा स्वतन्त्र निकाय हो। यसले तपाईँका गुनासा निष्पक्ष, गोप्य र निशुल्क रूपमा सुन्छ र समस्या समाधानका लागि आवश्यक पहल गर्छ।
1: यदि तपाई हरित जलवायु कोषको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ भने आफ्नो सामुदायिक वन उपभोक्ता समूह, वडा कार्यालय वा नजिकैको सामुदायिक केन्द्रमा सम्पर्क गर्नुहोस्।
3: iim.greenclimate.fund मा विस्तृत जानकारी लिन सक्नुहुनेछ।
4: गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु उत्तरदायित्व संयन्त्रहरूमा समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपाल एक्सचेन्जद्वारा जारी सन्देश।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
4: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
3: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा सम्भावनाको कर्णाली, अभावमा नागरिक शीर्षकमा कृष्ण प्रसाद गौतमले सुकेतबाट लेख्नु भएको खबर प्रकाशित छ भने सिरामा प्रहरीकै गोलीबाट गणेश यादवको मृत्यु भएको निष्कर्ष कार्यवाहीको सिफारिश शीर्षकमा गौरव पोखरेलले खबर लेख्नु भएको छ। भित्र पृष्ठमा कांग्रेस संस्थापनले अघि बढ़ायो 15 महाधिवेशन, सक्रियता 77 जिल्लामा 85 निर्वाचन अधिकृत परिचालन शीर्षकमा पनि खबर छ। महाधिवेशनका लागि सभापति गगन थापाको संयोजकत्वमा केन्द्रीय व्यवस्थापन समिति गठन, मुख्य राजनीतिक प्रस्ताव थापाले पेश गर्ने र अन्य प्रस्तावका लागि पनि तोकिएको जिम्मेवारी अगाडि बढ़ाइएको खबर कुलचन्द्र न्यूपानेले लेख्नु भएको छ। यता किन चल्यो एमालेमा आवारा अभियान शीर्षकमा गंगा विष्णुले खबर लेख्नु भएको छ। नीति र नेतृत्व पुनर्गठनको प्रस्ताव राख्ने नेता तथा कार्यकर्तालाई एमाले अध्यक्ष ओलीले आवारा र उरन्ठेउला भनेपछि पार्टीभित्रै विरोध। एमाले बौद्धिक परिषदको पुनर्जागरण अभियानका नेता कार्यकर्ताले शुरू गरे आवारा अभियान शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा नेपालका लागि भारतमा किन चल्दैन किवार शीर्षकको खबर छ भने पाँच वर्षमा दुई खर्ब अड़तीस अर्बको कृषि बीमा बाली बीमामा न्यून आकर्षण शीर्षकमा खबर छ। त्यस्तै नागरिकको पहिलो पृष्ठमा पश्चिम सेती जल विद्युत परियोजना चार दशकदेखि अध्ययनमै सीमित शीर्षकमा दिल बहादुर छत्यालले खबर लेख्नु भएको छ भने गौरवका सिंचाई योजना पाँच वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने योजनाको खबर प्रकाशित छ। सरकारले लगभग चार दशक अघि नै शुरू भएका राष्ट्रिय गौरवका पाँच आयोजना दुईदेखि पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। तीमध्ये बबई सिंचाई र भेरी बबई सिंचाई आयोजनाको काम अगाडि आगामी दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको छ।
0: नयाँ पत्रिका दैनिकमा सवा 26 अर्ब ऋण काटेर बनाइएका पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विमानस्थलकै आमदानीबाट ऋण तिर्ने सम्झौता, उड़ान नभएपछि केन्द्रीय कोषबाट तिर्दै प्राधिकरण शीर्षकमा ज्ञानेन्द्र भूलले लेख्नु भएको खबर छापिएको छ। चिनिया बैंकलाई पोखरा विमानस्थलको झण्डै 16 अर्ब र एडीबीलाई गौतम बुद्धको सवा 4 अर्ब ऋण तिर्न बाँकी रहेको खबरमा उल्लेख छ। भैरहवाको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सवा 26 अर्ब ऋण लिँदा नै सम्झौतामा उल्लेख थियो। विमानस्थलहरूले कमाएर ऋण तिर्ने तर उद्घाटन भएको चार वर्ष भइसक्दा पनि नियमित उड़ान नभएपछि आमदानी गर्न नसकेका दुवै विमानस्थलको ऋणको किस्ता नागरिक उड्डयन प्राधिकरणले आफ्नो कोषबाट तिरिरहेको छ, जबकि प्राधिकरणको कोष पनि विभिन्न विमानस्थलबाट हुने आमदानीले मात्रै होइन सरकारबाट पाउने बजेट र सरकारसँग ऋण लिएर चलेको खबरमा उल्लेख रहेको छ। रेडक्रसको गोदामका लागि जग्गा खरिदमा 1 करोड़ ठगी, पूर्व अध्यक्ष संजीव थापा सहित 5 जना पक्राउ शीर्षकमा टेकराज थामीले लेख्नु भएको खबर छ भने नेपाली दूतावासका छैनन् भवन, वार्षिक 1 अर्ब 39 करोड़ भाड़ामै खर्च शीर्षकमा अर्को खबर समेत छापिएको छ। विभिन्न देशमा नेपाली दूतावास र महावाणिज्य दूतावास गरी 44 कूटनीतिक नियोग, तीमध्ये 33 को भवन तथा कर्मचारी आवास भाड़ामा परराष्ट्र मन्त्रालयको कुल बजेटको करिब 17% भाड़ा तीर्नमै खर्च हुने गरेको खबरमा उल्लेख रहेको छ। गोर्खापत्रको पहिलो पृष्ठमा 3 देशमा राजदूतावास भवन बन्दै शीर्षकमा खबर छापिएको छ। प्रतिनिधि सभामा एकैपटक 4 विभागीय मन्त्रालयसँग सम्बन्धित विषयमा विभागीय मन्त्री र सांसदबीच प्रश्नोत्तर भएको छ। सभामा हिजो परराष्ट्र, ऊर्जा, कृषि र पर्यटन मन्त्रालयसँग सम्बन्धित विषयमा प्रश्नोत्तर भएको हो। चालू अधिवेशनमा दर्ता भएका नेपाली कांग्रेसका सांसद देववासना थापा र निष्कल राईका प्रश्नमा सभाको प्रश्नोत्तर भएको थियो। यसअघि दुई विभागीय मन्त्रीसँग सभामा प्रश्नोत्तर भएको समेत खबरमा उल्लेख रहेको छ। त्यसै गरी राहदानी विधेयक संशोधन प्रक्रियाका लागि स्वीकृति शीर्षकमा अर्को खबर छ भने बढ़्यो घटना, घट्यो मानवीय क्षति, मौसमी विपदसँग सम्बन्धित समाचार रहेको छ। ईश्वर चन्द्र झाले काठमाण्डुबाट लेख्नु भएको यो खबरमा मनसून प्रवेश गरे ता गत वर्षको तुलनामा विपदका घटना बढ़े पनि मानवीय क्षति भने कम रहेको उल्लेख रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पूर्व सूचना प्रणालीको प्रभावकारी उपयोग, बाढ़ी पहिरो जाने सम्भावित क्षेत्रमा राति राजमार्ग बन्द गर्ने निर्णय र प्रविधिको प्रयोगले मानवीय क्षति न्यूनीकरण गर्न सहयोग पुगेको हो। विपद प्राधिकरणका अनुसार नेपालमा मनसून प्रवेश गरेता 59 दिनमा 1373 वटा घटना भएका छन्, जसमा 67 जनाको मृत्यु भएको छ। गत वर्ष सोही अवधिमा 571 वटा विपदका घटना दर्ता भएकोमा 43 जनाको मृत्यु भएको थियो। प्राधिकरणका सहसचिव प्रदीप कोइरालाले विपदका घटनाका आधारमा मृतकको संख्या करिब 7.5% रहेकोमा यस वर्ष करिब 5% रहेको बताउनुभयो। मनसून बाहिरिन अझै 15 दिन समय बाँकी रहेको छ। मूत्राशयबाट निकालियो 3.1 किलोको पत्थरी, यो पहिलो पटक रहेको घटना शीर्षकमा खबर छापिएको छ भने थापालाई मुख्यमन्त्री बनाउने एमालेमा सहमति शीर्षकमा अर्को खबर छापिएको छ। भित्री पृष्ठमा छापिएको यो खबरमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलमा उत्पन्न विवादमा संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई नै राख्ने गरी सहमति बनेको छ। हेटौडामा हिजो बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले थपलियालाई संसदीय दलको नेताबाट नहटाउने र प्रदेशसभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउने सहमति गरेको हो। त्यस्तै धार्मिक पर्यटनको गन्तव्य बन्दै लटरमेश्वर शीर्षकमा हेटौडाबाट छापिएको खबर रहेको छ भने मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने शीर्षकमा भित्री पृष्ठमा धनगढ़ीबाट छापिएको खबर छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज दिउँसो प्रदेशसभामा विश्वासको मत लिने तय भएको खबरमा उल्लेख रहेको छ। छ। डिजिटलाइज हुन सकेन सामाजिक परीक्षण प्रतिवेदनमा अमरगढ़ीबाट छापिएको खबर छ भने लिलाम बिक्री नगरिँदा सर्दै काठ शीर्षकमा बेलौरी कञ्चनपुरबाट लेखिएको खबर समेत छापिएको छ। घोडागढ़ी ताल संरक्षणमा चुनौती शीर्षकमा अर्को खबर पनि रहेको छ। त्यसै गरी वर्षा र पहिरोले छ राष्ट्रिय मार्ग ठप्प शीर्षकमा अर्को खबर छापिएको छ। कारोबारको पहिलो पृष्ठमा छापिएको यो खबरमा देशभर भइरहेको अविरल वर्षा र त्यसपछिको पहिरोले देशका विभिन्न भागमा यातायात सेवा प्रभावित भएका छन्। सड़क विभागको नेभिगेट प्रणालीले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशको 18 मुख्य राष्ट्रिय राजमार्ग मध्ये 6 पूर्ण रूपमा अवरूद्ध भएका छन्।
1: साझा खबरमा अब विदेशका खबर। विश्वका 10 मध्ये 4 स्वास्थ्य सेवा संस्थाले मात्रै बिरामी तथा स्वास्थ्य कर्मीका लागि आवश्यक आधारभूत सरसफाई मापदण्ड पूरा गरेको एक अध्ययनले देखाएको छ। संयुक्त राष्ट्रसंघको विश्व स्वास्थ्य संगठन र युनिसेफले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वका 11% स्वास्थ्य संस्थामा सरसफाई सेवा नै उपलब्ध नभएको अध्ययन सार्वजनिक भएको हो। संयुक्त राष्ट्रसंघले इजरायल पालिस्तान द्वन्दका क्रममा पालिस्तानी नागरिकको सुरक्षा, घर तथा सम्पत्तिको संरक्षण र अत्यावश्यक सेवामा उनीहरूको पहुँच सुनिश्चित गर्न आह्वान गरेको छ। वेस्ट ब्याङ्कमा बढ़दो तनाव तथा आक्रमण र गाजापट्टीमा जारी इजरायली हवाई आक्रमण गोलाबारी बीच राष्ट्रसंघले नागरिकको अवस्थाप्रति चिन्ता व्यक्त गरेको हो र उत्तर पूर्वी युक्रेनको कार्भिव क्षेत्रमा रूसी सेनाले गरेको रकेट हमलामा कम्तीमा 10 मृत्यु भएको छ भने 17 घाइते भएका छन्। पछिल्ला महिनामा नागरिकको मृत्यु बढ़ेपछि युक्रेनले कड़ा प्रतिकार गर्ने चेतावनी गरेको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाल स्क्वास एण्ड र्याकेट संघको आयोजनामा पीएसए नेपाल सेटेलाइट स्क्वास प्रतियोगिता हुने भएको छ। नेपालमा पहिलो पटक हुन लागेको र्याङ्किङ प्रतियोगिता 4 ललितपुरको 7 हुनेछ। प्रतियोगितामा नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, मलेसिया र बेलायतबाट 16 पुरूष खेलाड़ीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको ड्र साइज 8, 16 र 32 खेलाड़ीको हुने प्रावधान रहे पनि पहिलो संस्करणमा 16 खेलाड़ीलाई मात्र सहभागी गराउन लागिएको संघले जनाएको छ। नेपाल विद्यालय खेलकुद महासंघ र नेपाल कराते महासंघबीच सम्झौता भएको छ। सम्झौतामा विद्यालय स्तरमा कराटेको प्रवर्धन, विकास र विस्तार तथा अन्तर्राष्ट्रिय स्कूल स्पोर्ट्स फेडरेशनका प्रतियोगिताहरूमा यसको सहभागितालाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। नेपालका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लीग ईपीएलका संस्थापक आमिर अख्तरको पहलमा इटालीमा सिटी बेस्ट फ्रेन्चाइज T20 क्रिकेट लीग आयोजना हुने भएको छ। इटालियन क्रिकेट फेडरेशनको आधिकारिक समर्थनमा इटालिया T20 पहिलो संस्करण आउँदो नोभेम्बर 7 15 रोममा आयोजना हुने भएको छ। अभ्यास खेलमा नेपालको जीत भएको छ। एसीसी प्रिमियर कपको तयारी स्वरूप खेलिएको पहिलो अभ्यास खेलमा नेपालले भारतको कर्नाटकलाई 116 रनले हराएको छ। मलेसियामा हुने प्रिमियर कपको तयारीका लागि नेपाली टीम अहिले भारतमा रहेको छ।
1: बाली र माटो अनुसार मलको सही मात्रा निर्धारण कसरी गर्ने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: क्लासिक टेकको वाइफाई 6 राउटर नाम घरमा नै शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब धान बालीमा मल हाल्ने कुरा। अहिले किसानको खेतमा धान गोड्ने बेला छ। किसानले बाली र माटो अनुसार मलको सही मात्रा निर्धारण गर्न सके धान राम्रो उत्पादन हुने कृषि वैज्ञानिकहरू बताउँछन्। जैविक र रासायनिक मलको सन्तुलित प्रयोगले माटोको उर्वरा शक्ति समेत जोगाउने उनीहरूको भनाइ छ। मलको मात्रा र प्रयोगलाई किसानले कसरी ध्यान दिने यस बारेमा हामीले राष्ट्रिय धान बाली अनुसन्धान केन्द्रका कृषि वैज्ञानिक डाक्टर उज्जवल कुशवाहासँग कुराकानी गरेका छौं।
2: मलहरू राखिदिनुहुन्छ भने पछि गएर बोट बिरुवाको वृद्धि विकास हुनको लागि धेरै ठूलो सहयोग हुन्छ, उत्पादन बढ्छ। मल राख्नु भएन भने उत्पादन सत्तै घट्छ।
0: त्यो रासायनिक मलको सट्टामा प्राणघारिक मल हुन्छ नि, हामीले गोबर मल अथवा कुखुराको सुली मल अथवा अरू कुनै पनि मल प्रयोग गरेर चाहिँ बाली राम्रोसँग उत्पादन गर्न सक्छ कि सक्दैन अहिलेको अवस्था?
2: अहिलेको अवस्थामा हेर्नुहोस्, जस्तै प्राङ्गारिक मलहरू भन्नुभयो, विभिन्न मलहरूको नाम भन्नुभयो, तिनीहरूमा यो नाइट्रोजनको मात्रा एकदम थोरै हुन्छन्, 1.5% देखि 2.5% सम्म हुन्छन्। त्यसै गरी अरू त हुन्छन् नै, जस्तै डिओपी पोटास तिनीहरू पनि के भन्छ फस्फोरस पोटासको मात्रा पनि कम हुन्छन्। बोट बिरुवालाई जति चाहिएको हो, बोट बिरुवालाई मानौ न 1 केजी चाहिएको हो, तिनीहरूले कति दिन्छन्? ग्राममा दिन्छन्।
0: कम भएपछि
2: बोट बिरुवाको जुन किसिमले वृद्धि विकास र जुन किसिमले उत्पादन हुनुपर्ने हो, उत्पादकत्व हुनुपर्ने हो, त्यो हुँदैन, त्यो घट्न जान्छन्। ग्रीन रेभोल्युसनको मुख्य आधार नै त्यही हो, रासायनिक मल र भेराइटी, त्यो
0: दुई मिलाएर
2: प्रयोग हुँदाखेरि ग्रीन रेभोल्युसन हुन गयो।
0: माटो बिगार्छ भन्छन् नि त, फेरि
2: माटो सन्तुलित मात्रामा इन्टिग्रेटेड न्युट्रिएन्ट म्यानेजमेन्ट भन्ने हामी गर्छौं, होइन, सन्तुलित मात्रामा डिएपी, युरिया, पोटास, त्यसै गरी प्राङ्गारिक मल हाल्यो भने माटो बिगार्दैन, माटोलाई झन् सस्टेनेबल बनाएर राख्छन्। हामीले डिएपी, युरिया, पोटास मात्र भन्दैनौँ, सँगसँगै प्राङ्गारिक मल पनि भनेको हुन्छौँ, 5 डोको 10 डोको राख्नलाई भनेको हुन्छौँ। यसरी गर्यो भने समस्या हुँदैन। तर किसानले के देखिएको छ भने, एउटा मात्र के भन्छ रासायनिक मल हाल्ने, प्राङ्गारिक मल नहाल्ने, प्राङ्गारिक मल हालेन भने रासायनिक मल पनि त्यति जस्तो मात्रामा काम गर्नुपर्ने हो, त्यस्तो किसिमले काम गर्दैन।
0: भनेपछि रासायनिक मल पनि हाल्नु पर्यो, प्राङ्गारिक मल पनि हाल्नु पर्यो,
2: किनभने कार्बन जति मात्र अर्ग्यानिक म्याटर जति माटोमा हुन्छन् त्यति नै रासायनिक मल राम्रोसँग काम गर्छन्। जसरी कार्बनको मात्रा घट्छन्, अर्ग्यानिक म्याटरको मात्रा घट्छन्, प्राङ्गारिक पदार्थको मात्रा चाहिँ यो माटोमा घट्छ, त्यसपछि रासायनिक मलले पनि सोचे जस्तो काम गर्दैन।
0: पछिल्लो समय चाहिँ रासायनिक मलको विकल्प बन्दै धैसा भनेर आउँछ कि, अनि कतिपय माटो विज्ञहरूले चाहिँ धैसा प्रयोग गर्नु राम्रो पनि हो, माटोलाई राम्रो गर्छ, तर यो रासायनिक मलकै सट्टामा काम गर्ने सक्ने सम्भावना चाहिँ कतिको छ धैसाले?
2: धैसाले के गर्छन् भने, यहाँलाई विशेष गरी धान रोप्नुभन्दा पहिला अथवा जुनसुकै बाली लगाउनुभन्दा पहिला ढैँचा लगाउने यो लामो समयदेखि
0: परम्परागत अभ्यास पनि हो,
2: परम्परागत अभ्यास हो, यसले चाहिँ माटोमा प्राङ्गारिक पदार्थको मात्रा बढाउँछ।
1: कृषि वैज्ञानिक डाक्टर उज्जवल कुमार कुशवाहसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: अब काठमाडौँ उपत्यका सहित देशभर आफू खुसी मासु पसल खोल्न नपाइने, वन उजाड्ने र अतिक्रमण गर्ने विरूद्ध कड़ा कार्यवाही हुँदै, खोलाले बगाउँदा एक बालिकाको मृत्यु, बेपत्ता दुईको खोजी कार्य जारी,
1: स्थानीय तहको चुनावको माहौल बनाउँदै दलहरू पुराना दल आन्तरिक किचुलोमा उम्मेद्वार खोज्न रासपा अघि, कांग्रेसले महाधिवेशन समयमै सम्पन्न गर्न विधान संशोधन गर्दै, सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै,
0: मधेसमा ट्रान्सफर्मर चोरी बढ़दै, किसान र सर्वसाधारण मारमा गौरवको 5 सिंचाई आयोजना 5 वर्षभित्र पूरा गर्ने लक्ष्य, पोखरा र गौतम बुद्ध विमानस्थलबाट उड़ान नभएपछि केन्द्रीय कोषबाट रोड तिर्दै प्राधिकरण,
1: विश्वका 10 मध्ये 4 स्वास्थ्य संस्थाले मात्रै सरसफाई मापदण्ड पूरा गर्ने गरेको अध्ययन, सार्वजनिक पालिस्तानी नागरिकको सुरक्षाका लागि संयुक्त राष्ट्रसंघको आह्वान, युक्रेनमा रूसी रकेट आक्रमणमा 10 जनाको मृत्यु,
0: र नेपालमा अन्तर्राष्ट्रिय स्क्वाश प्रतियोगिता आयोजना हुने, विद्यालयमा कराते विकासका लागि विद्यालय खेलकुद महासंघ र कराते महासंघबीच सहमति, नेपालीको आयोजनामा इटालीमा T10 क्रिकेट लीग हुने।
1: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले नयाँ पत्रिकामा रवि मिश्रले बनाउनु भएको कर्नर किक शीर्षकको कार्टुनलाई लिएका छौं। यो कार्टुन मन्त्रीले हेलिकप्टर चढ़ेको विषयलाई व्यङ्ग्य गर्न खोजिएको छ। केही दिन अगाडि एकजना मन्त्रीलाई सामान्य स्वास्थ्य अवस्थामा केही गडबडी आएपछि हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ ल्याएको प्रसंग जोड्न खोजिएको छ। यो विषय हिजोको संसदमा पनि उठेको थियो। दुईजना व्यक्ति यहाँ कुराकानी गरिरहेको जस्तो देखाइएको छ, माथि हेलिकप्टर उड़िरहेको जस्तो देखाइएको छ र बीचमा यस्तो लेखिएको छ, हामीलाई पखाला लाग्दा भट्टटटटट आवाज आउँथ्यो, मन्त्रीलाई रुगा।
0: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: 89.1 MHz.
1: तरेली संगीत कुंज प्रस्तुत गर्दछ।

को आज्ञा भयो जानु पर्छ मैले होइन हाँसी जनता बिदा दिनु अहिले अयोध्याको दुःख विपद भाइ भरतको हात सीता अनि लक्ष्मण।

0: No!
1: रेडियो स्पाइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट स्पाइनो

0: पहिलो समय सूचक अहिले बिहानको 7 बज्यो
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पार्लर 89.1 मेगाहर्ट्ज।
2: आमा एक गिलास दही खान्न साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
5: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिनु पनि।
6: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ। के कुराको चित्त बुझेन छोरी?
7: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो त सक्छ त, जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
6: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
7: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि।
6: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नु जस्तो खोजेको जस्तो।
7: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि।
6: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क।

0: मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदा नगर टाउन, चितवन।
1: सम्पर्क नम्बर 98-750-82-997,
2: 98-550-10-997।
3: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
4: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह विद्यार्थी BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: कलेजका विशेषताहरू:
4: पर्याप्त सुविधा सहित आफ्नै भवन,
3: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
4: पर्याप्त छात्रवृत्ति व्यवस्था,
3: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
4: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 स्थित वन। सम्पर्क नम्बर 056-493-495।
5: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने व्यवहार अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
6: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
7: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बिच तनौली बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98-550-52-454, 98-555-20-454, इमेल lok.logic2@gmail.com।
6: हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट, साथै AMC पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट IT सोल्युसन।
4: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
8: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।
9: रेडियो स्पाइनो 89.8 मेगाहर्ज। तपाईँ हाम्रो अटुट स्पाइनो।

जानकारी पनि हामी तपाईँलाई गर्ने गरेका छौं। 98451 75 223 र 98056 75 223 नम्बरमा तपाईँले आफ्नो आतंकको विषयमा, ग्रह र खाद्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गर्ने गरेका छौं। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो, विशेष गरी चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर दुई टाढीबाट, रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टा चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौती चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो जदोली एफएम 97.2 MHz जदोली सिन्धुलीबाट, रेडियो भलेरी एफएम 102.5 MHz सोलेरी रोल्पोबाट, सामुदायिक रेडियो जलजराज 96.4 MHz त्रिवाङ रोल्पोबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz घटना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मनोरञ्जन नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलगंज तीन धारिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, जातका अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75 223 र 98056 75 223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भन्ने गरिरहेका छौँ। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल भदौ महिनाको आज 3 गते, तदनुसार ईस्वी सन् 2026 अगस्त 19 तारिक, सगत सम्वत 1948, नेपाल सम्वत 1146, रोग नामक सम्वत, दक्षिणाया वर्ष ऋतु, आज बुधबार रहेको छ, श्रावण शुक्ल पक्ष तिथि रहेको छ, सप्तमी तिथि आज रहेको छ, 37 घडी 17 पल्ला रहेको छ, नक्षत्रमा रहेको छ स्वाति नक्षत्र रहेको छ, 9 घडी 14 पल्ला यानि कि 9 बजेर 18 मिनटसम्म रहेको छ, उपरान्त विशाखा नक्षत्र, यस्तै गरेर योगमा रहेको छ, विशेष गरी शुभ योग रहेको थियो बिहानको 3 बजेर 11 मिनटसम्म भने, अहिले यतिखेर भने ब्रह्म योग रहेको छ, विशेष गरी यस्तै गरी कर्णमा रहेको थियो, विशेष गरी ग्रहकरण रहेको छ 5 घडी 51 पल्ला यानि कि बिहानको 7 बजेर 57 मिनटसम्म रहेको थियो भने, तदुपरान्त वणिजकरण रहनेछ। यस्तै गरेर चन्द्रमा आज तुलराशिमा, श्री सूर्यनारायण चाहिँ सिंह राशिमा विराजमान रहेका छन्। यस्तै गरी आनन्दा योगमा आज धुम्र योग रहेको छ, आज बिहान सूर्योदय 5 बजेर 37 मिनटमा भयो भने, सूर्यास्त 6 बजेर 36 मिनटमा हुनेछ, र आजको दिन मन घडी 12 घडी 59 पल्ला रहनेछ। दिन विशेष रहेको छ आज गोस्वामी तुलसीदास जयन्ती, राष्ट्रिय सूचना दिवस भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी पालो रहेको छ आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। आजको लागि विशेष गरी काल बेला यानि कि अशुभ समय भनिरहेको छ, बिहानको 8 बजेर 51 मिनट 49 सेकेन्डदेखि बिहानको 10 बजेर 29 मिनट 32 सेकेन्डसम्म काल बेला रहनेछ। यस्तै गरेर लाभ बेला भने बिहानको 5 बजेर 36 मिनट 23 सेकेन्डदेखि बिहानको 7 बजेर 14 मिनट 6 सेकेन्डसम्म लाभ बेला, त्यसपछि अमृत बेला रहनेछ। यस्तै गरेर शुभ बेला रहेको छ बिहानको 10 बजेर 29 मिनट 31 33 सेकेन्डदेखि दिउँसोको 12 बजेर 7 मिनट 15 सेकेन्डसम्म शुभ बेला रहनेछ। आजको लागि लाभ बेला भने साँझ पख पनि रहेको छ, साँझको 5 बजेर 24 सेकेन्डदेखि 6 बजेर 38 मिनट 8 सेकेन्डसम्म लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ।
यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी पाल रहेको छ ग्रह गोचर। ग्रह गोचरमा सूर्य सिंह राशिमा, चन्द्रमा तुला राशिमा, मंगल मिथुन राशिमा, बृहस्पति विशेष गरी कर्कट राशिमा, शुक्र कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि तुला राशि आउँछ। स्वातिको चौथो चरण नाम आउँछ तारा अथवा तारादेव नाम आउँछ। अन्त्यनाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। कि त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई विशेष रूपमा गराएँ। राहु भने पालिरहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मित्र आदि बाल शीतल।

पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालोत्सर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष

0: देशवासी उनीहरूका लागि आजको दिन परिवारजन सङ्घको साथले उत्साह जगाउँदैछ। विभिन्न सहयोग र उपहार पाइन्छ। सुख दुःखमा सात दिनहरू प्रशस्त मात्रामा भेटिनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुको साथै दाम्पत्य सुखमा रमाउने समय रहेको छ। कामको चाप र थकाइबाट मुक्त रहे विश्राम पाइन्छ। व्यापार बढ्नाले आमदानी पनि राम्रो हुनेछ। अतिथिको रूपमा सम्मान पाइने समय रहेको छ। रमाइलो यात्रा हुने सम्भावना राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन मेहनतीका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरू हार खानेछन्। पराकामद्वारा अधिकार स्थापित गर्न सकिन्छ। चुनौती चिर्दै काम बढाउन सकिन्छ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुँदै जानेछन्। व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन काम बिग्रने भयले सताउनेछ भने प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। दोहोऱ्याएर प्रार्थना गर्दा लक्ष्य प्राप्त हुनेछ। शुभचिन्तकले साथ दिनेछन्। लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछन्। पढाइ लेखाइ प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा पनि विजयी हुने खालको यो दुई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन अरूको फाइदाको लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति अनुकूल रहनेछ। आफैले धोका दिन सक्छन्। हिस्सेदारीसँग असमझदारी बन्नाले पहिलेको सम्झौताहरू भङ्ग हुन सक्छ। विश्वमा वचन दिने बानीले समस्या निम्त्याउनु पर्ला। यसै गर्नेहरूले काममा अवरोध पिर्न सक्छन्। आफ्ना सामानमा अरूले दावी गर्लान्। परिस्थितिसँग केही सम्झौता पनि गर्नुपर्ने खालको यो गुण राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। तत्काल श्रम परे पनि फाइदा लिन सकिन्छ। बलभन्दा बुद्धिको उपयोगले काम बन्द जाँदैछन्। शुभ चिन्तकले साथ दिनेछन् भने पहिलेको दुविधाले ऋणक मूल लिन सक्छ। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक सदन जुट्टाले दिगो योजना प्रारम्भ होला। व्यापारमा लाभ हुनेछ। सेवामूलक कामबाट पनि प्रतिष्ठा पाइने खालको यो गुण राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन स्वागत समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुँदै जाँदैछन्। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिन्छ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। कार्यविर कामले राम्रो उपलब्धि दिलाउनेछन्। सानो प्रयत्नले फाइदा बढ्दै जाँदैछन्। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्दै जाँदैछ। नामदाम इनाम कमाउने समय पनि राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइट तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन विश्वरी परिवार जनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सात दिनहरू पनि बढ्दै जानेछन्। रचनात्मक कामले मनको धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जमाउनेछ। राम्ररी जमेको बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा समेत आकर्षण ल्याउने खालको यो गुण राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन खर्चको दोहोरो गर्न अलि दोहोरो गर्नु पर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनु पर्ने हुन सक्छ। व्यापार व्यवस्थामा लगानी बढाउनु पर्ने समय रहेको छ, कामको राम्रो मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ, आफ्नो लाग्नुहुन्छ माथि अरूले दाबीलाई विरोध गर्न सक्छन्, यसै गर्नेहरूबाट सतर्क रहनुहोला, पछिको लागि केही वस्तु त्यागिनु पर्ने पनि हुन सक्ने यो राशि दृशकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन आमदानीका विभिन्न स्रोत देखे पनि सोचेको फाइदा नहुन सक्छ, लगानीतर्फ लागत बढ्दै जाँदैछन्, कामको राम्रो मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ, आफ्नो लामो समाधि अरूले दाबी र वृद्धि गर्न सक्छन्, अरूको मुख ताक्ने बानीले पछि परिन्छ, तैपनि पछिको लागि गरिएको लगानीले फाइदा दिनेछ, साथीभाइहरूसँग सन्तुलित व्यवहार गरेर अगाडि बढ्दा राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, सामाजिक नेतृत्व हात लागि हुनेछ, व्यापारमा राम्रो फाइदा हुनेछ, प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ, मेहनत गर्दा कार्य सिद्धिको समय रहेको छ, लगनशीलताले काम बन्ने समय रहेको छ, विशिष्ट व्यक्तिको सहयोग जित्नाले महत्वाकांक्षी काम बन्न जाँदैछन्, काम गरेर दाम कमाउने अवसर प्राप्त हुँदैछ, कर्तव्यपरण रहँदै अगाडि बढ्दा राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन सोचेको अवसरलाई नयाँ जिम्मेवारी दिलाउँदैछन्, टाढिएका साथीभाइ नजिकिनाले मित्रताले दिगो लाभको सम्भाग बन्न सक्छ, शुभ चिन्तकले साथ दिँदैछन्, चुनौतीहरू सतह हात्दै जाँदैछन् भने कर्मयोग र आमदामीले पछ्याउँदैछन्, धेरैको कामको तारिफ गर्दै जाँदैछन्, सामाजिक नेतृत्व अथवा पदीय जिम्मेवारी प्राप्त हुन सक्छ, मान प्रतिष्ठा कमाउने बेला पनि राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन प्रत्याशित नतिजा कमजोर देख्नाले काम देखाउनु पर्ला, गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ, पहिलेका समस्या जोड्नाले अलमलमा परिएला, गोपनीयता बाँड्नाले पनि समस्या आइपर्ने योग देखिया छ, विशेष उपलब्धिको लागि केही समय प्रतीक्षा गर्नु पर्ला, स्वास्थ्य कमजोर रहनाले औषधि उपचारमा खर्च बढ्नेछ, यात्रा अलि कष्टपूर्ण रहने खालको योग हुने राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु, मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धका समस्याहरू
1: पढाइ समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम विश्वता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845275223 र 9806575223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु भविष्य प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845275223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर।

0: कार्यक्रममा स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मिसादि बाह्र राशि फलका विषयमा जानकारी भने हामीले तपाईँलाई गरिसकेका छौँ र अब भने पल रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई ग्रहण गरेका छौँ। 9845175223 9845175223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई फोन पनि गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी चाहिँ तपाईँले हामीलाई गराउनुपर्ने हुन्छ। साल महिना गते र समयको विषयमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा छलफल ग्रहदशा र भाग्यको विषयमा हामी तपाईँसँग जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ। कोही मित्र आइसक्नु पनि भएको छ, उहाँलाई स्वागत पनि गरौँ। कहाँको बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: राधे
0: श्याम, कहाँको बोल्दै हुनुहुन्छ?
1: अस्ति
0: फोन हान्नुभएको थियो, अस्ति नै कसको विषयमा हेर्नु भएको थियो बागलुङबाट? जन्ममिति भन्नुहोस् त साथीको।
1: 2063 साल,
0: 2065 साल,
1: 7 महिना 12 गते मङ्गलबार,
0: 7 महिना 12 गते मङ्गलबार। समय भन्नु?
1: समय बिहानको 8:05
0: बिहानको 8 बजेर चाहिँ 5 मिनट जाँदाखेरि। केटा साथी हो कि केटी साथी हो? केटी साथी हो। ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आय नमः, श्रीमती रामानुजाय नमः। 2065 कार्तिक कृष्ण पक्षको मङ्गलबार औंसी तिथिमा जन्म भएको रहेछ। तुला राशि पर्छ, नाम रविना भन्ने नाम आउँछ। मध्यनारी राक्षस गर्नु परेको छ। राशि फल चाहिँ तुला राशि आउँछ है। घातक तिथि चौथी नवमी चतुर्दशी पर्छ। बिहिबार घातक नम्बरमा 6 नम्बर राशिमा मिथुन राशि घातक छ। अनि छिटो रिसाउने ग्रह परेछ, कारा सर्पयोग परेछ। पढाइमा एकदम राम्रो पढाइ हो, अल्छी गर्ने पढाइमा गर ग्रह परेछ, अल्छी गर्ने ग्रह परेछ। माङ्गलिक परेको भएर अलिकति प्रेमहरू गर्ने लभहरू गर्ने ग्रह पनि परेछ। तपाईँलाई थाहा छ? लभ परेको थाहा छ कि थाहा छैन साथीको? हो त, मलाई त थाहा छैन। यो केटा भन्दा पहिला अर्को केटासँग लभ परेको थियो क्या, त्यो थाहा छ कि थाहा छैन? हो थाहा छ त पनि। हो लभ गर्यो भने जीवन बर्बाद हुन्छ, लभ नगरिकन नागी विवाह गर्नुपर्छ भन्नु साथीलाई है, अनि मात्रै राम्रो हुन्छ। नभए राम्रो हुँदैन, लभ गर्नु अहिले होइन नि त, अहिले त पढ्ने बेला हो कि होइन? अनि तपाईँको लभ परेको थियो कि परेको थिएन? मैले के भनेको थिएँ
1: तपाईँलाई?
0: भएको छैन। हजुर, लभ प्रेम गर्नु पनि हुँदैन नि, हो कि होइन? अनि माघी विवाह गर्नुपर्छ, बुवा आमाले दिनुहुन्छ, हेराएर जुराएर बिहा गर्नुपर्छ। तपाईँको साथीले मङ्गलबारको दिन लसुन प्याज माछा मासु मङ्गलबार खानु हुँदैन, आइतबारको दिन नुन खानु हुँदैन है। पढाइहरू चाहिँ फलाम सम्बन्धी, जस्तै म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, इन्जिनियरिङ, नर्सिङ होइन, यस्तै यस्तै खालको विषय लिएर पढ्नुपर्छ।
1: अनि
0: घर परिवारसँग सम्बन्ध राम्रै छ, त्यस्तो नराम्रो ग्रह छैन। पढ्नु अल्छी छ तिम्रो साथी हो कि नानी? पढ्नै मन नगर्ने, पढ्नै मन नगर्ने गर्छ नि, अब त्यो भएर समस्या हुन्छ। पढाइमा चाहिँ अलिकति ख्याल गर्नुपर्छ पढाइमा, अनि मात्रै राम्रो हुन्छ। कति क्लास पढ्नुहुन्छ तपाईँहरू?
1: अहिले हामी दुईजना
0: इलेभेनमा हो। अनि मोबाइलहरू पनि किन्नु भएको छ? मोबाइल किनेपछि त अनि पढ्न कहाँ मन लाग्छ त? मोबाइल चलाउन मन लाग्छ, टिकटक बनाउन मन लाग्छ, टिकटक हेर्न मन लाग्छ। अब अहिले त 11-12 मजाले कसेर पढेर राम्रो नम्बर ल्याउनु भयो भने पछि गएर ठुला ठुला देश पनि जान पाइयो, उहाँ गएर अझै धेरै पढ्न पाइयो, अझै धेरै पैसा कमाउन पनि पाइयो, हो कि नानी? हो, यी कुरामा ध्यान दिनुपर्छ, यस्ता कुरामा ख्याल गर्नुपर्छ, अनि मात्रै राम्रो हुन्छ। नभए ग्रह बिग्रियो, भाग्य बिग्रियो भने समस्या हुन्छ, बाधा आउँछ, रोकआउट आउँछ है। नानीलाई भन्नु, तपाईँको बहिनी तपाईँको साथीलाई भन्नु, मङ्गलबारको दिन र आइतबारको दिन चाहिँ चोखो निटो गर्नुपर्छ, मङ्गलबार गणेश भगवान्को पूजा गर्नुपर्छ, आइतबार सूर्यको पूजा गर्नुपर्छ घामको भन्नु है, राम्रो हुन्छ। अनि पल्ल अनि कालो सर्प परेको छ, यसको रत्न कवच पाउँछ हामीसँग हो, त्यो रत्न कवचहरू लाउनु पर्छ, लगाएपछि राम्रो हुन्छ। अहिले ग्रह उल्का भन्ने ग्रह चलेको छ होइन, अहिले ग्रह उल्का भन्ने ग्रह चलेको छ, अब यो लभ गरेको केटासँग पनि बिहा हुँदैन, त्यही भएर लभ सभ गर्ने काम छोडिदिनुहोस् भन्नु, लभ गर्नु हुँदैन भन्नु, राम्रो हुन्छ, ग्रह दशाहरू ठिकै छ, राम्रै छ है त। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गए तपाईँलाई। उहाँले फोन गर्नुभएको थियो, उहाँले फोन गर्नुभएको थियो हामीलाई चाहिँ बागलुङ जिल्लाबाट फोन गर्नुभएको थियो अस्ति आफ्नो बारेमा, र आज आफ्नो साथीको विषयमा हेराएर गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ। 9845725323, 9845725323 नम्बरमा सम्पर्क भने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ। फोन गरेर आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: हजुर नमस्ते गुरु भाइ।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: रोल्पा
0: जिल्ला। कुन ठाउँबाट?
1: रुन्टी गाउँमा हो।
0: रुन्टी गाउँ 9 बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: छोरीको गुरु भाइ।
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2072 साल।
0: 2072
1: माघको महिना।
0: माघ महिना
1: 17 गते।
0: 17 गते
1: 1:20
0: 1:20 दिउँसो कि राति?
1: दिउँसोको गुरु।
0: दिउँसोको 1:20। जन्म जिल्ला कुन जिल्ला? रोल्पामै हो।
1: हजुर हजुर, रोल्पामै हो गुरु।
0: ल सुन्नुहोस् है, ध्यान दिएर श्रीमती रामानुजायमा 2072 माघ कृष्ण पक्षको आइतबार सप्तमी तिथिमा जन्म, तुला राशि नक्षत्रको प्रथम चरण, नाम आउँदो रहेछ रूबाट, नाम आएको छ रुबिना भन्ने नाम आउँछ छोरीको है, रुबिना भन्ने नाम आउँछ। पन्तिनाडी देवगण परेको छ नानीको, घातकमा परेको छ तिथिहरू चाहिँ नै, विशेष गरी चौथी नवमी चतुर्दशी घातक छ, बिहिबार घातक, नम्बरमा 6 राशिमा मिथुन भन्ने राशि घातक भन्ने लेखिया छ, असाध्यै राम्रो कुण्डली छ, कालो सर्पेट परेको भएर राति सपना नराम्रो देखेर झस्किने ओर्ने गर्छिन्, कालो सर्पेट परेको भएर हो यो भएको। नाग देवताको पूजा आजा गर्ने गराइदिनुहोस्, राम्रो हुन्छ, समस्या बाधा अनि रोकावटहरू आउँदैन। अहिलेलाई ग्रह चलिराखेको छ भद्रिकार, अर्को राहु, राहुले पढ्न मन लाग्दैन, अरू जिद्दी हुन मन लाग्छ, अरू कुरा सबै ठिकै छ।
1: अनि आमा बाबुसँग सम्बन्ध,
0: सम्बन्ध आमा बुवासँग, दिदी भाइसँग सम्बन्ध राम्रो छ, त्यस्तो नराम्रो ग्रह होइन, अलिकति एकरो स्वभावको, अलि जिद्दी स्वभावको हुने गर्छिन्, पछि गएर कमाईहरू राम्रै गर्छन्, देश विदेशको भ्रमण पनि राम्रो देखाउँछ, महालक्ष्मी योगमा जन्म पनि भएको छ होइन, राम्रो छ कुण्डली, ठिक छ छोरीको, नराम्रो छैन। अहिलेलाई राहु चलेको भएर पढाइमा चाहिँ अलिकति सुस्त सुस्त हुने ग्रह, पढ्न मन नलाग्ने ग्रह परेको छ क्या नानीको?
1: हजुर, नत्र पढ्ने गुरुबा, अनि यसपालि त नम्बर पनि अहिले कमैले, पहिलो परीक्षामा पनि जम्मै 125 नम्बरमा दिए है।
0: हजुर, कतिमा 125 नम्बर ल्याउनु भयो?
1: 4 क्लासमा गुरुबा।
0: 125 नम्बर कसरी आउँछ त?
1: सबै मिलाएर त होला,
0: सबै मिलाएर 125 आयो।
1: हजुर, सबै कति 6-7 गरिसकेको नि, सबै मिलाएर 125।
0: त्यही त, ठिकै छ, पढाइमा अलिक कमजोर हुँदै गएको छ, ग्रह अलिक गर्दै भएको हो।
1: अनि यो गएर के गरेर कस्तो?
0: यस्तो हुन्छ, राम्रो बाउले हो पढाइको लागि डिस्टर्ब नगर्ने हो भने कालो सर्पको रत्नको अवस्था आउँछ हामीसँग।
1: हजुर हजुर,
0: अर्डर गरेर मगाउनु, 10 फोन गरेर अर्डर गर्नु, म पठाइदिउँला, रोल्पा आउँछ तिन, छोरीलाई लगाइदिनु भयो भने यसले राम्रो गराइहाल्छ, समस्या आउँदैन क्या है।
1: हजुर, अनि रङ कस्तो?
0: रङ त सेतो कलर राम्रो हुन्छ यिनलाई, कालो हुँदैन, अरू सबै हुन्छ रङहरू चाहिँ। रङहरू भन्दा पनि ग्रहहरू हेर्नुपर्छ क्या हामीहरूले। यो त पढाइको बेला हो, पढाइमा एकदम ध्यान दिएर पढ्न लगाउनु। गाली गर्नुभयो भने गाली गर्ने, हप्काउने गर्नुभयो भने झन् पढ्दैन, माया गरेर पकाएर पढाउनु। दिमाग एकदमै राम्रो दिमाग भएको छोरी हो नि तपाईँको, त्यही भएर यो दिमागलाई बिगार्नु भएन। सङ्गत राम्रो हुनु पर्यो, पढ्ने पढाउने वातावरण घरमा पनि हुनु पर्यो होइन। छोरीको अगाडि मोबाइलहरू चलाउने, तपाईँले टिकटकहरू चलाउने गर्नुभयो भने उसलाई पनि त्यही गर्न मन लाग्छ होइन। तपाईँलाई हेर्न मन लाग्यो मोबाइल भने छोरी घरमा नभएको बेलामा स्कुल गएको बेलामा हेर्नु, तपाईँले छोरी स्कुलबाट आएपछि मोबाइल छुनै नछुनु, यो हेर्नु हुँदैन भनेर थपक्कै राख्नु है।
1: हजुर, अनि त्यसको उसलाई कति पैसा पर्छ? म 10 बजी त फोन गर्छु।
0: 10 बजी फोन गरौँ, म बनाएर पठाइदिउँला, लगाइदिनुहोस्, नानीलाई राम्रो भइहाल्छ, समस्या आउँदैन है त। हुन्छ, उहाँले फोन गर्नुभएको थियो, रोल्पा जिल्लाबाट फोन गर्नुभएको थियो। उहाँले आफ्नो छोरीको विषयमा हेराएर गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, तपाईँ पनि मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर हाट गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ भने, मसँग फेसबुकमा साथी हुन चाहनुहुन्छ भने हाम्रो फेसबुक आइडी हो प्रेम प्रसाद सुवेदी भन्ने फेसबुक आइडी छ, अङ्ग्रेजीमा लेखिया छ, प्रेम प्रसाद सुवेदी भनेर लेखिया छ है, अङ्ग्रेजीमा लेखिया छ। प्रोफाइल फोटो चाहिँ एउटा हातको हत्केलामा जङ्गलमा पाउने थाकलको दाना राखेको छ, काला काला दानाहरू छन् हो, त्यसमा तपाईँले फलो गर्नु, फलो गर्नु मात्रै भएन, फलो गर्ने अनि त्यसपछि मेसेन्जरमा मेसेन्जरको चित्र हुन्छ नि फलोभन्दा यतापट्टि हो त्यहाँ खिचेर राधे राधे लेखेर पठाउनु भयो भने म तपाईँलाई रिप्लाई गर्छु। तपाईँ हामी साथी भइन्छ, साथी भइसकेपछि तपाईँले केही कुरा सोध्न मन लाग्यो भने मेसेन्जरबाट पनि तपाईँले सोध्न सक्नुहुन्छ है। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँको बोल्दै हुनुहुन्छ? नमस्ते। कहाँको बोल्दै हुनुहुन्छ? रोल्पाबाट। कसको विषयमा हेर्न चाहनुहुन्छ? छोरीको बारेमा। जन्मति भन्नुहोस् त, छोरीको कतिको?
1: राति
0: 2082 साल मङ्सिर महिनाको 3 गते
1: राति 12:30 बजे
0: रातिको 12:30 बजे हो।
1: हजुर,
0: उज्यालो भएको कति गते? 3 गते कि 4 गते? नानी
1: 4 गते।
0: उज्यालो भएको चाहिँ 4 गते हो। ल, 2082 सालको जन्म भन्नुभएको होइन त? ल, बिहिबारको दिन पर्दो रहेछ, बुधबारको राति उज्यालो भएको बिहिबार है। राशि तुला राशि आउँदो रहेछ, नाम आउँदो रहेछ तेबाट है, नाम आउँदो रहेछ तीर्थ कुमारी नाम राख्न मिल्छ, तिलक नाम राख्न मिल्छ, अन्तिनाली राक्षसी गर्नु परेको छ, अलिक छिट्टो रिसाउने, चकचक धेरै गर्ने, एक ठाउँमा थिर भएर बस्न नसक्ने ग्रह दशा परेको छ, अलिकति चोटपटक लाग्न सक्छ, अलिक सावधान रहनुपर्छ। नानीले माङ्गलिक परेकी छिन्, माङ्गलिकको शान्ति गर्नुपर्छ। पढाइमा असाध्यै राम्रो, अहिले धन सम्पत्ति धन धान्य लिएर आएकी छिन्, महालक्ष्मीको रूपमा आएकी छिन्, असाध्यै राम्रो छ यिनको। अब तपाईँले जिम्मा लिने भनेको पढाइको विषयमा जिम्मा लिनुहोस् है, पढाइमा चाहिँ अलिक कमजोर कमजोर हुने ग्रह छ। पढाइ राम्रो हो फेरि, दिमाग राम्रो नपढ्ने क्या पछि गएर, पढ्न मन नलाग्ने, अलिक जिद्दी जिद्दी हुने त्यस्तो ग्रहहरू परेको छ होइन, राम्रो हुन्छ। तपाईँको पनि, तपाईँको र तपाईँको श्रीमानको ग्रह मिलेको छैन, मिल खाँदो रहेछ बुढाबुढीको, आफै खोजेर आफै रोजेर बिहा गर्नु भएको रहेछ होइन। हो, नानीले पनि त्यसै गरी विवाह गर्ने ग्रह परेछ, आफै खोजेर आफै रोजेर विवाह गर्ने ग्रह परेछ। अब नानीको कुण्डलीबाट हेर्दा माङ्गलिक कुण्डली परेकी छिन्, माङ्गलिक भएपछि चाहिँ माङ्गलिक नै केटासँग विवाह गर्नुपर्छ, अरूसँग विवाह भयो भने घरबार दाम्पत्यमा समस्या आउँछ, त्यो भएर यी कुरामा पनि ख्याल गर्नु पर्यो तपाईँले है।
2: अनि पछि गएर कुन रुपियाँहरू कुन गऱ्यो भनेर सरकारी
0: सरकारी जागिर राम्रो छ। सरकारी जागिरमा उयो तपाईँको चाहिँ टिचर बन्नु पर्यो, सर म्याडम म्याडम बन्नु पर्यो, पछि मिस बन्नु पर्यो है। अनि एकदम राम्रो छ यसमा पनि सरकारी जागिर खाने ग्रह परेको छ, राम्रो छ। विदेश यात्राहरूको ग्रह पनि राम्रै परेको छ। पछि बेला फौज लाइनमा आर्मी पुलिसमा जागिर खान्छु भने पनि त्यहाँ पनि राम्रो छ। यिनको धेरै कुरा राम्रो छ। अहिलेको लागि तपाईँले पढाइमा मात्रै फोकस गराउनु, अरू कुरामा ध्यान नगर्नु। जागिर खाने बेला भएको छैन, विदेश जाने बेला भएको छैन, बिहा गर्ने बेला भएको छैन, व्यापार गर्ने बेला भएको छैन, अहिले मात्र भएको छ पढ्ने बेला हो कि होइन भन्नु त। त्यो भएर पढाइमा चाहिँ एकदम ख्याल गर्नु भन्नु। अरू त्यस्तो नराम्रो ग्रह दशा भाग्य त्यस्तो नराम्रो छैन, ठिकै छ है। हस् नारायण, उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो छोरीको विषयमा हेराउनको लागि रोल्पा रुम्टी गढीबाट फोन गर्नुभएको। तपाईँले पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर आठ गौरीगंज हेल्प पोस्टकै अगाडि हाम्रो ज्योतिष कार्यालय रहेको छ। आएर तपाईँले हामीसँग प्रत्यक्ष रूपमा कुराकानी प्रत्यक्ष रूपमा भेटघाट गर्न सक्नुहुन्छ। र फेसबुकमा साथी हुन चाहनुहुन्छ भने मेसेन्जरबाट कुराहरू सोध्न चाहनुहुन्छ, कुरा गर्न चाहनुहुन्छ भने हाम्रो मेसेन्जर हाम्रो फेसबुक आइडीको नाम प्रेम प्रेम प्रसाद सुवेदी है, अङ्ग्रेजीमा लेखेको छ प्रेम प्रसाद सुवेदी भनेर लेखिया छ। प्रोफाइल फोटो यसो हत्केलामा हातको हत्केलामा काला कालो दानाहरू राखेको छ, जङ्गलमा पाउने थाकल हुन्छ नि हो, पाकेका थाकलका दानाहरू हत्केलामा छ हो, त्यो प्रोफाइलमा हेर्नु तपाईँले है। त्यहाँ फलो गर्नु, मेसेन्जरमा राधे राधे लेखेर पठाउनु, त्यसपछि म पनि तपाईँलाई रिप्लाई गर्छु। तपाईँ हामी साथी भइन्छ, केही कुरा सोध्नु पर्यो, तपाईँले साइटहरू हेर्नु पर्यो, जुराउनु पर्यो, नीतिहरू मिलाउनु पर्यो भने तपाईँले मलाई मेसेज गर्न सक्नुहुन्छ। मेसेज गर्नुभयो भने रिप्लाई पाउनुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कामको बोल्दै हुनुहुन्छ, नमस्ते।
3: राधे राधे गुरु।
0: राधे राधे, कामको बोल्दै हुनुहुन्छ?
3: म रोल्पादेखि हो गुरु,
0: रोल्पा जिल्लाबाट। शुभ नाम?
3: शुभ नाम दीपक थापा।
0: दीपक थापा रोल्पाबाट धेरैजनाले फोन गर्नुभयो आज है।
3: हजुर हजुर,
0: कसको विषय गर्न चाहनुहुन्छ?
3: मेरो छोराको विषयमा गुरु।
0: रोल्पा कुन ठाउँबाट फोन गर्नुभएको
3: हो? रोल्पा त्रिवेणी गाउँपालिकादेखि।
0: रोल्पा त्रिवेणी गाउँपालिकाबाट हो।
3: हजुर,
0: जन्ममिति भन्नुहोस् त कति हो?
3: 2066
0: साल,
3: 5 महिना 3 गते।
0: 5 महिना 3 गते
3: बुधबार दिउँसो 2:15
0: 2:15 छोराको है।
3: हजुर,
0: जन्म कुन जिल्ला हो?
3: जन्म रोल्पा जिल्ला परेको।
0: सुन्नुहोस् है त, श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2066 भाद्र कृष्ण पक्षको बुधबार चतुर्दशी तिथिमा जन्म है, कर्कट राशि पर्छ। नाम आउँछ दीबाट दिल्ली राज, दिल्ली बहादुर नाम आउँछ। अन्तिनारी राक्षस गर्नु परेको छ, अलिक छिटो रिसाउँदो रहेछ है।
3: हजुर, छिटो रिसाउने अनि यो समस्या प्रायः टाउने हुने अनि बिमार हुने अनि समस्या यो देखिरहेको छ गुरु। अनि यसको पढाइ पनि कस्तो हुन्छ? अनि
0: घातक तिथिहरू द्वितीय सप्तमी द्वादशी बुधबार घातक, नम्बरमा 7 नम्बर राशिमा वृष राशि घातक बाबुको लागि चाहिने। कुण्डलीबाट हेर्दाखेरि गुरु चान्दा योग परेको छ, पढाइ बीचमा रोकिने ग्रह छ बाबुको। मांगलिक परेको छ 8 मांगलिक, यो मांगलिकको शान्ति गुरु चान्दा योगले गर्दा अलिक स्वास्थ्यलाई समस्या। सूर्य पनि अलिकति त्यति राम्रो छैन बाबुको है। विदेश यात्राहरू बाबुको चन्द्र ग्रहणको योग परेको छ नि त, त्यो भएर अलिकति राम्रो चाहिँ छैन बाबुको लागि चाहिँ। अहिले ग्रह बाबुलाई चलेको छ शुक्र र सिद्ध, अहिले ग्रह शुक्र र सिद्ध, यो स्वयं योग भन्छ। यसले बिरामी गराउने, अपरेसनहरू हुने, चोटपटक लाग्ने होइन, हो यस्ता ग्रहहरू अहिले खर्गो खर्गो भन्छन् नि कसै कसैले अब त्यस्तो परेको छ। यो बाबुको चाहिँ गुरु चन्द्र योग र माङ्गलिकको रत्न कवच पाउँछ हामीसँग। यो रत्न कवच बाबुले तुरन्तै लगाइदिनुहोस्, पढाइ बिग्रिँदैन, उसको स्वास्थ्य राम्रो हुन्छ, शरीरमा पानी कम छ, पानी अलिक धेरै पिउनुपर्छ है।
3: अनि माताको
0: सम्बन्धहरू त्यस्तो नराम्रो गराउँदैन, आमासँग ठिकै हुन्छ, बाबासँग ग्रह अलि मिल्दैन पछि गएर, अलि मेल खाँदैन पछि गएर, त्यस्तो बित्तै नराम्रो पनि होइन। ग्रह चाहिँ बिग्रिएको छ असाध्यै। गुरु चन्द्र योग पर्यो, कालचक्र योग पर्यो, माङ्गलिक योग पर्यो, अनि त्यसपछि शुक्र सीता स्वम योग पर्यो। यो शुक्र सीता स्वम योग भनेको चाहिँ शनि संगता भन्दा पनि खराब हो एकदमै समयुग चाहिँ। त्यो भएर यो समयमा एकदम ख्याल गर्नुपर्छ, अरू त्यस्तो नराम्रो छैन। रत्न कवच आउँछ हामीसँग दिउँसो अलि बिहान 10 बजेपछि फोन गर्नु मलाई, अनि त्यसपछि नाम नम्बर ठेगाना तपाईँको टिपेर म पठाइदिन्छु, लगाइदिनु छोरालाई, सन्चो हुन्छ, राम्रो हुन्छ, समस्या आउँदैन। बाबुले मङ्गलबार र आइतबार चाहिँ मुख बार्नुपर्छ है।
3: हजुर, अनि यो पढाइमा कुनदेखि लिएर पढ्दा राम्रो गुरु होइन? अब 11 पढ्दैछ गुरु, अब
0: तपाईँले एजुकेसन लिएर पढ्नु हुँदैन, अरू हुन्छ। एजुकेसन लिएर पढ्नु भएन कि, एजुकेसन भनेको शिक्षा, जस्तै टिचर सम्बन्धी पढ्नु भएन, टिचर गर्छु म टिचर पढाउँछु भन्नु भएन, नेपालीहरू पढाउनुहुन्छ भन्नु भएन। एजुकेसन विषय हुनु, जस्तै अरू अरू कम्प्युटर साइन्स, साइन्स विषय, होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट विषय होइन, डक्टर सम्बन्धी यो कुराहरू पढ्न हुन्छ, सिए सम्बन्धी पढ्न हुन्छ, यी कुरामा केही समस्या छैन।
3: हजुर, अनि गुरु 10 बजी पछाडि हजुरलाई फोन गरेर यो रत्न कवच कसरी लिइ पठाइदिनुहुन्छ गुरु?
0: तपाईँले फोन गर्नु, फोन गरेपछि म तपाईँ रत्न कवच पठाइदिन्छु, त्यहीँ आउँछ।
3: अब हाम्रो हजुर यो त्रिवेणी गाउँ दाजुले पऱ्यो, अब रेडियो हामी चाहिँ यही रेडियो सुन्छौँ गुरु, प्रायः जस्तो दैनिकै सुन्छौँ गुरु, तपाईँको कार्यक्रम दैनिकै सुन्ने
0: पठाइदिएपछि त्यहाँ
3: हजुर गुरु यो नम्बर चाहिँ यही नम्बरमा फोन गर्नु कि अर्को नम्बरमा फोन गर्दा?
0: यही नम्बरमा फोन गर्नु न।
3: ए त्यसो भए अब भूत वर्तमान सबै अब त्यस्तो हुँदैन, तर रत्न कवच लगाएपछि यो सबै सन्तुष्ट गुरु?
0: रत्न कवच लगाएपछि सबै कुरा राम्रो, पढाइ राम्रो, स्वास्थ्य राम्रो हुन्छ, रिस आउने कम हुन्छ होइन। मङ्गलबार र आइतबारको दिन चौहनी त गर्ने, पूर्णिमाको दिन चौहनी त गर्ने, चाँदीको सिक्रीहरू लाउने, यो कामहरू गर्नु
3: हजुर।
0: रत्न कवच लगाइसकेपछि राम्रो हुन्छ, चिन्ता नगर्नुहोस्। बाबुको लागि पहेँलो पहेँलो राम्रो हुँदैन, अरू भइहाल्छ।
3: ए पहेँलो चाहिँ राम्रो हुँदैन, अरू जुनै पनि लाउँदा हुन्थ्यो, त्यसो भए बरु विदेश यात्रा चाहिँ राम्रो छैन। अब
0: अहिले राम्रो छैन, अहिले राम्रो छैन, 22 कटेपछि फेरि सोध्न सकिन्छ त्यसलाई।
3: हजुर गुरु हुन्छ
0: है।
3: हजुर म त्यसो भए हजुरलाई 10 बजी पछाडि फोन गर्छु गुरु है।
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई, रुन्डीगढी गाउँपालिकाबाट फोन गर्नुभएको, के अरे त्रिवेणी गाउँपालिका रोल्पाबाट फोन गर्नुभएको। उहाँले चाहिँ तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 98-4-51-75-223 र 98-056-75-223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। र मसँग तपाईँहरू प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले भेट्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष जानकारी पनि म तपाईँलाई गराउनेछु। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले निर्धक्क भएर फोन गर्न सक्नुहुन्छ, सहकार्य गर्न सक्नुहुन्छ। आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ। कार्यक्रम ज्योतिष शास्त्रको हामी समय अवधि सकिएको जानकारी भएको छ, अन्तिम चरणमा रहेका छौँ। तपाईँले आफ्नो र आफन्तको विषयमा कुनै पनि जिज्ञासा रहेका छन् भने कार्यक्रम ज्योतिष शास्त्रमा नै तपाईँले फोन गरेर हेर्न बुझाउन सक्नुहुन्छ। र आजको लागि चाहिँ कार्यक्रम ज्योतिष शास्त्रको समय सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट पनि इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सम्हाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा निमन्त्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रमको श्रोता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाउने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम विपदा, पछिको दोष निवारण, ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिसंयोग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्छ।

0: चाहिनो समय सूचक अहिले बिहानको 8 बज्यो AM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पालो 89.8 मेगाहर्ट्ज।
2: आमा एक गिलास दही खान्न साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिसाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
4: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेको छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझेन तिमी?
5: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ। के कुराको चित्त बुझेन छोरी?
6: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो त कस्तो छ त, जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
5: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
6: बाबा, हाम्रै पश्चिम सोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि।
5: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदा नगर टाउन, चितवन।
7: सम्पर्क नम्बर 98-450-82-997,
8: 98-550-10-997।
9: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
10: विश्वविद्यालय अनुदान आयोगबाट CAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह बिबिएस बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
9: कलेजका विशेषताहरू:
10: पर्याप्त सुविधा सहित आफ्नै भवन,
9: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
10: पर्याप्त छात्रवृत्ति व्यवस्था,
9: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
10: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
11: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण।
10: पर्याप्त छात्रवृत्ति व्यवस्था,
9: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
10: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।

0: जानकारीको लागि अनुरोध छ। सेवा गराएहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
1: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
2: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850524454 9855204454 इमेल lok.logic2@gmail.com
1: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आईटी सोल्युसन।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिलाह हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959 98550309359 र 98550067359।
5: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाईँ हाम्रो अटुट साइनो।

भविष्य 5 गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौ भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो, तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: सहिनो समय सूचक अहिले बिहानको 9 बज्यो। It's 9 a.m.

भएको पुस्तकालीन विद्युत व्यापार सम्झौता संसदमा पेश गर्ने सम्भावित कार्यसूची छ। यसै गरी दिउँसो सभा एक बजे बस्ने राष्ट्रिय सभाको बैठकमा परराष्ट्र कानून पर्यटन र अर्थ मन्त्रालयसँग सम्बन्धित लिखित तथा मौखिक प्रश्नको जवाब सम्बन्धित मन्त्रीहरूले दिनेछन्। पर्यटन मन्त्री खड्गराज पौडेलले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आफ्ना मन्त्री र सांसदहरूबीचको असहमझदारी हटाउनका साथै संसदीय भूमिकाबारे छलफल गर्न आज बैठक आयोजना गरेको छ। सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बिहान 11 बजे बस्ने बैठकमा पार्टी सभापति रवि लामिछानेले आवश्यक निर्देशन दिने कार्यक्रम छ। संसदमा सांसदहरूले प्रयोग गर्ने भाषा, उहाँहरूको सार्वजनिक व्यवहार र अनुशासनमाथि प्रश्न उठ्न थालेपछि राष्ट्रपाले मन्त्री र सांसदहरूलाई एकै ठाउँ राखेर समीक्षा गर्न लागेको हो। सरकारका काम र संसदमा सांसदहरूले उठाउने विषयबीच तालमेल नमिलेको र आफ्नै सांसदहरूले सरकारको आलोचना गर्न थालेकाले मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले सबै मन्त्री र सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी गर्नुभएको छ। बैठकमा मर्यादा, अनुशासन र सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ। नेपाली कंग्रेसले आफ्नो 15 केन्द्रीय महाधिवेशनको परिमार्जित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले असोज 16 देखि 19 गतेसम्म काठमाण्डुमा महाधिवेशन गर्ने गरी नयाँ तालिका तय गरेको हो। निर्वाचन समितिले पार्टी विधान अनुसार तल्लो तहदेखि केन्द्रसम्मको अधिवेशनको नीति निर्धारण गरेको छ। नयाँ तालिका अनुसार देशभरका 6743 वडाको अधिवेशन भदौ 24 गतेबाट शुरू हुनेछ। गाउँ तथा नगरपालिका अधिवेशन भदौ 27, प्रदेश सभा क्षेत्रीय अधिवेशन भदौ 31 र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज 3 गतेका लागि तोकिएको छ। यसै गरी जिल्ला अधिवेशन असोज 7 र प्रदेश अधिवेशन असोज 10 गते हुने समितिले जनाएको छ। सबै तहका अधिवेशन सम्पन्न भएपछि असोज 16 देखि 19 गतेसम्म काठमाण्डुमा केन्द्रीय महाधिवेशन सञ्चालन हुनेछ। महाधिवेशन सञ्चालनका लागि भदौ 11 गते

0: पक्षकै हस्ताक्षरित टिकटमा चुनाव लड़िसकेकाले पछि आएर आफू अनुकूल नहुँदा निर्णय वा नेतृत्वलाई अस्वीकार गर्ने कानूनी छुट नमिल्ने उल्लेख गर्नुभएको छ। यसकारण पनि अदालतबाट निर्णय उल्टिने सम्भावना अत्यन्त न्यून रहेको उहाँको दावी छ।
1: एमबीएल अटो लोन
2: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: एनसन प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: अब बाँकी खबर। कर्णालीका मुख्यमन्त्री मंगल बहादुर शाही र सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। कर्णालीमा दिउँसो 3 बजे र सुदूरपश्चिममा दिउँसो 1 बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको छ। साउन 12 गते नेकपा एमालेको समर्थनमा कर्णालीको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका मंगल बहादुर शाहीले 23 दिन बितिसक्दा पनि मन्त्रीमण्डल विस्तार गर्न सक्नु भएको छैन। सत्ता साझेदार दलबीच मन्त्रालयको संख्या 4 र 3 बनाउने सहमति भए पनि शक्तिशाली मन्त्रालय कसले लिने भन्ने बारे कुरा नमिलेको हो। निर्णायक वार्ता हुन नसक्दा सरकार विस्तार रोकिएर दैनिक कार्य सम्पादन समेत प्रभावित बनेको छ। उता सुदूरपश्चिम प्रदेशमा साउन 29 गते एमालेकै समर्थनमा मुख्यमन्त्री बन्नुभएका नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता खगराज भट्टले मंगलबार दलको बैठकबाट निर्णय गरी प्रदेशसभा सचिवालयलाई पत्राचार गर्नुभएको थियो। सोही पत्र अनुसार सचिवालयका सचिव देव बहादुर बुगाटीका अनुसार आज बैठक बोलाइएको हो। बैठकमा मुख्यमन्त्री भट्टले पेश गर्नुहुने प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राखेपछि मतदान शुरू हुनेछ। नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय हन्दी बाढ़ी तथा पहिरोको जोखिम बढ़ेका मुख्य सड़कहरूमा रात्रिकालीन सवारी आवत जावतमा रोक लगाएका छन्। जोखिम कम गर्न र यात्रुको सुरक्षाका लागि विभिन्न सड़क खण्डमा रातिको समयमा गाड़ी चलाउन प्रतिबन्ध लगाइएको हो। नुवाकोट हुँदै रसुवागढ़ी जोड़ने टोखा छहरे सड़क खण्डमा मेदो र पहिरो खस्ने सम्भावना रहेकाले अर्को सूचना नभएसम्मका लागि हरेक राति 10 बजेदेखि बिहान 5 बजेसम्म अत्यावश्यक बाहेका गाड़ी चलाउन रोक लगाइएको छ। यस्तै काभ्रे र सिन्धुली जोड़ने बीपी राजमार्गको खुरकोट नेपालथो खण्डमा बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म तथा कान्ति लोकपथमा बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालन बन्द गरिएको छ। अविरल वर्षाकै कारण अरानीको पासिङ लामो भेरी करिडोर कोशी र बेसी शहर मनाङ खण्डका विभिन्न ठाउँमा पहिरो खस्नुका साथै बाटो भाँसिएर यातायात पूर्ण रूपमा ठप्प बनेको छ। आज देशका धेरै जसो ठाउँमा बदली भई पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार 5 वटा प्रदेशका पहाड़ी भूभागमा अलि ठूलो वर्षा हुन सक्छ। हाल नेपालमा मनसूनी वायु सक्रिय रहेकाले देशभरिको मौसम बदली भएको छ। आज दिउँसो र राति हिमाली तथा पहाड़ी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विशेष गरी कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका 1-2 स्थानमा भने ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ। यस्तै तराईका जिल्लाहरूमा पनि हल्कादेखि मध्यम वर्षा हुँदाका साथै कोशी र मध्य प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने अनुमान छ। अहिले पनि देशका विभिन्न ठाउँमा हल्का पानी परिरहेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौताका लागि तयार नभएसम्मका लागि आफ्नो वार्ता टोलीलाई वार्ता रोक्न निर्देशन दिएका छन्। कतार र ओमान सहितका मध्यस्थताकर्ताहरू दुवै देशलाई पुनः वार्ताको टेबलमा ल्याउने प्रयासमा जुटिरहेका बेला अमेरिकी राष्ट्रपतिको यस्तो निर्णय आएको हो। अमेरिकी अधिकारीहरूका अनुसार हालसम्म इरानसँग सकारात्मक छलफल भइरहेको भए पनि राष्ट्रपति ट्रम्पले

0: वार्ता अघि बढ़ाउनु अघि केही समय पर्खिने निर्णय गरेका हुन्। यद्यपि अमेरिकी प्रशासनभित्र इरान वार्ताबारे कुनै मतभेद वा द्वन्द नरहेको दावी गरिएको छ। राष्ट्रपति ट्रम्पले ट्विटर सोसियलमा एक नक्सा पोस्ट गर्दै स्टेट अफ होर्मुज र त्यस वरपरका क्षेत्रलाई अमेरिकाको भूभागका रूपमा दावी गरेका छन्। नक्सामा इरान, ओमान र संयुक्त अरब इमिरेट्सका केही भाग समेत समेटिएका छन्। अमेरिकी दावीप्रति आपत्ति जनाउँदै इरानका उपविदेश मन्त्री काजिम गरीब बावादीले होर्मुज स्ट्रेटलाई अमेरिकाको हिस्सा मान्नु भ्रम मात्र भएको बताएका छन्। रान्तीमा एउटा खेल खबर। तेस्रो संस्करणको एसीसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्र पुरूष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा फराकिलो जित दर्ता गरेको छ।
1: नेपाली बहस यस नेपाली बहसका साथमा कृति तयारी चल्छ।

आजै श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम्बोम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरिका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भएको छ। नेपाली बहसका डिजिटल प्लेटफर्मका धेरै माध्यमहरूबाट तपाईँहरू सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट, फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा हामी आइरहेका छौं भने युट्युब च्यानलमा गएर नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी समग्र राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ। आदरणीय श्रोता, विशेष गरी बहसको महत्वपूर्ण पाटो भनेको अब देशको विषयमा हामी बढ़ी केन्द्रित भएर कुराकानी गर्ने गर्दछौ। दुईटीआई नजिकको सरकारका गतिविधिहरूलाई नजिकबाट निहाल्ने गर्दछौ। सम्बन्धित निकायका व्यक्तिहरूसँग, विज्ञहरूसँग छलफल र परामर्श पनि गर्ने गर्दछौ। आदरणीय श्रोता, जनतालाई सीतामूल छैन, रुगा लाग्दा मन्त्रीलाई हेलिकप्टर, बचाउमा उत्रिए राष्ट्रपतिका सांसद, संसदमा विपक्षीको कड़ा प्रहार र प्रश्न, गुण्डा राजले सदनमा हंगामा लगायतका विषयहरू आजको नेपाली बहसमा हामी उठाउनेछौ। र विशेष गरी नेपाली बहसमा अहिलेको अवस्थामा आफ्ना मन्त्रीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले नियन्त्रण गर्न सकेको छ कि छैन, आज निकै ठूलो पेचिलो प्रश्न यतिखेर उठेको छ। सरकार जनसरकारका मुद्दामा गैर जिम्मेवार बनेको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बताइरहँदाखेरि गोली खान तयार छौ तर सरकारका गलत कार्यमा समर्थन गर्दैनौ भनेर विपक्षी दलका दल नेकपा एमालेकी सांसद सजिदा खातुनले सिद्दिकीले सरकारका गलत क्रियाकलापलाई प्रतिपक्षले कहिले पनि साथ नदिने बताएकी छिन्। असोज 17 गतेदेखि नेपाली कंग्रेसको 15 महाधिवेशन, सभापति थापाको संयोजकत्वमा व्यवस्थापन समिति गठन भएको छ। अब नेपाली कंग्रेसले तोकिएको समयमा महाधिवेशन गर्दैछ र संस्थापन इतर पक्षको कुरा गर्ने हो भने भर्खरै मात्र राष्ट्रिय भेला सम्पन्न भएको छ। 14 महाधिवेशनकै नेतृत्वबाट 15 महाधिवेशन गर्नुपर्ने भन्दै जुन ढंगले संस्थापनितर पक्ष अर्थात देउबा पक्षले अडान र रटान लगाइरहेको छ, यसले नेपाली कंग्रेसलाई के गर्दैछ? पुरानो लोकतान्त्रिक पार्टीभित्र अहिलेको देखिएको यो विवादले कंग्रेसलाई कहाँ पुर्याउँछ भन्ने खालका विषयलाई पनि आजको नेपाली बहसमा हामी समेट्नेछौ। आदरणीय श्रोता, विशेष गरी जनताहरू यतिखेर मारमा छन्, जनताहरू यतिखेर समस्यामा छन्, जनताहरूले सीतामूल पाएका छैनन्, जनताले नजिकबाट यो देशलाई नियाल्न पाएका छैनन्, जनताले विशेष गरी अहिलेको अवस्थामा किन सरकारप्रति विश्वास र भरोसा जागृत गराउन सकिरहेका छैनन् त आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ, परिचर्चा गर्दैछौ। तथ्याङ्कमा कृत्रिमानी आयात भए पनि बजारमा अझै पनि ग्यासको हाहाकार छ, ग्यासको अभाव छ, किन ग्यासको अभाव यति धेरै मात्रामा बढ़ेर गयो? आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। ग्यासको अभाव हुँदाखेरि अहिलेको अवस्थामा ग्यास आयातमा राम्रै काम गरे तापनि तर यो बजारमा यसको आपूर्ति हुन किन सकिरहेको छैन? आजको बहसको केन्द्रमा यस विषयलाई पनि उठाउँदैछौ। अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह छ, खाली सिलिण्डर बोकेर नै विश्वको प्रदर्शन भएको छ। मन्त्रीले अभाव छैन भन्नुभयो, उपभोक्ताले अझै ग्यास पाएका छैनन्। जल विद्युतको प्रचुर सम्भावना भएको देशमा ग्यास अभाव हुनु विडम्बनापूर्ण भएको पनि आवाजहरू यतिखेर उठ्ने गरेका छन्। त्यसैले गर्दाखेरि आज ग्यासको यो अभावलाई सरकारले कसरी व्यवस्थित गर्दैछ, कसरी व्यवस्थित गर्न सकिन्छ, आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। आदरणीय श्रोता, सिरामा प्रहरीकै गोलीबाट गणेश यादवको मृत्यु भएको निष्कर्ष कार्यवाहीमा सिफारिश गरिएको छ। सिराको गोल बजार 14 साउनमा गोली लागेर ज्यान गुमाएका 15 वर्षीय गणेश यादवको शव 16 साउनमा अन्त्येष्टिका लागि औरैको गगन खोलातर्फ लगिएको छ। त्यसैले अब जुन ढंगले सरकारले विभिन्न आन्दोलनहरूमा हस्तक्षेप गर्दै आएको छ, बलमिचाई गर्दै आएको छ, सरकारले दबाव दिँदै आएको छ, त्यसको उपचार भनेको एउटा गोली मात्र बनाइएको छ र सुरक्षाका प्रोटोकलहरू पनि राम्रोसँग अवलम्बन गरिएको पाइएको छैन, त्यसैले यहाँ धेरै प्रश्नहरू यतिखेर उठेका छन्। आजको नेपाली बहसमा हामी सुरक्षा दस्तालाई तालिम प्राप्त गर्न किन सकिरहेको छैन, नागरिकहरूको जीवधनको सुरक्षा गर्ने ग्यारेन्टी प्रहरीको हो तर प्रहरीले चाहिँ शुरूआतमै गोली प्रहार गरेर भीड़ नियन्त्रण गर्ने कामहरू आज किन गरिरहेको छ, आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। आदरणीय श्रोता, विशेष गरी सम्भावनाको कर्णाली अभावमा नागरिक छन्, जलविद्युत, जड़ीबुटी, पर्यटन, कृषि, प्राकृतिक स्रोतका सम्भावनालाई सदुपयोग गर्न नसक्दा अधिकांश कर्णालीवासी कमजोर आए, रोजगारीको अभाव, खाद्यान्नमा परनिर्भरता, शिक्षा र स्वास्थ्यको कमजोर पहुँच तथा पूर्वाधार अभावमा यतिखेर गुज्रिरहेका छन्। कर्णाली स्वर्ग छ, कर्णालीमा धेरै कुराहरू छन्, कर्णालीले
राष्ट्रका लागि धेरै दिन सक्छ, तर कर्णालीकै नागरिकहरू आज भोकभोकै बस्नुपर्ने, गरिबी र अभावको चपेटामा पर्नुपर्ने एउटा स्थिति देखिएको छ। यो एकदमै विडम्बनापूर्ण छ। आदरणीय श्रोता, राजधानी बायोमेट्रिकमा जोडिँदै निजी क्षेत्र, विदेशमा रहेका नेपालीको जैविक विवरण संकलन प्रक्रियामा निजी संस्था प्रवेश गर्न सक्ने बाटो खोल्न खोज्दा त्यसको सुरक्षा मापदण्ड, प्राविधिक पूर्वाधार, डेटा संरक्षण व्यवस्था र निगरानी संयन्त्र बनाउने विषयमा पनि प्रस्तावित विधेयक यतिखेर मौन भएको छ। सरकारले विदेशमा रहेका नेपालीको जैविक विवरण बायोमेट्रिक संकलन गर्ने अधिकार निजी क्षेत्रले समेत प्राप्त गर्न सक्ने गरी ऐन बनाउन लागेको छ। यसको आधिकारिकता र यसको सुरक्षाको ग्यारेन्टीका विषयमा पनि व्यापक आवाजहरू यतिखेर उठेका छन्। आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ। साउनमा 70,000 बढ़ी नेपालीहरू वैदेशिक रोजगारीमा गएका छन्। साउन महिनामा करिब 42,000 नेपालीले काम खोज्दै पहिलो पटक वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागले मासिक रूपमा सार्वजनिक गर्ने प्रगति विवरण अनुसार साउनमा 70,441 जनाले सबै प्रकारको श्रम स्वीकृति लिएका छन्। नेपालीहरू विदेशिनी प्रक्रिया व्यापक रूपमा अगाडि बढ़ेको छ। आजको बहसमा यिनै विषयहरूमा केन्द्रित भएर छलफल गर्दैछौ। देश अर्थतन्त्रमा कस्तो छ यतिखेर, नेपालीले चाँडै भारतमा क्यूआरबाट भुक्तानी गर्न सक्ने गरी प्रोभिजन ल्याउन थालिएको छ, यो कहिलेसम्म हुन्छ, यसका विषयमा पनि नेपाली बहसमा चर्चा गर्दैछौ। अब जाँचेको मासु मात्र बेच्न पाइनेछ। 28 वर्षपछि कार्यान्वयनमा आउँदैछ पशु वधशाला र मासु जाँच ऐन। 2083 मंसिर 1 गतेदेखि काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा ऐन अनिवार्य लागू हुनेछ। 83 माघदेखि उपत्यका बाहिरका महानगर, उपमहानगर र नगरपालिकामा यसको कार्यान्वयन गरिँदैछ। 84 साउनदेखि देशभरका सबै गाउँपालिकामा पनि लागू गरिँदैछ। पशु वध अघि स्वास्थ्य परीक्षण र वधपछि मासु जाँच अनिवार्य गराइँदैछ। छोटो नेपाली बहसमा विश्राम लिँदैछौ र विश्रामपछि थप प्रसंगसहित उपस्थित हुनेछौं।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: यो नेपाली रेडियो नेटवर्क।
2: हर विषयमा चारो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
3: ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क।
4: डिस होम इन्टरनेट।
5: यतिकै हाम्रो बहसमा नेपाली कंग्रेसका नेता केन्द्रीय सदस्य अजय बाबु शिवाकोटी हुनुहुन्छ। शिवाकोटीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: धन्यवाद।
5: कंग्रेसको 15 महाधिवेशन असोज 17 गतेदेखि हुँदैछ। सभापति गगन थापाको संयोजकत्वमा व्यवस्थापन समिति गठन त गरियो, तर इतर पक्षका मागहरू सम्बोधन गर्न नसकिकन 15 महाधिवेशनमा होमिँदाखेरि कंग्रेसको स्थिति के हुन्छ?
6: होइन, अब विधानमा त नेपाली कांग्रेसका संरचनाहरू मार्फत उठेका आवाजहरूलाई सम्बोधन गर्ने कुरा हो। त्यसमा नेपाली कांग्रेसको केन्द्रीय समितिले त्यसमा गम्भीरतापूर्वक ध्यान दिनुपर्ने नै थियो, दिन्छ नै। तर पार्टीका औपचारिक संरचना बाहेक भएका कतैका छलफलहरू त्यसलाई पनि नेपाली कांग्रेसको तर्फबाट सुन्नु पर्ने थियो, सुनेको छ। त्यसलाई सुनेर त्यसको प्रतिक्रियाहरू कुन ठाउँमा कसरी दिनुपर्ने भन्ने सन्दर्भमा नेपाली कांग्रेसको केन्द्रीय समिति र केन्द्रीय नेतृत्व र मूल नेतृत्वको तर्फबाट दिने कुराहरू नै हुन्छ। र स्वयं सभापतिले पनि अस्ति आफ्नो सम्बोधनका क्रममा पनि, समापन सम्बोधनका क्रममा पनि भन्नुभएको छ। त्यसकारण रूपमा कुनै न कुनै स्वरूपमा त्यसको सम्बोधन हुन्छ, छलफल हुन्छ, उहाँहरूका मागहरूका सन्दर्भमा जे जे गर्ने भनिएको हो, जे जे माग भएको हो, त्यसमा के कुरा चाहिँ गर्न सकिन्छ र के कुराका सन्दर्भमा हामी तयार छौँ भन्ने कुरामा स्वयं सभापतिजीले भनिसकेको अवस्थामा त्यसमा छलफलहरू चाहिँ आफ्नो ठाउँबाट जारी छन् र कतिपय अग्रज नेतृत्वहरूसँग छलफल गर्ने कुरा पनि स्वयं सभापतिजीले भनिसक्नु भएको छ। उहाँहरूलाई अब यसबाट हामी टाढा छैनौँ। तैपनि अब हाम्रो संवैधानिक व्यवस्था, त्यसपछि हाम्रो विधानको व्यवस्था र हाम्रो महाधिवेशन गर्नै पर्ने, यसअघि जुन नेपाली कांग्रेसको विशेष के अरे यो महाधिवेशन गर्ने सन्दर्भमा जुन वैशाखमा जे फैसला भएको थियो, त्यसको जुन पूर्णपाठ आएको थियो, त्यो पूर्णपाठमा समेत यो हामीले यसअघि तोकेको जुन चैतमा हामीले महाधिवेशन गर्ने मिति तोकेका थियौँ, त्यो बैठकले तोकेको मितिमा महाधिवेशन गर्ने बारेमा पनि आदेश के सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठमा समेत यो कुराहरू उल्लेख गरिरहेको आएको सन्दर्भमा हामीले योभन्दा बाहिर जान सक्ने अवस्था
5: छैन। अब सर्वोच्च अदालतकै कुरा गर्ने हो भने त फेरि यो विवादलाई, यो मुद्दालाई पुनरावलोकनका निम्ति पूर्ण इजलासमा पेश भइसकेका छ, होइन? त्यस पछाडि चाहिँ यसको पनि केही फैसला होला। अब महाधिवेशन यही मितिमा, तोकेकै मितिमा गर्न त कानूनी रूपमा पनि त समस्या हुन सक्छ नि त भोलि।
6: यस्तो छ, अब कानूनी रूपमा भोलि चुनौतीहरू आयो भने त्यसको बारेमा एउटा कुरा होला, तर पनि सर्वोच्च अदालतले एउटा संस्था जो नेपालको लोकतान्त्रिक आन्दोलनदेखि हरेक यी सामाजिक आन्दोलनमा समेत अगाडि भूमिका खेलेको एउटा राजनीतिक दललाई अमिलाएर राख्ने खालको निर्णय अथवा चाहिँ यो लामो समयसम्म यसको विषयलाई लिएर जान्छ, यसमा चाहिँ अलमत गराएर बस्छ भन्ने लाग्दैन। किनभने हाम्रो यो असोजमा महाधिवेशन हामीले मिति तोकेका छौँ, त्यो मिति भन्दा पर हामी मङ्सिर भन्दा उता जान सक्ने अवस्था छैन। र यो खालको जुन अहिले मुद्दा छ, यो खालको जुन यो अहिले केस परेको
5: छ
6: लागि, यो सन्दर्भमा त्यो लामो छलफल बहस भएर जाने भने यसले कति समय लाग्ला, कति समय लिएला, होइन? यो यो लिने क्रममा अदालतको विषय नै हो। यो लामो समय गयो भने हामी त्यही त्यति समयसम्म हाम्रो महाधिवेशन नहुने अवस्था हो कि, अथवा त्यति बेलासम्म हाम्रो चाहिँ हाम्रो वैधानिक विषय थप सङ्कटमा पर्ने हो कि, अप्ठ्यारोमा पर्ने हो कि भन्ने चिन्ता एउटा पार्टीको नाताले नेपाली कांग्रेसको केन्द्रीय समितिले आफ्नो कुरा राख्यो। र त्यो विषयमा यदि भोलि त्यहाँ अदालतमा यसको चाहिँ कानुनी प्रश्नहरू उठ्यो भने त्यसको जवाब पनि दिँदै जाउँला, र त्यसको महाधिवेशनको मिति चाहिँ हामीले तोकेर यो महाधिवेशन प्रक्रिया अगाडि बढाउनु पर्छ भन्ने ठानेर नेपाली कांग्रेस केन्द्रीय समितिले निर्णय गरिएको गते फाइनल अनि 8 दिनसम्म बसेको बैठकले त्यो निर्णय गरे कि एक गतेको बैठकपछि हामीले यो निर्णय गर्यौं र महाधिवेशनमा हामी जाने निर्णय गर्यौं। हिजोबाट हाम्रो निर्वाचनको प्रक्रिया सुरु भएको छ। हिजो मात्रै पार्टी सभापतिकै उपस्थितिमा जिल्ला जिल्लामा खटी जाने निर्वाचन जुन अधिकृतहरू हुनुहुन्छ उहाँहरूको ओरिएन्टेसन क्लास सुरु भएको छ। अब यसपछि हामी एउटा निर्वाचनको मतलब महाधिवेशनको प्रक्रियामा अगाडि बढ्यौं भन्ने चाहिँ हो। तर तपाईँले भनेको जस्तै यदि यो कानुनी यो चाहिँ प्रक्रियाले अलिकता काहीँ अप्ठ्यारो पार्छ कि भन्यो भने त्यो बेलामा हामी पनि आफ्नो तर्फबाट त्यसको जवाफ दियौंला र त्यो कोर्टलाई चाहिँ कन्भिन्स गर्ने प्रयास गर्छौं र सम्भवतः कोर्टले त्यो कुरालाई नकार्दैन भन्ने हाम्रो विश्वास।
5: एउटा कुरा के छ भने नि जस्तो अब इतर पक्षले के भन्दैछ भने अब पुनः इजलासमा मुद्दा गइसके पछाडि 14 महाधिवेशनकै नेतृत्वले 15 महाधिवेशन गर्ने वातावरण सिर्जना गरौं तब कंग्रेसको विवाद चाहिँ मिल्न सक्छ देउबाकै नेतृत्वमा जानुपर्छ भनेर त उनीहरूले त कतिपय प्रस्तावै पारित गरेका छन् त होइन इतर पक्षले त्यो प्रस्ताव पारित गरेको
6: जसलाई नेतृत्व दिएको छ जसको अभिभावकत्वमा यो प्रमुख अतिथिको कार्यक्रम भयो र जसको अध्यक्षतामा त्यो कार्यक्रम भयो त्यो अध्यक्षता गरिरहनु भएका डाक्टर शशाङ कोरेलाले दिनुभएको पछिल्ला यो बेलापछि दिनुभएको अभिव्यक्तिहरू पनि हामीले सुनिरहेका छौँ। उहाँहरूले कतिपय व्यक्तिहरूको नेतृत्वको व्यवस्थापनको कुरा गरिरहनु भएको छ। त्यस कारणले उहाँहरूले भेला मार्फत जे जस्तो दबाब बढाए पनि ती कुराहरू अन्तिममा केही नेतृत्व पङ्क्तिमा रहेका केही नेताहरूको व्यवस्थापनमा गएर टुनिन्छ भन्ने कुराहरूको उहाँहरूले संकेत गरिरहनु भएको छ। अब नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले व्यवस्थापनका सन्दर्भमा पनि के गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्न आएको जुन लक्षण भएको र एकदम खुल्ला भएको कुराहरू उहाँले गरिसकेको अवस्थामा यो विषय उहाँहरूले यो कानुनी रूपमा मात्रै यसलाई अगाडि बढाउन खोजेको हो नि त त्यही अनुसारको शेष गर्न हामी सबै तयारी छौँ होइन। यसको कानुनी सँगसँगै त्योभन्दा पनि बढी राजनीतिक रूपमा यसको हेर्न खोजेको हो भने त्यो राजनीतिक रूपबाटै रूपमै यसको चाहिँ सम्बोधन गर्नुपर्छ भन्ने कुरामा हाम्रो चाहिँ जोड छ। त्यसैले उहाँहरूले यसलाई राजनीतिक बनाउन खोज्नुभयो भने अलिअलि बढी सजिलो ढङ्गले सम्बोधन होला। कानुनी बनाउनु मात्रै बनाउनु खोज्नुभयो भने कानुनी हिसाबले केही समय लाग्ला तर यो योबाट पनि हामी धेरै हुन्छ नि पक्ष मतलब दायाँ माया भएर जानेवाला छैनौँ। हामी दुवै कुरामा हामी उस गर्छौँ तर हाम्रो सबैको ध्येय र लक्ष्य के छ भन्दाखेरि नेपाली काङ्ग्रेस एकताबद्ध भएर नै यी सबै अहिलेका हाम्रा आन्तरिक तथा बाह्य चुनौतीहरूको सम्बोधन गर्न त्यसको समाधान गर्न सकिन्छ भन्ने कुरामा हाम्रो विश्वास छ।
5: अहिले पुनरावलोकनको मुद्दा पुरै जिल्लामा पेश भइसके पछाडि उहाँहरूले त स्वयं पार्टी पूर्व सभापति शेरबहादुर देउवाले नै अब अदालतले न्याय दिन्छ न्यायालयले हामी न्याय दिन्छ न्यायालयको न्यायको पर्खाइमा छौसम्म भन्दा भ्याउनुभयो नि त होइन अस्ति सम्बोधनमा समापन कार्यक्रममा
6: होइन अलिकति अब विरोधवासपूर्ण अवस्था चाहिँ छ। यद्यपि कतिपय विषयहरूमा स्वयं पाँच पटक प्रधानमन्त्री भएको दुई पटक सभापति भएको व्यक्तिको हाम्रो पूर्व सभापतिको हैसियतमा उहाँले कतिपय कुराहरू राख्नुभयो तर कतिपय कुराहरू त्यो नराखेको भए पनि हुन्थ्यो कि भन्ने कुरा चाहिँ आम नेता कार्यकर्ता र सूचकहरूमा त्यो कुरा परिरहेको छ। त्यस कारणले अहिले अब उहाँले बोलेको कुराहरूमा धेरै टिका टिप्पणी गर्न भए जरुरी भएन तर हाम्रो कुरा के हो भन्दाखेरि हामी पार्टीको विधि विधान प्रक्रिया पद्धति र त्यसको कानून र संविधानलाई फलो गरेर जानुपर्छ जान्छौ भनेर नै आइरहेको हामी दलको कार्यकर्ता भएका नाताले अब यसमा जे जस्तो अवस्था बन्यो कानुनी रूपमा यसलाई च्यालेन्ज गर्ने कुराहरू जे जस्तो अवस्था बन्यो यो पहिलो कुरा त्यहाँसम्म पुग्ने अवस्था हुनै हुँदैन थियो। सर्वोच्च अदालतले फैसला गरेको फेरि पुनरावलोकन जाने कुराहरू जुन ढङ्गले गर्छ त्यसमा पनि एउटा राजनीतिक नेतृत्वले त्यसरी नगएको भए हुन्थ्यो कि भन्ने कुराहरू स्वयं पार्टीभित्रै पनि उठिरहेको छ र एकदम यो लामो समयको झगडिया जस्तो हामी रकमी पाराले त्यसरी जाने कुराहरू स्वयं पार्टी पङ्क्तिमा त्यति धेरै सकारात्मक रूपमा लिएको छैन। त्यसैले जे जस्तो चाहिँ यो उसमा गयो प्रक्रियामा गयो र जे जस्तो अभिव्यक्तिहरू दिइरहेको छ र जे जस्तो अभिव्यक्ति ले दिँदाखेरि यो हाम्रो दूरी बढ्छ भन्ने लागिरहेको छ र त्यो दूरी बढाउने ढङ्गका अभिव्यक्तिहरू जसरी आइरहेका छन् कतिपय नेतृत्वको र कतिपय चाहिँ कार्यकर्ताको तर्फबाट त्यसलाई हामीहरूले आफ्नो ठाउँबाट चाहिँ पज गर्नुपर्छ त्यसलाई त्यहीँ स्टप गर्नुपर्छ भन्ने छ। स्वयं सभापति गगन कुमार थापाले यो कुरालाई गम्भीरतापूर्वक पार्टीको बैठकहरूमा राख्नुभएको छ र पार्टीका साथीहरूले निर्देशन दिनुभएको छ। यो किनभने यो कुराहरू जति बढायो त्यति नै यसले पार्टीभित्रको राजनीतिक वातावरणलाई पनि दुर्गन्धित गर्छ। स्वयं उहाँले त्यो त्यो कुराहरू चाहिँ त्यो फोहोरमा अम्लो हाल्यो भने त्यो अम्लो गराउने र फोहोरलाई ढुङ्गाले हान्यो भने छिट्टा चाहिँ आफ्नो शरीरमा पर्न सक्ने सम्भावना कुराहरू गर्दै गर्दा उहाँले अर्को पनि सन्दर्भ उल्लेख गर्नुभयो यो बुद्धको एउटा भनाइसँग रिलेटेड गरेर यो उसमा जे जस्ती निन्दाहरू जे जस्ती कुराहरू भएका छन् ती सबै निन्दाहरूलाई मैले नलिएर ग्रहण नगरेर मैले छोडिदिएँ मैले फिर्ता गरेँ चाहिँ उनीहरूलाई नै त्यो निन्दा पनि उनीहरूलाई नै जाओस् भनेर त्यसरी यो हाम्रो एप्रोचबाट सभापति र हाम्रो अहिले नेतृत्व गइरहेको बेलामा कतिपयले के कुरा गर्नुभयो कतिपयले के कुरा गर्नुभयो भन्नेतर्फ पनि अब हामीलाई धेरै त्यसमा चासो रहने अवस्था रहेन। हाम्रो मूल ध्येय मूल ध्यान चाहिँ यतिखेर केमा केन्द्रित भएको छ भने नेपाली काङ्ग्रेसको 15 महाधिवेशन हाम्रो शुरू गर्नुपर्छ।
5: एउटा कुरा मङ्सिरबाट कंग्रेसको वैधानिकता सकिन्छ भनेर तपाईँहरूले कुरा गर्दै गर्दाखेरि विधानमा 5 वर्ष समय सीमा तोके पनि संविधान अनुसार 6 महिना थप्न सकिने व्यवस्था छ भनेर हिजै पूर्णबहादुरजीले पनि बोल्नु भएछ नि त होइन?
6: होइन, अब उहाँले बोल्नुभयो तर एउटा कुरा के मान्नुहोस् भन्दाखेरि हाम्रो म्याद थाप्नु पाउनु भनेको 1 वर्ष त्यो पनि विशेष कारण खुलाएको अवस्था विशेष कारण खुलाएर 1 वर्ष 4 वर्षको म्यादमा 1 वर्ष थाप्ने भनेको अब 1 वर्ष थाप्ने भनेको कुरा पनि त्यसैभित्र संविधानको यो अहिले उहाँले जे जस्तो तर्क गरे पनि त्यही 1 वर्षभित्रको विशेष कारण चाहिँ के हो भन्ने कुरा पनि भन्नुपर्छ। त्यसैले 1 वर्ष चाहिँ हाम्रो थपेको अवस्थामा मङ्सिरमा यसको म्याद सकिन्छ। अब मङ्सिरमा म्याद थपेपछि फेरि पनि अनि अर्को 6 महिना थपेर वैशाख देशतिर पुर्याउने भन्ने हो भने पहिला चुनाव कारण देखाएर हामीले कतिको अवस्थामा महाधिवेशनको मितिहरू तलमाथि गरेका छौँ अनि स्थानीय तहको चुनाव यो 2084 साल वैशाखमा हुने अवस्था छ अनि वैशाखमा चुनाव हुने बेलामा हाम्रो महाधिवेशन भनेको चाहिँ अहिले चाहिँ बटन थिचेर अहिले नै हुने खालको अवस्था त हुँदैन। त्यसैले महाधिवेशन भनेको त एउटा प्रक्रियामा लामो प्रक्रियामा जान्छ 2 महिना 3 महिनाको प्रक्रियामा जान्छ अनि जुन समयमा हामी स्थानीय तहको चुनावमा जाँदैछौँ जान्छौँ जानुपर्ने अवस्था बन्छ सरकारले निर्वाचन आयोगले सेड्युल लिएर आउँदै गर्दा त्यो बेला तपाईँको अधिवेशन चाहिँ अनि तपाईँको चाहिँ नारेर अनि कसरी चाहिँ तपाईँको हामी स्थानीय तहको चुनावलाई चुनावमा हामी फेस गर्न सक्छौँ स्थानीय तहमा हाम्रो आन्तरिक लोकतान्त्रिक चाहिँ विधिमा तहको ओडादेखिको हाम्रो नेतृत्व चयन गर्ने प्रक्रिया हुन्छ त्यो नेतृत्व चयन गर्ने एकातिर प्रक्रिया भइरहेको त्यो एउटा हामीले पहिले पनि केन्द्रीय समितिको बैठकमा पटक पटक भनेका थियौँ सभापति तत्कालीन सभापति शेरबहादुर भएको बेलामा हामीलाई कम्तीमा कुलिङ पिरियड चाहिन्छ त्यो कुलिङ पिरियड भएन भने त्यसको प्रभाव हाम्रो निर्वाचनमा देखिन्छ भन्ने कुरा चाहिँ हाम्रा तथ्यहरूले विगतका तथ्यहरूले पनि देखाइसकेको अवस्थामा अनि अहिले आफू चाहिँ झगडा गरेर बस्ने अनि लास्टमा निर्वाचन चाहिँ को मुखमा गएर अथवा निर्वाचनकै फेरि फेरि 10-15 दिनको अगाडि पछाडि गएर अधिवेशन पुर्याउन सकिन्छ भन्ने तर्क गरेर पार्टीलाई फेरि पनि अहिले जसरी अवस्था छ त्यो भनेको थप कोमामा लिएर जाने अवस्थामा कुनै पनि नेताहरूले त्यो तर्क गर्ने बालक गर्नुहुन्छ भन्ने मलाई लाग्दैन। यदि उहाँले भन्नुभएको हो भने त्यो चाहिँ टेक्निकल रूपमा पुग्न सक्छौँ भन्ने कुरा मात्रै हो भन्ने मेरो बुझाइ।
5: अब एउटा कुरा कस्तो छ भने अब इतर पक्षलाई पनि मिलाएर लैजानुपर्छ भन्ने लाइनमा तपाईँहरू हुनुहुन्छ तर अस्ति भर्खरै मात्र पूर्व सभापति शेरबहादुर देउवाले के भनिदिनु भयो भने म हिन्दू हुँ हिन्दू हुँ हिन्दू हुँ अब हिन्दूको बारेमा उहाँले उकालत गर्नुभयो एजेन्डा अब हिन्दू राष्ट्र घोषणा गर्ने र शंकर भण्डारीजीले अस्ति भन्नुभएको थियो अब राष्ट्रस्थ नभएर चाहिँ यो देशको अस्तित्व पनि रहन सक्दैन र यो मुलुकको लोकतान्त्रिक पार्टी एउटा जिम्मेवार पार्टीले राष्ट्रस्थको पक्षमा वकालत गर्न शुरू गर्नुपर्छ भन्नुभएको थियो क्या शंकर भण्डारीजीले. उहाँहरूको एजेण्डा नै फरक भयो. अब कंग्रेसको र इतरको एजेण्डा मिल्छ कि मिल्दैन अहिलेको अवस्थामा त्यसो भने
6: त्यस हिसाबले हेर्ने हो त सैद्धान्तिक रूपमा उहाँहरूले यो पार्टीलाई त्यो दिन नै मतलब औपचारिक विभाजनतर्फ लगिसक्नु भएको छ मतलब सिद्धान्त त र उस हिसाबले नेपाली काङ्ग्रेसको त्यो शिष्ट चाहिँ जुन हामीले यसअघि लिएको संवैधानिक राजतन्त्र होइन प्रजातन्त्र संवैधानिक राजतन्त्र लगाएको विषयहरू जुन थियो हाम्रो यसअघिको त्यसबाट सिफ्ट हुनलाई नेपाली काङ्ग्रेसको स्थापना कालदेखि यहाँसम्म आइपुग्दा गर्दा त्यो सिफ्ट हुने कुरा त्यत्तिकै भएको थिएन भन्ने कुरा स्वयं अहिलेको नेतृत्व तहमा रहेका सबै नेताहरूलाई थाहा छ. तत्कालीन सभापति शेरबहादुर देउवालाई थाहा छ. त्योभन्दा तलका अरू सबै नेताहरूलाई पनि त्यता अस्ति सभाको सबैलाई थाहा छ. यसमा 62 आन्दोलनपछि आन्दोलनकै आसपासमा कसरी नेपाली काङ्ग्रेस त्यो ठाउँमा पुग्यो र त्यसपछि संविधान सभाको यो सन्दर्भमा हामीले त्यहाँसम्म कसरी पुग्यौं र सरकारले तत्कालीन अवस्थामा संसदबाट कसरी लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्यो र राजतन्त्रको त्यसपछि बाहिर रह्यो भन्ने कुराको बारेमा सबैलाई थाहा नै छ. त्यसकारणले अहिले फेरि कतिपय नेताहरू त्यो वकालत गर्ने कतिपयले आफूलाई कुनै विषयमा दुई तिन पटक भन्यो भने सबै कुराको छुमन्तर हुन्छ भने जस्तो गरेर त्यो ठाउँमा पुग्नु भएको चाहिँ अलिकत राजनीतिक रूपमा अलिक चाहिँ कमजोर उपस्थिति कमजोर प्रदर्शन भयो कि भन्ने लाग्छ. उहाँलाई त्यो खालको त्यस्तै खालको त्यो बारेमा उहाँसँग त्यो अब भावावेशमा आयो त्यो कुरा गर्नुभयो थाहा छैन तर उहाँलाई त्यत्तिकै चिन्ता थियो र यहाँ आइपुग्दै गर्दा त्यत्तिकै रूपमा उहाँको त्यो मनमा गढेको कुरा त्यो प्रकट भएको हो भने हिजो संविधान जारी हुने बेला र संविधान जारी हुनुभन्दा अगाडि नै पनि जुन बेलामा संसदबाट त्यो घोषणा हुँदै थियो त्यो घोषणा हुने बेलामा उहाँले किन यो कुराको असहमति जनाउनु भएन किन सम्बोधनकै बेलामा विरोध जनाउनु भएन किन त्यसलाई स्वीकारेर बस्नुभयो किन टाउको हलाएर रहनुभयो र अहिले आएर यो कुरा गर्नुभयो यसले किनभने त्यो बेलामा आम जनमानसबाट जुन लिएका जुन त्यो सुझावहरू थिए त्यो सुझावहरूको बारेमा अहिले पनि नागरिकहरू चर्चा गर्नुहुन्छ. त्यो सुझावहरूलाई चाहिँ कुनै बोरामा थन्क्याएर अनि त्यसको चाहिँ रिपोर्टहरू बाहिर नल्याएर 81 जुन घोषणा गरेको थियो त्यो बेलामा त्यो घोषणा गर्दै गर्दा ती जनताको भावना सम्बोधन भएको थियो कि थिएन त्यसरी कसको दबावमा चाहिँ यो कुरा गरिएको थियो भन्ने कुरा नि त त्यसो भए मान्छेले हिजो प्रश्न उठाएका थिए. त्यो प्रश्न उठाएको जवाब पटक पटक लटारिएर हिँड्यो पटक पटक दिएन. तर अहिले देश एउटा परिस्थितिमा अगाडि बढिसकेको अवस्थामा फेरि हामी यही मतलब द्वन्द्व ल्याउने अवस्था सिर्जना गरिरहने हो देशमा. भनेको मतलब हामीलाई हिजोबाट हिजो जुन छोडेर जाने बेलामा धेरै मान्छेको मनमा त्यो कुराको चित्त बुझिरहेको थिएन धेरैलाई त्यो चित्त बुझ्ने अवस्था बनेकै थिएन. तर पनि मान्छेले एउटा लामो द्वन्द्वबाट आएको देश होइन 10 वर्षको सशस्त्र द्वन्द्व भयौँ हामीले फेरि पनि अर्को चाहिँ मधेसको अरू अरू जनजातिको थारूको दलितको थुप्रै चाहिँ मुभमेन्टहरू उठेको अवस्था थियो. यी सबै मुभमेन्टहरूबाट होइन अनि पारेको यी सबै ठाउँहरूको चाहिँ मुभमेन्ट उठेको बेलामा सबैलाई सम्बोधन गरेर जाने सन्दर्भबाट एउटा देशले एउटा चाहिँ बाटो लियो. तर त्यो बाटो लिँदै संविधान जारी गर्नु अगाडि जुन एउटा चाहिँ सुझावहरू लिएको थियो त्यो सुझावहरूलाई किन वास्ता गरिएन व्यवस्था गरियो भन्ने कुराको चाहिँ अहिले पनि जवाफ दिएको छैन. त्यो जवाफ नदिइकन अनि तत्कालीन नेतृत्वमा पार्टीको सरकारको अनि एउटा चाहिँ महत्वपूर्ण राजनीति लाइनको निर्णय गरिरहेको के अरे नेतृत्व गरिरहेका नेताहरूले अहिले आएर ती कुराहरूको बारेमा केही पनि नगरिकन तपाईँको आस्था के छ भन्ने कुराको बारेमा मात्रै बाहिर पब्लिक गरेर त्यो छुमन्तर भएर आउँछ र भनेको त्यसैले उहाँले जे भन्नुभयो त्यसको
5: नेपाली कंग्रेसको धर्मनिरपेक्षताको पक्षमा वकालत गर्दै आएको छ, संविधानले पनि त्यही कुरालाई होइन अंगीकार गर्दै आयो, तर उहाँले 81 चाहिँ अब हिन्दू राष्ट्रको पक्षमा उभिने कुराले गर्दाखेरि एक किसिमको तरङ्ग, किनभने पूर्व प्रधानमन्त्री भएको मान्छे, संविधान सभामा पनि भएको मान्छे, हिजो त्यहीमा चाहिँ काम गरेको मान्छेले चाहिँ आज हिन्दूको पक्षमा उभिने कुराले कंग्रेसले त यो कुरालाई त स्वीकार्न सक्दैन होला नि त अहिलेको तत्कालीन अवस्थामा चाहिँ।
6: होइन, नेपाली काङ्ग्रेसमा रहनुभएका अथवा कुन जुनसुकै राजनीतिक दलमा रहनुभएका हेर्ने हो भने पनि नेपालभित्र बहुसंख्यक व्यक्तिहरू भनेको चाहिँ हिन्दू नै छन्, किनभने हामीसँग बहुसंख्यक नागरिकहरू नै हिन्दू छन्। त्यस कारणले कुनै पनि राजनीतिक दलभित्र पनि यो आवाज उठ्ने कुरा पनि हुन्छ, उठ्दै पनि आएको छ। तर हामी भित्रको एउटा त्यो एउटा प्रवृत्ति चाहिँ के छ, संस्कार चाहिँ के छ भन्दाखेरि अलिकति बढी सहनशील शैलीको स्वभावको प्रवृत्तिको पनि छ हिन्दू समाज। त्यस कारणले सबैलाई मिलाएर लाने सन्दर्भबाट उसले आफ्नो निर्णयहरू गर्दै आइरहेको छ। कतिपय कुराहरूमा अरूलाई त्यो त्याग गरेर जाने अवस्था पनि हामीले देख्दै आएका छौँ, भोग्दै आएका छौँ। कतिपय ठाउँमा त्यो सहनशीलताको एउटा पराकाष्ठा सम्म यसले भोग्दै आएको छ, यो समुदायले भोग्दै आएको छ। यहाँभित्र मात्र होइन, अरू ठाउँहरूमा पनि बाहिर रहेका यो समुदायको त्यो उपस्थिति जहाँ जहाँ छ त्यहाँ त्यहाँ उसमाथि दबाईमा पनि त्यो खालको उसले भोग्दै आएको अवस्था छ र त्यो व्यवहार उसले प्रदर्शन गर्दै आएको अवस्था छ। यहाँ पनि बहुसंख्यक हुँदाहुँदै पनि उसले आफ्नै सन्दर्भमा निर्णय नहुँदै गर्दाखेरि पनि उसले त्यो कुरालाई हिजो स्वीकारेर आए, तर उसको ठुलो प्रश्न त्यो प्रश्नको जवाफ चाहिँ नेतृत्व तल त्यतिखेर त माथै पनि मिडिया रिपोर्टिङ गर्नलाई संसदमा जाने गर्थे, त्यो संसदमा त्यो विषयहरू उठ्दै गर्दा आम नागरिक बिचमा थुप्रै पब्लिक हियरिङहरूमा जाने गर्दा यो प्रश्नहरू उठ्ने गर्थे। हामीले पनि त्यतिखेर थुप्रै पब्लिक हियरिङ चलाएको थियो, त्यतिखेर मिडियामा रहँदै गर्दा अहिले तपाईँले जस्तै क्वेसन गर्दै गर्दा हामीले यस्ता हियरिङ कार्यक्रमहरू पब्लिकमा संयुक्त मान्छेको बिचमा गरेको हियरिङहरूमा मान्छेका ती प्रश्नहरू उठेका थिए, ती प्रश्नहरू उठ्दै गर्दा गोलमटोल खालको जवाफ दिएर त्यतिखेर पार्टीका नेतृत्वहरू त्यो कार्यक्रमहरूबाट त्यो त्यसलाई टाढेर हिँडेको अवस्था हुन्थ्यो। त्यो बेलामा वर्षौं पछिको यो संविधान जारी भएको होइन 2007 सालदेखि संविधान सभाबाट संविधान जारी गर्ने आम नागरिकको जुन अपेक्षा थियो त्यो संविधान जारी हुँदै थियो, त्यसमा कि यो लामो द्वन्द्वबाट बाहिर निस्केको त्यो देश एउटा समुन्नतिको एउटा आकाङ्क्षा थियो, त्यसलाई अगाडि देखेर त्यसलाई अगाडि आँखामा देखेका कारणले त्यो समाजले पनि त्यो उसले पनि तबकाले पनि उसलाई समुदायले पनि यो कुरालाई भइगयो नि त भन्ने ढङ्गले छोडेको थियो। तर त्यो मनमा एउटा कुरा त थियो, त्यसको जवाब पार्टी नेतृत्वहरूले विभिन्न राजनीतिक दलको नेतृत्वले दिन सकिरहेको थिएन, संसदमा रहेका सांसदहरूले दिन सकेका थिएन। तर अब एउटा लेभलको सेटल भइरहेको यो बेलामा फेरि राजनीतिक रूपमा पनि सेटल भइरहेको त्यो विषयलाई अब फेरि नयाँ ढङ्गले उचालेर जाने हो भने यसले कुन लेभलमा यसको द्वन्द्वहरू भोलि निम्तिन सक्छ भन्ने बारेमा हामीले अलि बढी सनाख हुनुपर्नेछ, अलि बढी ध्यान दिनुपर्नेछ। अब लहरमा कुन रूपमा कसरी कसले प्रस्तुत गर्नुभयो, के एजेन्डा हो, यो एजेन्डा ल्याउँदै गर्दा यहाँ देशभित्रको अवस्था कसरी अगाडि जान्छ, यसलाई भू राजनीतिक अवस्थामा यसलाई कसरी हामीले ट्याकल गर्छौँ, होइन यसमा अरू कुन कुन स्वार्थ समूहहरू यसमा हावी भइरहेको छ भन्ने कुराहरूको हामीले ध्यान दिएन र यसलाई चाहिँ यो विषयलाई अगाडि सार्दै गर्दा सही ढङ्गले सम्बोधन भयो भने यसले द्वन्द्वको नयाँ परिस्थिति सिर्जना गर्छ कि गर्दैन, यी सबै कुरालाई ध्यान दिएर तहले बोल्नुपर्ने बेलामा तहले यो बोलिदियो होइन, बोलिसकेपछि अब यसको चाहिँ कसरी सम्बोधन हुन्छ भन्ने कुराको बारेमा उहाँले थाहा लिएर आउने र पोलिटिकल लेभलमा देशभित्र रहेका सबै राजनीतिक दलहरू यो कुरामा कन्भिन्स भए र एउटा कन्सेन्स बनेर अगाडि बढ्यो भने एउटा कुरा होला, तर त्यो कन्सेन्स बन्ने कुरालाई उहाँहरूले ध्यान नदिकन यसरी यो कुरा राख्नुभएको हो भने यसले कन्सेन्सस भन्दा पनि कन्फ्लिक्ट बढाउँछ भन्ने कुराको बारेमा उहाँले बुझ्नुपर्ने हो। त्यो हिजो उहाँहरू नेतृत्व तहमा भएको बेलामा नगरेर त्यतिखेरको चाहिँ त्यो राजनीतिक रूपमा अर्को ठाउँमा जाने, आज फेरि देश एउटा खालको अप्ठ्यारो परिस्थिति भएको बेलामा थप अप्ठ्यारो बनाउन अर्को खालको चाहिँ अवस्था उहाँहरूले बनाउनु मैले उहाँहरूको राजनीतिक रूपमा उहाँहरूको एकदम कमजोर मानसिकता र मनस्थिति देखिएको हो यसलाई यसलाई
5: अन्तमा जाँदा जाँदा एउटा कुरा के बताइदिनुहोस् भने मलाई अब कंग्रेसलाई एक ढिक्का बनाउन सक्ने त्यस्तो कुनै जादुको छडी चल्ला वा चाहिँ कि त्यस्तो सूत्र छ वा चाहिँ विभिन्न प्रक्रियालाई हेर्ने हो भने विभाजनको डिलमै हो यो सर्वोच्चको मात्रै फैसला कुरिरहेको छ कंग्रेस इतर पक्ष
6: पार्टी सभापतिले आफ्नो सम्बोधन क्रममा पनि पार्टीलाई एकताबद्ध बनाएर जाने सन्दर्भमा जुन प्रस्तावहरू दिनु गर्नुभएको छ र भेटघाट गर्ने कुराहरू पनि गर्नुभएको छ त्यसले अझै पनि हामीलाई पार्टीलाई एकताबद्ध बनाएर जाने कुरामै बल पुर्याउँछ भन्ने नै लाग्छ एउटा कुरा. दोस्रो कुरा त्यो बाहे हाम्रो यो बीचमा महाधिवेशनको नीति यो बर्खाको समयको कारणले केही जिल्लाहरूबाट आएका प्रश्न उसहरू सुझावहरूलाई पनि आधार बनाएर हाम्रो भदौ 24 गतेबाट हाम्रो वडाको अधिवेशन शुरू हुने कुरा भएको छ. त्यो बीचमा अहिले पनि 20-22 दिन अझै पनि बाँकी छ. त्यो 20-22 दिनमा हामीले गर्न सकिने कुराहरूलाई हामी अझै बढी तीव्र गतिका साथ अगाडि बढाउँछौ. कन्भिन्स गर्नुपर्ने ठाउँमा कन्भिन्स गर्ने प्रयास गर्छौ. नेतृत्व यसमा त्यही ढङ्गले गम्भीरतापूर्वक लागिरहेको छ र यसलाई हामीले यो क्रियाशील सदस्यता अध्यावधि गर्ने बेलादेखि हामीहरू लचकता चाहिँ अहिले महाधिवेशनको मिति घोषणा भएर चाहिँ मितिलाई यो चाहिँ समायोजन गर्ने सन्दर्भ भन्ने निर्वाचन समितिले जुन समायोजन गरेर पठाए त्यो समायोजन गर्ने सन्दर्भमा समेत त्यो कुराको रिफ्लेक्सन छ. त्यसकारण हामी एक्लै जाने भन्ने भइरहेको त हामीलाई सबै को को थिए अहिले त मान्छेहरू बाहिर छन् उनीहरू नभएको बेलामा हामीले अलिक गरौँ महाधिवेशन गरौँ भन्ने भइदिएको भए त हामीले त बैठकमै जे जति आयो आयो अब गरौँ अब जे संसारतिर हाम्रो चाहिँ महाधिवेशन गर्न सक्ने अवस्था भन्यो भनेर भनिदिएको भयो. यो पुनरावलोकन सुनावलोकन केही पनि हुने अवस्थै बन्दैन. पुनरावलोकन गर्ने अवस्था हुनाहुँदै त हामीले अहिले पुनरावलोकनको त्यो उस अगाडि बढेको अवस्था हामीले महाधिवेशन समिति घोषणा गर्दै गर्दा यो बिचमा 20-22 दिनमा केही गर्न सकिन्छ कि भन्ने एउटा त्यो बाटोलाई समेत हामीले मध्यनजर गरेर यो अगाडि बढेको बेलामा हामी यो एकताबद्ध बनाएर जाने कुरामा हामी छैनौँ भनेर कसैले भन्छ भने त्यो दृष्टिदोष मात्र हो. त्यसकारण हामी पुरै एकताबद्ध बनाएर जानेमै हामी छौँ रहन्छौँ र हिजो विशेषमा भाग लिएको विशेषमा भाग नलिएको चुनावमा पछि आएको चाहिँ अदालतको आदेशपछि आएको यो अब सबै कुराहरू तपसिल भइसक्यो. हिजो यही कुराहरू पार्टी सभापतिले समेत भनिसक्नु भएको छ. त्यसकारणले हिजो विशेषमा पहिले आएको थियो सबभन्दा पहिले आएको थियो विशेषको यो दौरानमा आएको थियो अनि निर्वाचनको दौरानमा आएको थियो निर्वाचन पछि आएको थियो अदालतको आदेशपछि फैसलापछि आएको थियो पूर्णपाठपछि आएको थियो भन्ने कुरा अब कुनै विषय रहेन. यी तपसिलका विषय भइसके पार्टीलाई एकताबद्ध बनाएर जाने कुरामा सबैलाई समेटेर लाने उदार हृदयका साथ ठूलो छाती बनाएर सभापति लाग्नुभएको छ. सबैलाई समेटेर जाने कुरा गर्नुभएको छ. सबैलाई भेट्छु भन्नुभएको छ. भेटिरहनु भएको छ. संवाद गरेको कुरा उहाँले बताउनु भएको छ. त्यसकारणले हामी पार्टीले एकताबद्ध बनाएर जाने कुरामै अझै थप आशावादी छौ. साथीहरू आउनुहुन्छ. साथीहरूले सम्झिनुहुन्छ. कुरा बुझ्नुहुन्छ. अब कुरा बुझेको जस्तो गर्ने तर बुझ पठाउनु भयो भने चाहिँ राम राम मात्र भन्न सकिन्छ. त्यो बेलामा अरू धेरै कुराहरू गर्न सकिँदैन. तर पनि हामीलाई आशा छ यो विषय
5: महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
6: धन्यवाद.
5: नेपाली कंग्रेसका नेता एवं केन्द्रीय सदस्य अजय बाबु सेवाकोटी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु. विश्रामपछि पुनः उपस्थित हुनेछौ.
7: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो. जे पनि बचत गरिहाल. बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो. अनि त महिनाभरिमा खुत्रिके भरायो. बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो. बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो. किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ. मेरो जस्तै बानी.
8: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन?

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: IME गरौ
2: ए भति तँ त एकाएक शाकाहारी भइस रे कमजोर होला है कमजोर
3: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
2: जे पाए त्यही खालास अनि रोगले समात्ला
3: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ NCA ग्रुटेकको उत्पादन
2: राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
6: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौं जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौं न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी साबिकको राष्ट्रिय बिमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ

0: नेपालको एकमात्र डिटिएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो नेपाली रेडियो नेटवर्क।
3: हर विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा
4: प्रीति तयारी चौचौ।
5: ग्लोबल आईडी बैंक, सबैका लागि बैंक।
6: डिश होम इन्टरनेट।
7: यति हाम्रो बीचमा वरिष्ठ अधिवक्ता, कानूनका जानकार, विश्लेषक दिनेश त्रिपाठी हुनुहुन्छ। त्रिपाठीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: नमस्कार, धन्यवाद।
7: नेपाली कंग्रेसले असोज 17 गतेदेखि कंग्रेसको 15 महाधिवेशन गर्ने मिति तय गरिसकेका छ। मुद्दा पूर्ण इजलासमा पुनरावलोकनका लागि गएको स्थिति पनि छ। उता पूर्णबहादुर खड्गाजीले भन्नुभएछ कि मंगिरबाट कंग्रेसको वैधानिकता सकिन्छ भनेर, यो भ्रम मात्रै हो। हाम्रो विधानमा 5 वर्ष समय सीमा तोके पनि संविधान अनुसार 6 महिना पनि थप्न सकिने अर्को व्यवस्था छ भनेर उहाँले भन्नुभयो। अब यो के हुन्छ, यो परिस्थिति चाहिँ कंग्रेसका लागि?
8: अहिले चाहिँ के हो भने, अहिले नेपाली कंग्रेसको जुन संस्थापन पक्ष छ, अर्थात के छ भने, विशेष महाधिवेशनले वैधानिक रूपमा निर्वाचित गरेको एउटा कार्य समिति छ। त्यो कार्य समितिलाई चाहिँ आफ्नो महाधिवेशन सम्पन्न गर्ने कुरालाई कुनै बाधा विरोध अवरोध के पनि छैन, कानूनी रूपमा यसमा कुनै तगारो छैन। त्यो आफ्नो महाधिवेशनलाई बिना बाधा अवरोध स्मुथली चाहिँ अगाडि बढाउन सक्छ। र मलाई के लाग्छ भने, अब अहिले जुन तीव्र गतिमा महाधिवेशनको तयारी भइरहेको छ, त्यो महाधिवेशनको प्रक्रिया चाहिँ सम्पन्न हुन्छ भन्ने कुरामा अहिले कुनै अब शङ्का गर्ने ठाउँ छैन।
7: जस्तो पुरै इजलासमा मुद्दा गइसके पछाडि चाहिँ महाधिवेशन गरिसकेपछि फैसला हुने कुरा वा चाहिँ के आउने कुरा वा त्योभन्दा अगाडि हुने कुरा यसले प्रभाव पार्दैन?
8: होइन, अब अहिले चाहिँ त निशा मात्रै दिएको हो। निशा दिँदैमा त्यहाँ कुनै अन्तरिम आदेश, अहिले चाहिँ यथाही स्थिति राख्नु भन्ने त्यस्तो कुनै आदेश जारी गरेको छैन। खालि निशा दिनुको अर्थ यति मात्रै हो कि यसलाई सर्वोच्च अदालतले आफूले गरेको फैसलालाई पुनर्विचार गर्ने हो। पुनर्विचार गर्ने भनेको के हो भने, यसमा चाहिँ पुनः सुनवाई गर्ने हो। सुनवाई मात्रै गर्ने भनेको हो, र यसमा चाहिँ थप कुनै त्यसमा आदेश जारी भएको छैन। अर्थात् के भने, यो कुनै महाधिवेशनको प्रक्रिया अगाडि नबढाउनु, यथास्थितिमा राख्नु, या यस्तो खालको कुनै पनि चाहिँ के भने आदेश जारी भएको छैन। त्यसनीति के भने, अब अहिले महाधिवेशन गर्ने कुरालाई कहीँ कतैबाट कुनै कानूनी अडचन बाधा के पनि छैन, र त्यस कारण चाहिँ के छ भने, त्यो प्रक्रिया चाहिँ अगाडि बढ्छ। त्यस कारण त्यतातिर मैले कुनै प्रब्लम देखेको छैन। त्यस कारण अब अहिले देवाजीहरूले भेला गर्नु हो। अब त्यो भेलाले चाहिँ के हो भने, भेलाले पनि अब एउटा फरक किसिमको बाटोमा उहाँहरू प्रस्थान गरिसकेको जस्तो देखिन्छ। नेपाली कंग्रेसको जुन घोषित सिद्धान्त छ, घोषित जुन चाहिँ के छ भने परम्परा छ, त्योभन्दा बाहिर गएर चाहिँ अहिले अब किनभने नेपाली कंग्रेसको त अफिसियल लाइन नै राष्ट्रियता, प्रजातन्त्र, समाजवाद हो। अब अहिले धार्मिक कुराहरू पनि त्यहाँ चाहिँ के छ भने प्रस्तावहरू पारित भयो, हिन्दूको कुराहरू पनि प्रस्ताव पारित भयो। अब त्यो चाहिँ नेपाली कंग्रेसको विधानले त्यो कुराले चिन्दैन, नेपाली कंग्रेसको विधानमा त्यो हटाउँदा पनि हटाउँदैन। त्यस कारण चाहिँ के छ भने, अब अहिले चाहिँ त उहाँले एउटा एक किसिमको मनस्थिति चाहिँ फरक किसिमको मनस्थिति बनाएर फरक किसिमको राजनीतिक बाटो चाहिँ रोजिसकेको जस्तो देखिन्छ। किनभने जुन किसिमको प्रस्ताव पारित भयो, अब उहाँले करिब करिब चाहिँ के हो भने, अब हाम्रो राजनीतिक यात्रा अब फरक दिशामा अगाडि बढ्छ भनेर त्यो चाहिँ एउटा संकेत चाहिँ देखिएको छ। त्यस कारण चाहिँ के छ भने, अब यसै पनि उहाँले त्यस किसिमको मनस्थिति बनाइसकेपछि, देवाजीहरूको समूहले भनेपछि, अब अहिले यसै पनि यो अदालतको सुनवाई गरेर फेरि चाहिँ के छ भने, यो निर्णय उल्टाउने कुराको त्यसै पनि उहाँहरूको लागि अब त्यति औचित्य छैन। र अब एउटा कुरा के हो भने, सामान्यतया अब यो पुनरावलोकनको जुन आदेश हो, निशा हो, अब त्यसको पनि केही चाहिँ लिमिटेसन्सहरू हुन्छ। किनभने त्यसमा अहिले विशेष महाधिवेशन पनि पार्टीको विधानलाई टेकेर भएको छ, निर्वाचन आयोगले पनि निर्वाचन दल सम्बन्धी कानूनलाई हेरेर एउटा चाहिँ रुलिङ दिएको छ। अब त्यो कम्प्लिट चाहिँ के छ भने त्यसबाट डिपार्चर हुने कुरा पनि त्यति सम्भव छैन, त्यति सहज छैन, त्यो कुरा पनि त्यति त्यसको सम्भावना पनि अत्यन्त न्यून छ। त्यस कारण त्यो कम्प्लिट अहिले नै यो कम्प्लिट यो उल्टी छ भन्ने कुरा पनि प्र्याक्टिकली पनि त्यो त्यति सम्भव छैन। यो जुडिसियली म्यानेजेबल स्ट्यान्डर्डभित्र पनि कति पर्छ पर्दैन त्यो पनि पर्दैन, किनभने जुडिसियरीले यस्तो रुलिङ पनि दिँदैन जुन रुलिङ चाहिँ के छ भने कार्य नै हुन नसकोस्, लागू नै हुन नसकोस्, त्यस्तो रुलिङ पनि अदालतले दिँदैन। किनभने निर्वाचन आयोगले एउटा मान्यता दिइसकेपछि, विशेष महाधिवेशनलाई मान्यता दिइसकेपछि, विशेष महाधिवेशनले निर्वाचित गरेको कार्य समितिलाई मान्यता दिइसकेपछि तद अनुसारको चाहिँ के छ भने प्रक्रिया अगाडि बढेको छ। त्यसमा अब निर्वाचन भएको छ, त्यो निर्वाचनमा चाहिँ गगन थापा जी पार्टीको सभापतिलाई महाधिवेशनले निर्वाचित गर्यो, त्यसपछि उहाँको हस्ताक्षरले टिकट वितरण भयो। त्यसमा चाहिँ के छ भने अब अहिले असन्तुष्ट पक्ष भनेर जुन हुनुहुन्छ उहाँहरूले पनि गगन थापाजीकै हस्ताक्षरबाट चुनाव लडिसक्नु भएको छ, भनेपछि राजनीतिको कोष चाहिँ अगाडि बढ़िसकेको छ। अब चाहिँ के छ भने त्यो कम्प्लिट त्यो कुराहरूले कसरी अन्डु गर्न सकिन्छ? आखिर उहाँहरूले त एउटा चाहिँ विबन्धित पनि भइसक्नु भएको छ। कानूनी रूपमा के छ भने विबन्धनको सिद्धान्त भनेको चाहिँ के हो भने कुनै कुरालाई तपाईँले एकैचोटि स्वीकार र अस्वीकार दुइटै गर्न पाउनुहुन्न। गगन थापाजीको हस्ताक्षरमा चुनाव लडिसकेपछि तपाईँले विशेष महाधिवेशनको परिणामलाई त तपाईँले पनि स्वीकार गरिसक्नुभयो, विशेष महाधिवेशनलाई तपाईँले पनि मान्यता दिइसक्नुभयो, तपाईँले त्यसको त्यसलाई मान्यता दिएरै त्यसको हस्ताक्षरबाट तपाईँले चुनाव लडिसक्नुभयो भनेपछि दक्षिण अफ स्टोपल भन्छ विबन्धित भइसक्नुभयो भनेपछि तपाईँले पनि त बाई कन्डक्ट पनि तपाईँले चाहिँ के छ भने विशेष महाधिवेशनलाई त मान्यता दिइसक्नुभयो भनेपछि अब त्यही कुरालाई आफूलाई जतिसम्म फाइदा हुँदाखेरि स्वीकार गर्ने फेरि त्यसरी अस्वीकार गर्ने अब कानूनी रूपमा त्यो पनि मिल्दैन। त्यस कारण चाहिँ के छ भने यो विबन्धनको सिद्धान्त अनुसार पनि चाहिँ के छ भने अब यो निर्णय उठाउँदाखेरि यसको यो यो प्र्याक्टिकली यो त्यति सम्भव छैन। फेरि अब निर्वाचनको प्रक्रियालाई पनि वैधतामा पनि प्रश्न उठ्छ, त्यसबाट जो निर्वाचित भइसकेका छन् सबै त्यसको पनि वैधताबाट वैधतामा पनि प्रश्न उठ्छ, विबन्धनको कुराहरू पनि हुन्छ। भनेपछि एउटा कोषमा चाहिँ पोलिटिकल पोलिटिक्स अगाडि बढ़िसक्यो, त्यो कुरा सेटल भइसक्यो। फेरि एउटा के छ भने अब राजनीतिक दल सम्बन्धीको जुन विवाद हुन्छ त्यसमा चाहिँ के छ भने त्यसमा चाहिँ निर्वाचन आयोगकै निर्णय अन्तिम हुन्छ, किनभने यो त असाधारण अधिकार क्षेत्र अन्तर्गत यो सुनवाई भएको हो, यो क्षेत्र अन्तर्गत यो कुनै पुनरावेदन परेर भएको होइन।
7: होइन, अब सर्वोच्चमा गइसके पछाडि त उसले एक किसिमको आदेश त गर्नै पर्छ नि त, होइन फैसला त गर्नै पर्छ नि त,
8: होइन फैसला त हुन्छ, तर फैसला हुँदाखेरि पनि त एकदमै फैसला हुँदाखेरि पनि त आखिर एउटा स्थापित विधिशास्त्र र विद्यमान कानूनहरू संवैधानिक बन्दोबस्त कानूनी बन्दोबस्तलाई को परिधिभित्र रहेर त्यसको चार किल्लाभित्र रहेर र त्यसको चाहिँ फैसला हुन्छ। अब एकदम आकाशमा गएर एकैचोटि फैसला त हुँदैन, तर एनिवे त्यो एउटा प्रोसेस त अब एउटा अगाडि बढ्ला। तर एउटा कुरा के छ भने अब यसमा कुनै अहिले यसलाई महाधिवेशनको जुन प्रक्रिया छ त्यो त्यसलाई चाहिँ कुनै बाधा अवरोध छैन, त्यो चाहिँ त्यसको महाधिवेशनको डेट पनि तोकिसकिएको छ, अब भनेपछि त्यो त्यो चाहिँ अगाडि बढ्छ।
7: अब अहिलेको अवस्थामा चाहिँ नेपाली कंग्रेसको गगन थापा पक्ष अर्थात आधिकारिक संस्थापन पक्षले पनि महाधिवेशनबाटै चुनौती दिन वा चाहिँ नेतृत्व परिवर्तनका लागि चाहिँ लाग्न भनेर अस्ति बोल्नुभयो, यता देउबाजीले चाहिँ न्यायालयबाट न्याय पाइन्छ हामी न्यायको आशामा छौं पनि भन्नुभयो, उतापट्टि हिन्दू हिन्दू हिन्दू भनेर उहाँले घोषणा पनि गर्नुभयो। कंग्रेसको यो मिल्ने छनक हो वा चाहिँ एकले अर्कालाई कसरी गलाउने कसरी सिद्ध्याउने भन्ने खेल वारपार
8: गर्ने? हिन्दूको जुन कुरा आयो त्यो चाहिँ नेपाली कंग्रेसको एउटा चाहिँ के छ भने परम्पराभन्दा फरक कुरा आयो, किनभने नेपाली कंग्रेस चाहिँ के छ भने जुन बेला यसको स्थापना भयो बीपी कोइरालाको एउटा भिजन थियो, उहाँ चाहिँ के छ भने नेपाली समाजमा राजनीतिमा एउटा रेनेसाको एउटा पुनर्जागरणको एउटा प्रतीक हुनुहुन्थ्यो। उहाँले यो पुनर्जागरणको एउटा प्रतीकको रूपमा एउटा मोडर्नाइजेसनको पोलिटिकल मोडर्नाइजेसनको शुरूआत भयो र यो नेपाली कंग्रेसको उहाँले स्थापना गर्नुभयो। उहाँको भिजन चाहिँ एउटा डेमोक्रेटिक सोसाइटी एउटा सोसलिस्ट सोसाइटी एउटा चाहिँ समतामा आधारित समाजको उहाँको परिकल्पना थियो। त्यहाँ चाहिँ यो धर्मलाई राजनीतिमा मिसाउने कुरा कहीँ पनि थिएन। अब एउटा कुरा के छ भने यो धर्मको जुन कुरा आयो यसबाट नै एउटा कुरा के देखिन्छ भने देवबाजीहरूको जब राजनीति चाहिँ विचारविहीन हुन्छ एजेन्डाविहीन हुन्छ दृष्टिकोणविहीन हुन्छ अनि चाहिँ धर्मलाई राजनीतिको एउटा टुलको रूपमा प्रयोग गरिन्छ। किनभने आज नेपाली समाजको मुद्दा के हो त, आज नेपाली समाजमा यत्रो गरिबी छ, यत्रो चाहिँ असमानता छ, यत्रो चाहिँ के छ भने यथास्थितिवाद छ, नेपाली समाजलाई एउटा रूपान्तरण चाहिएको छ, न्याय सामाजिक न्याय चाहिएको छ, आर्थिक न्याय चाहिएको छ, सुशासन चाहिएको छ, आर्थिक सामाजिक र राजनीतिक लोकतन्त्रलाई कसरी डिपेन्डिङ गर्ने कसरी चाहिँ त्यसलाई सुनिश्चित गर्ने भन्ने कुरा छ, न्यायबाट वञ्चित धेरै ठूलो समाज समुदाय छ, आज लाखौं लाख नेपालीहरू चाहिँ के छ भने विदेश हिँड्नलाई बाध्य छन्, बेरोजगारीको यत्रो विकराल समस्या छ भन्दाखेरि के छ भने त्यसलाई सम्बोधन गर्नलाई को नेपाली कंग्रेसले को रोड म्याप लिएर आउनु पर्यो। अब राजनीतिलाई यो असली मुद्दामा बाट मुलुकको ध्यान चाहिँ मोड्न खोजिएको छ। धर्म भनेको चाहिँ के छ भने व्यक्तिगत कुरा हो, हरेकलाई धर्म मान्ने स्वतन्त्रता छ, धर्म मान्न पाउनुपर्छ, त्यो व्यक्तिगत कुरा हो। तर एउटा कुरा हामीले के बुझ्नु पर्यो भने स्टेट हेज नो रिलिजन, स्टेटको आफ्नो धर्म हुँदैन, व्यक्तिको धर्म हुन्छ। त्यसमा के छ भने अब चाहिँ धर्म मान्ने कुरामा धार्मिक स्वतन्त्रताको कुरामा नेपाली समाजमा कुनै समस्या छैन, हरेकले आफ्नो धर्म मान्न पाउँछ। तर अब यो चाहिँ किन धर्मको कुरा ल्यायो, यो इट्स अ नन इस्यु, यो अहिले नेपाली समाजको मूल मुद्दा चाहिँ के छ भने यो चाहिँ नेपाली जनताले धर्म मान्न पाएन भन्ने

मिसन गर्ने, राजनीतिको डेमोक्रेटाइजेसन गर्ने, आर्थिक रूपमा चाहिँ के छ भने समृद्धि ल्याउने, समता ल्याउने, त्यो चाहिँ के छ भने त्यो जुन मूल परिकल्पना हो त्यो त्यसबाट चाहिँ के छ भने यो चाहिँ डिपार्चर भयो। यसले चाहिँ के छ भने मलाई लाग्छ अब चाहिँ नेपाली कंग्रेसको त ठिक छ, एकताको जुन कुरा थियो, युनिफिकेसनको जुन कुरा थियो, त्यो युनिफिकेसनको कुरा त अब झन् कम्प्लिकेटेड भयो। अब त कुरा त खालि के छ भने अहिलेसम्म त खालि के थियो भने व्यक्तिको व्यवस्थापनको मात्रै कुरो थियो, तर अहिले त के छ भने अब यो त हिन्दूवादको जुन कार्ड उहाँले थ्रो गर्नुभयो त्यसलाई कसरी नेपाली कंग्रेसको विधानमा कसरी तपाईँले सम्बोधन गराउनुहुन्छ, कसरी तपाईँले त्यहाँ एकोमोडेट गराउनुहुन्छ, त्यो कुरा त अब लाइन छुट्टिए जस्तो हो। किता उहाँले छुट्याउनु हो, अब हिन्दूको कुरा, हिन्दूवादको कुरा ल्याउनु हो। हिन्दूवाद भनेको नेपाली राजनीतिमा नेपाली जनताले त्यसरी स्वीकार गरेको कुरा केही होइन। रिलिजनको कार्ड प्ले गरेका राजनीतिहरूको हैसियत हामीलाई थाहा छ। त्यसकारण कुरा के हो भने अब यो एउटा जुन रिलिजियस बेसिसमा के नेपाली राजनीति अब मुद्दाविहीन भएको हो? मुद्दा छैन, अरू कुनै चाहिँ के छ एजेन्डा छैन नेपाली राजनीतिमा अब धर्मको कुरा ल्याएर? किनभने जब चाहिँ जब तपाईँसँग राजनीति धरातल तपाईँको जब कमजोर हुन्छ अनि वास्तविक मुद्दाबाट विषयान्तर गर्न खोजिन्छ र यो यस किसिमको सेन्टिमेन्टल इस्युजहरूलाई रेज गर्न खोजिन्छ, त्यो चाहिँ के छ भने खतरनाक हुन्छ। हामीले भर्खरै देख्यौं तराईमा जुन आगो भड्किन खोजेको थियो यो साम्प्रदायिकताको आगो, यो खतरनाक कुरा हुन्छ। हेर्नुहोस् यो कुराहरूलाई चाहिँ हामीले टाढा राखौं, यो चाहिँ के छ भने धर्मलाई को पोलिटिकल ब्रान्डिङ नगरौं, यो खतरनाक हुन्छ। धर्मलाई चाहिँ के छ भने व्यक्तिको आफ्नो निजी मामिला हो, हरेकलाई चाहिँ के छ भने आफ्नो धार्मिक स्वतन्त्रताको अधिकार छ, तर यसलाई चाहिँ के छ भने एउटा पोलिटिकल पोलराइजेसन नगरौं, पोलिटिकल टुल नबनाऊ। अब जसरी देउवाजीहरूले त्यो ल्याउनुभयो मलाई लाग्छ त्यो चाहिँ के छ भने त्यो त नेपालको राजनीति पछाडि फर्के जस्तो। आजभन्दा त्यो बेला जुन बेला चाहिँ नेपाली समाजमा शिक्षा र साक्षरताको प्रतिशत एकदमै न्यून थियो, त्यो बेला त बिपी कोइरालाहरूले यो समाजवाद लोकतन्त्रको कुरा गर्नुभयो। अब अहिले हामी आएर यो बेलामा जब चाहिँ के छ भने यत्रो डिजिटल एरामा हामी छौँ, यत्रो चाहिँ के छ भने ग्लोबलाइजेसनमा हामी छौँ, यत्रो चाहिँ के छ भने पोलिटिकल एउटा चाहिँ फ्रिडमको कुराहरू छ, त्यो बेला चाहिँ हामी चाहिँ अब रिलिजनको कार्ड प्रयोग गर्न खोज्दैछौँ भनेपछि अब यो चाहिँ के इतिहासको यात्रा चाहिँ उल्टो दिशामा अगाडि बढाउन खोजेको हो? त्यसकारण मलाई के लाग्छ भने अब यो नेपाली कंग्रेसको जुन राजनीति हो यो मोर कम्प्लिकेटेड भएको छ। हिजो देउवाजीले नै यो रिलिजियस कार्डलाई उहाँ आफैले रोक्नु भएको थियो, किनभने पटक पटक नेपाली कंग्रेसको यो महाधिवेशनमा पनि महासमितिको बैठकहरूमा पनि यो कार्डहरूलाई यसलाई चाहिँ एडप्ट गर्ने प्रस्ताव पारित गराउने कुराहरू उड्दाखेरि उहाँले आफैले रोक्नु भएको थियो। अब यो चाहिँ के हो त? यो चाहिँ के यो मलाई यो स्वाभाविक लागेको छैन, यसमा धेरै ठुलो षड्यन्त्र छ। यो चाहिँ यो चाहिँ के छ भने नेपाली समाजलाई एउटा अस्थिर बनाउने, एउटा धार्मिक आधारमा चाहिँ नेपाली समाजलाई डिभिजन गर्ने। आखिर मेजोरिटी अफ द पपुलेसन नेपालमा हिन्दू छ र चाहिँ के छ भने कसैले पनि धर्म मान्ने कुरामा आफ्नो धार्मिक अभ्यास र अभ्यास गर्ने कुरामा कहीँ कतै कुनै बाधाहरू केही पनि छैन र यसलाई किन चाहिँ पोलिटिकल एरिनामा किन ल्याउन खोजियो? यो त एउटा चाहिँ व्यक्तिको व्यक्तिगत मामिला हो, यो त इन्डिभिजुअल कन्साइनको कुरा हो, तर यसलाई किन पोलिटिकल एउटा टुल बनाउन खोजियो? यो चाहिँ पोलिटिकल टुल बनाउन खोज्नु हुँदैन थियो र नेपाली कंग्रेसको चाहिँ के छ भने आखिर या नेपाली राजनीतिको एउटा चाहिँ इस्यु चाहिँ के हुनुपर्छ भने ग्रेटर डेमोक्रेटाइजेसनको। अहिले हेर्नुहोस् यत्रो चाहिँ लोकतन्त्र नेपालमा अहिले खतरामा छ, संविधान खतरामा छ, संविधान संशोधनको नाममा चाहिँ के छ भने नौटङ्की मञ्चन गर्न खोजियो, एउटा सिनेमाको मान्छेलाई ल्याएर चाहिँ के छ भने संविधानका सारा धाराहरूलाई उलटफेर गर्न खोजियो। अहिले चाहिँ के छ भने 308 धारा छ, त्यसमा 245 धारा संशोधन गर्ने भनेर चाहिँ गरिएको छ र त्यसलाई चाहिँ के छ भने एउटा चाहिँ हाई भोल्टेज पपुलिजमको को आधारमा चाहिँ के छ भने नेपालको यो चाहिँ संविधानलाई चाहिँ के छ भने छतविछत बनाउने कोसिस भएको छ। अहिले चाहिँ के छ भने लोकतान्त्रिक इन्स्टिट्युसनहरूमाथि यत्रो एट्याक भइरहेको छ।

0: अदालतमाथि एट्याक यत्रो एट्याक भएको छ, मिडियामाथि एट्याक भएको छ, नागरिकको स्वतन्त्रतामाथि एट्याक भएको छ, यत्रो महँगीको चाहिँ त्राहिमाम छन् नागरिकहरू, यत्रो चाहिँ के छ भने मान्छेले चाहिँ के छ भने आफ्नो दैनिकी चलाउन गाह्रो भइरहेको छ, न्याय पाएको छैन, रोजगारी पाएको छैन, एयरपोर्टमा लाग्ने भिडको लाइन चाहिँ झन्झन लामो हुँदै गइरहेको छ, हाम्रो गाउँहरू चाहिँ युवा विहीन भएको छ, खाली भएको छ, कृषिमा को उत्पादन अहिले चाहिँ के छ भने कृषि हाम्रो क्राइसिसमा उत्पादनै हुन सकिरहेको छैन, मल पाएको छैन किसानहरूले भन्दा यस्तो चाहिँ के छ भने हामी क्राइसिसमा छौँ। मुलुकको यस्तै भयो भने मुलुकको अस्तित्व खतरामा पर्न सक्छ, त्यो हाई भोल्टेज जियो पोलिटिक्स हामी कहाँ देखिन्छ, इन्टरनेसनल प्ले अत्यधिक भइरहेको छ। अब यो कुराहरूको बारेमा चाहिँ देवबाजीहरूले कहीँ कुनै कुराको चाहिँ मा चाहिँ सम्बोधन छैन। अब चाहिँ के छ भने अब ल्याएर चाहिँ के छ भने हिन्दूको कार्य धर्मको कार्य चाहिँ प्ले गर्न खोज्दै हुनुहुन्छ, के नेपाली समाजको समस्या त्यो हो त, के नेपाली राजनीतिको अहिलेको इस्यु त्यो हो त, अहिलेको इस्यु के हो त्यो आइडेन्टिफाई हुनु पर्यो, त्यो त्यसलाई चाहिँ के छ भने एउटा त्यो धरातलमा पो राजनीति गर्नु पर्यो। त्यस कारण चाहिँ मेरो विचारमा यो जुन जुन चाहिँ के छ भने जुन चाहिँ के छ भने राजनीतिमा जुन कार्ड उहाँले भित्राउनु भयो मलाई चाहिँ त्यो खतरनाक छ। अब अहिले मैले देखेको चाहिँ के छ भने नेपाली कङ्ग्रेसको युनिफिकेसन झन खतरनाक झन चाहिँ जटिल भयो। अब देवबाजीको चाहिँ के छ भने एयरपोर्टमा उर्लिने बित्तिकै उहाँले बडो राम्रो कुरा गर्नुभयो, मलाई त्यो मन छोयो कि म एउटा नागरिकको रूपमा फर्किएको छु, म चाहिँ युनिटी चाहन्छु। तर चाहिँ के छ भने अब एउटा तत्त्वले उहाँलाई लगेर त्यो नेपाली कङ्ग्रेसको सभापति भनेर त्यो बोर्ड लेखेको म चाहिँ उहाँलाई प्रस्तुत गरिदिएँ, उहाँले त एउटा उहाँको एक्लै उहाँले निर्णय गर्न पाउनुभयो भने त उहाँले एक किसिमको हुनुहुँदो रहेछ, तर एउटा एग्रिमेन्ट उहाँले चाहिँ हेरिदिँदो रहेछ, उहाँले चाहिँ एउटा नागरिकको रूपमा फर्केमा भन्नुभयो। उहाँले चाहिँ जेन्जी मुभमेन्ट पछि उहाँले जुन स्टेटमेन्ट दिनुभयो कि मैले अब त्यागेँ, मैले चाहिँ अब चाहिँ मैले राजनीति यो सबै कुरा पदहरू जम्मै त्यागेँ, म जिम्मेवारीबाट मुक्त हुने निर्णय गरेँ भन्नुभयो। त्यो बेला पनि हामी सबैको चाहिँ के छ भने मन छोयो, किनभने उहाँले चाहिँ के छ भने चाहिँ परिवर्तित यथार्थलाई उहाँले बुझ्नुभयो, त्यसलाई राजनीतिको जुन वाट इज राइटिङ इन द वाल हि अन्डरस्टुड त्यो उहाँले पढ्नुभयो, उहाँले त्यो अनुसारको एउटा कदम चाल्नुभयो। किनभने अब अहिलेको उहाँहरूको जुन पुस्ता छ आखिर उहाँले डेलिभर गर्न सक्नु भएन।
1: हुन्छ, संवादको लागि म यहाँलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। त्रिपाठीजी
0: थ्याङ्क यू सो मच फर इन्भाइटिङ मी, थ्याङ्क यू सो मच।
1: उहाँ हुन्थ्यो वरिष्ठ अधिवक्ता एवं विश्लेषक दिनेश त्रिपाठी। आजले स्वतन्त्र नेपाली बहसको समय सकिएको छ, थिम्बम बिता चाहन्छु। नमस्कार।

रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

0: Why I let Sunday noon radio final 89.8 megahertz. The Pie Island Sunday Noon Radio Final 89.8 MHz.
1: चैते धानमा नेट ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेट ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
2: खेतमा पानी जमाइ राख्ने,
1: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
2: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।

0: रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो।
1: ओ केटा, म त सक्दिनँ हिँड्न, कति दिन लाग्छ अन्त।

सूचनाको लागि नौजनाको मृत्यु होर्मस जलडम्बरू मध्यमाथि ट्रम्पको दावी अमेरिकाको नयाँ भूभाग भएको घोषणा रूसद्वारा गोप्य मार्गबाट इरानलाई हतियार आपूर्ति र टीम म्यानेजर नियुक्तिमा क्यानको ढिलासुस्ती पदपूर्ति प्रक्रिया ठप्प मदिरा सेवन गरी गाड़ी चलाएपछि पूर्व क्रिकेटर डेभिड वार्नर कार्यवाहीमा $1500 जरिवाना

0: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मन्त्री परिषदको बैठक सम्बन्धी खबरबाट, प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्री परिषदको नियमित बैठक बोलाउनु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा दिउँसो 3 बजे बैठक बस्न लागेको हो। बैठकमा मन्त्रालयका दैनिक कार्य सम्पादन, प्रशासनिक नियुक्ति तथा समसामयिक विषयमा छलफल हुनेछ। संघीय संसदका दुवै सदन, प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आजको बैठकमा विभिन्न विधेयकहरू पेश गर्ने र मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। दिउँसो 1 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी संचय कोष सम्बन्धी विधेयक र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम सम्बन्धी विधेयक छलफलका लागि प्रस्तुत गर्नुहुनेछ। यस्तै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल र भारत बीच भएको दीर्घकालीन विद्युत व्यापार सम्झौता संसदमा पेश गर्ने सम्भावित कार्यसूची छ। यसै गरी दिउँसो 1 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा परराष्ट्र, कानून, पर्यटन र अर्थ मन्त्रालयसँग सम्बन्धित लिखित तथा मौखिक प्रश्नको जवाब सम्बन्धित मन्त्रीहरूले दिनुहुनेछ। पर्यटन मन्त्री खड्गराज पौडेलले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आफ्ना मन्त्री र सांसदहरूलाई एकै ठाउँमा राखेर छलफल शुरू गरेको छ। सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा सभापति रवि लामिछानेले मन्त्री तथा सांसदहरूसँग छलफल थाल्नु भएको हो। संसदमा सांसदहरूले प्रयोग गर्ने भाषा, उहाँहरूको सार्वजनिक व्यवहार र अनुशासनमाथि प्रश्न उठ्न थालेपछि राष्ट्रपाले मन्त्री र सांसदहरूसँग समीक्षा बैठक राखेको हो। बैठकमा संसदमा प्रस्तुत हुने तरिका, पार्टी मर्यादा, अनुशासन र सरकारका कामलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको छ। पछिल्लो समय सरकारका काम र संसदमा आफै सांसदहरूले उठाउने विषयबीच तालमेल नमिलेको तथा असन्तुष्टि बढ़ेको देखिएकाले यो छलफल राखिएको राष्ट्रपालले जनाएको छ। छलफलका क्रममा सभापति लामिछानेले संसदीय भूमिका र आगामी रणनीतिबारे मन्त्री तथा सांसदहरूलाई आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ। नेपाल वित्तीय अनुगमनकारी निकाय एफएटीएफको ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले रोकिएको समयभित्र कार्य योजना पूरा गर्ने निर्णय गरेको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले सुधारका कामहरू चुस्त रूपमा अघि बढ़ाउने निर्णय गरेको हो। सम्पत्ति शुद्धिकरण र वित्तीय अपराध नियन्त्रणका लागि तोकिएका शर्तहरू पूरा गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सबै मन्त्रालयलाई ताकेता गरेको छ। सचिव बैठकले बैंकिङ, सहकारी, घर जग्गा कारोबार, कर छली र भ्रष्टाचार जस्ता क्षेत्रमा नियमन र अनुसन्धान बढ़ाउने निर्णय पनि गरेको छ। एफएटीएफले तोकेको सुधारका कामहरू 2 वर्षभित्र पूरा गर्न नसके नेपाल गम्भीर कालो सूचीमा पर्ने जोखिम रहेकाले सरकारले 2083 माघसम्ममा आवश्यक सुधार गरिसक्नुपर्ने कार्य योजना बनाएको छ। प्रधानमन्त्री कार्यालयले यसको नियमित अनुगमन गर्नेछ। यस्तै बैठकले नागरिकले प्रत्यक्षता गरेको छ। सचिव बैठकले बैंकिङ, सहकारी, घर जग्गा कारोबार, कर छली र भ्रष्टाचार जस्ता क्षेत्रमा नियमन र अनुसन्धान बढ़ाउने निर्णय पनि गरेको छ। एफएटीएफ

0: ल्याउने आगामी भदौ 22 गते निजामती सेवा दिवस मनाउने र रोकिएका खरिद प्रक्रियाहरू तुरन्त अघि बढ़ाउने निर्णय समेत गरेको छ। तोकिएको समयभित्र आवश्यक कानून परिमार्जन र सुधारका काम नसकिए अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा असर पर्ने जोखिम बढ़ेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। कर्णालीमा दिउँसो 3 बजे र सुदूरपश्चिममा दिउँसो 1 बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीले आज प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुहुनेछ। साउन 12 गते मुख्यमन्त्री नियुक्त हुनुभएका शाहीले विश्वासको मत लिनु अघि सत्ता साझेदार दल नेकपा एमालेसँग छलफल गर्दै हुनुहुन्छ। कर्णालीमा मुख्यमन्त्री नियुक्त को 23 दिन बितिसक्दा पनि मन्त्रीमण्डल विस्तार हुन सकेको छैन। मन्त्रालय विभाजन र शक्तिशाली मन्त्रालयको दावीबारे सहमति जुट्न नसक्दा सरकारको दैनिक कार्य सम्पादन समेत प्रभावित बनेको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पनि आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। साउन 29 गते मुख्यमन्त्री नियुक्त हुनुभएका भट्टले पेश गर्नुहुने प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राखेपछि आज मतदान हुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन दुःख हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। हेटौडाको वासुदेव खोलाले बगाएपछि थप एक बालिकाको शव फेला परेको छ भने अर्की बालिका अझै बेपत्ता छन्। हेटौडा उपमहानगरपालिका 19 स्थित वासुदेव खोलाले बगाएर बेपत्ता भएकी बालिका विनिता उलनको शव घटनास्थल भन्दा करिब 3 किलोमिटर टाढा वासुदेव र राप्ती खोलाको दोफानमा आज फेला परेको हो। हिजो निर्मल माध्यमिक विद्यालयबाट घर फर्कने क्रममा खोलाले 4 विद्यार्थीलाई बगाएको थियो। बगाइएका मध्ये राक्षीरानी 1 कक्षा 2 पढ्ने रेशमा सन्तानको शव हिजो नै फेला परेको थियो भने कक्षा 6 अध्ययनरत सीमा बुलुनको जीवितै उद्धार गरी हेटौडा अस्पतालमा उपचार भइरहेको छ। कक्षा 5 पढ्ने अर्की बालिका सुमित्रा बुलुन भने अझै बेपत्ता रहेकी छिन्। यसैबीच जल तथा मौसम विज्ञान विभागका अनुसार आज अछाम स्थित जलमापन केन्द्रमा कर्णाली नदीले सतर्कता तह पार गरेको छ। नदीमा पानीको सतह बढ़दै गएकाले तल्लो तटीय क्षेत्र र डुबान भइरहने स्थानका वासिन्दालाई बेलुकासम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। यसै गरी काठमाण्डु, भक्तपुर, ललितपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रे प्लाञ्चोक, रामेछाप, गोर्खा, लमजुङ, कास्की, स्याङ्जा, बझाङ र दार्चुलाका साना नदीहरूमा आज आकस्मिक बाढ़ीको जोखिम रहेको छ। यो जोखिम आगामी शुक्रबारसम्म कायम रहने महाशाखाको अनुमान छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरिको मौसम बदली हुनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागमा भारी वर्षाको सम्भावना छ। जहाजमा यात्रा गर्दा तातो कफी पोखिएर यात्री घाइते भएको घटनामा उपभोक्ता अदालत काठमाण्डुले कतार एयरवेजलाई 2,61,00,000 रूपियाँ भन्दा बढ़ी क्षतिपूर्ति तिराउने फैसला गरेको छ। ललितपुरकी प्रीति थापाले दायर गर्नुभएको मुद्दामा अदालतले यस्तो निर्णय सुनाएको हो। सन् 2023 जुलाई 10 अमेरिकाको बोस्टनबाट दोहा हुँदै काठमाण्डु आउने क्रममा कतार एयरवेजका कर्मचारीले कफी दिँदा पोखिएर थापा घाइते हुनुभएको थियो। अदालतले अन्तर्राष्ट्रिय हवाई परिवहन सम्बन्धी मन्ट्रियल महासन्धि र उपभोक्ता संरक्षण ऐनलाई आधार मानेर कतार एयरवेजको असावधानीका कारण दुर्घटना भएको ठहर गर्छ।

0: नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राध्यापक डाक्टर ढुण्डिराज पौडेल नियुक्त हुनुभएको छ। नवनियुक्त अध्यक्ष पौडेलले आज स्वास्थ्य मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ। वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर पौडेल हाल नेपालगंज मेडिकल कलेज कोहलपुरमा कार्यरत हुनुहुन्छ। उहाँले यसअघि वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल र दाङ अस्पतालमा विभिन्न जिम्मेवारी सम्हालिसक्नु भएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: एनबीएल अटो लोन,
2: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। भारतको कोलकाता स्थित एक होटलमा आग लागि हुँदा 9 जनाको ज्यान गएको छ। घटनामा 6 जना घाइते भएका छन्। मध्य कोलकाताको मिर्जा गालिब स्ट्रीटमा रहेको होटलमा आग लागि भएको हो। राति पाउने 2 बजेदेखि होटलमा अचानक आगो 2 बजेतिर होटलमा अचानक आगो सल्केको थियो। घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको भारतीय संचार माध्यमहरूले उल्लेख गरेका छन्। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजलाई अमेरिकाको नयाँ भूभाग भन्दै दावी गरेका अर्को विदेशको खबर रहेको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ मार्फत होर्मुज जलटमहरू मध्यको नक्सा सार्वजनिक गर्दै त्यसलाई नयाँ अमेरिकी भूभाग भनेर दावी गरेका हुन्। तर इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले अमेरिकाले युद्ध र नाकाबन्दी अन्त्य नगरेसम्म उक्त जलमार्गमा आफ्नो प्रकट कायम रहने स्पष्ट पारेको छ। अर्कोतर्फ रूसले पश्चिमी देशहरूको निगरानीबाट जोगिन क्यास्पियन सागरको गोप्य समुद्री मार्ग हुँदै इरानलाई सैन्य सामग्री र विस्फोटक पदार्थ पठाइरहेको छ। युक्रेन युद्धमा इरानले रूसलाई ड्रोन दिएकाले अहिले रूसले इरानको घटेको सैन्य भण्डार भर्न सहयोग गरिरहेको बताइएको छ। यसबाहेक इरानले मिसाइल निर्माणका लागि चीनबाट पनि प्राविधिक सहयोग र पाठ पूर्जा लिइरहेको छ। अब खेलकुद। नेपाल क्रिकेट संघ क्याम्पले राष्ट्रिय टोलीको म्यानेजर सहित विभिन्न पदका लागि आवेदन खुलाएको 3 महिना बितिसक्दा पनि पदपूर्ति प्रक्रिया अघि बढ़ाउन सकेको छैन। क्याम्पको यस्तो ढिला सुस्तीका कारण राष्ट्रिय टोली व्यवस्थापकीय समस्या झेल्न बाध्य भएको छ। क्याम्पले गत वैशाखमा टीम म्यानेजर सहित 6 वटा पदका लागि आवेदन मागेको थियो। तर आवेदन परेको लामो समय बितिसक्दा पनि छनौट प्रक्रियाबारे कुनै जानकारी दिएको छैन। स्थायी म्यानेजर नहुँदा भर्खरै सम्पन्न नेदरल्याण्ड र यूएई सीरिजमा नेपाली टोली म्यानेजर विहीन बनेको थियो। प्रशिक्षकहरूले पटक पटक एउटै म्यानेजर राख्न सुझाव दिए पनि क्याम पदाधिकारीहरू बीच कुरा नमिल्दा प्रक्रिया रोकिएको छ। र मादक पदार्थ सेवन गरी गाड़ी चलाएको स्वीकार गरेपछि अस्ट्रेलियाका पूर्व ब्याटर डेभिड वार्नरलाई 1,500 अस्ट्रेलियन डलर जरिवाना लगाइएको छ। सिडनीको अदालतले उनको कारमा मदिराको मात्रा मापन गर्ने इन्टरलक डिभाइस जडान गर्न समेत आदेश दिएको छ। अस्ट्रेलियाली संचार माध्यमका अनुसार गत अप्रेलमा सिडनीको पूर्वी क्षेत्रमा प्रहरीले चेक जाँच गर्दा वार्नरले मादक पदार्थ सेवन गरेर गाड़ी चलाएको पाइएको थियो। सजाय स्वरूप तोकिएको उपकरण जडान गरेपछि मात्रै वार्नरले पुनः गाड़ी चलाउन पाउनेछन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। आज दिउँसो 3 बजे मन्त्री परिषदको बैठक आह्वान। संघीय संसदका दुवै सदनको बैठक बस्दै सांसदहरूको अभिव्यक्ति र व्यवहारमाथि प्रश्न उठेपछि राष्ट्रपतिमा छलफल। रेल लिस्टबाट बाहिरिन कार्य योजना बनाएर अघि बढ़ने सचिव स्तरीय निर्णय। सम्पत्ति शुद्धिकरण र वित्तीय अपराध नियन्त्रणमा कड़ाई गर्न ताकेता। कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै। हेटौडामा खोलाले बगाएर बेपत्ता थप 1 बालिकाको शव फेला। 1 अझै बेपत्ता। कर्णाली नदीमा सतर्कता तह पार। उपत्यका सहित 14 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको जोखिम। कोलकाताको एक होटलमा आग लागि 9 जनाको मृत्यु। होर्मुज जलटमहरू मध्यमाथि ट्रम्पको दावी। अमेरिकाको नयाँ भूभाग भएको घोषणा। रूसद्वारा गोप्य मार्गबाट इरानलाई हतियार आपूर्ति। र टीम म्यानेजर नियुक्तिमा क्यानको ढिला सुस्ती। पदपूर्ति प्रक्रिया ठप्प। मदिरा सेवन गरी गाड़ी चलाएपछि पूर्व क्रिकेटर डेभिड वार्नर कार्यवाहीमा 1,500 डलर जरिवाना। अवस्त नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: نونچا رادیو فردو 89.1 MHz.
1: रेडियो साइनो 89.8 MHz. तपाईँ हाम्रो अटुट साइनो.

0: सफाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: साहिनो समय सूचक अहिले दिउँसोको 3 बज्यो 8:03 PM।

बिजुलीको महसुल घटाउन सरकारको गृह कार्य तीव्र, विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकका लागि 3 जनाको नाम सिफारिश, तरकारी र खाद्य वस्तुको मूल्यमा भारी वृद्धि। इरानद्वारा खाड़ी देशलाई नयाँ चेतावनी, सैन्य तनाव थप बढ़ने संकेत, अमेरिकाले क्यानाडामाथिको 50% ट्यारिफ 3 दिनका लागि रोक्यो। र सेनेगलको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा फ्रान्सका प्याट्रिक भिएरा नियुक्त, चोटका कारण इंग्ल्याण्ड विरूद्धको पहिलो टेस्ट गुमाउँदै बाबर आजम।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएम 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राष्ट्रपा संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन सम्बन्धी खबरबाट राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ। राष्ट्रपा सांसद गणेश पराजुलीका अनुसार सिंहदरबारमा भएको संसदीय दलको बैठकले मुख्य सचेतक कविन्द्र बुर्ला कोटीको नेतृत्वमा विधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो। संसदीय दलको विधान 2083 आवश्यक संशोधनका लागि मुख्य सचेतकको संयोजकत्वमा कार्यदल बनेको छ। पराजुलीले भन्नुभयो यसले 7 दिनभित्र विधान संशोधन गरेर कार्यविधि बनाएर दिनेछ। उहाँका अनुसार सांसदहरूलाई सदनमा उपस्थित हुँदै गर्दा तयारी गरेर आउन र आफ्नो मर्यादा अनुसार अगाडि बढ़न बाध्य पार्ने गरी कार्यविधि निर्माण गरिनेछ। यसै गरी गृहमन्त्री सुदन गुरूङले राष्ट्रपा सांसदलाई पार्टीभित्रको असन्तुष्टि सदनमा नपुर्याउन आग्रह गर्नुभएको छ। पार्टीभित्रका असन्तुष्टि संसदमा पुर्याउँदा विपक्षी दल बलियो हुने भन्दै गुरूङले उक्त आग्रह गर्नुभएको हो। राष्ट्रपा संसदीय दलको बुधबारको बैठकमा गृहमन्त्री गुरूङले पार्टीका सांसदहरूलाई संसदमा सरकारको विरोध नगर्न पनि भन्नुभएको छ। राष्ट्रपा संसदीय दलको बैठकमा सहभागी एक सांसदका अनुसार सरकारले गरेका कामको समर्थन गर्न गृहमन्त्री गुरूङले आग्रह गर्नुभएको थियो। घरको झगडा घरभित्रै राखौं, सदनमा विरोध नगरौं, विपक्षी बलियो हुन थाल्यो गृहमन्त्रीको भनाई थियो। मन्त्री गुरूङले गृह मन्त्रालयसँग सम्बन्धित गुनासो भए स्वकीय सचिव जेम्स कार्कीलाई सुनाउन सांसदहरूलाई आग्रह गर्नुभएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा 3 जनाको नाम सिफारिश भएको छ। कार्यकारी निर्देशक छनौटका लागि गठित सिफारिश समितिले 3 जनाको नाम सिफारिश गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयले गोरखाका कृष्ण सिंह बस्नेत, दैलेखका बखत बहादुर साई र काठमाण्डुका बुद्ध काजी श्रेष्ठको नाम सिफारिश गरेको हो। कुल 9 जनाको आवेदन परेकामा त्यसबाट 3 जनाको नाम सिफारिश भएको छ। कार्यकारी निर्देशकको नियुक्ति भने मन्त्री परिषद बैठकबाट हुनेछ। कर्णाली प्रदेशमा सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमाले बीच मन्त्रालयको भागभण्डा टुंगिएको छ। मुख्यमन्त्री मंगलबहादुर साईले विश्वासको मत लिनु अघि दुई दल बीच सरकार गठन र संचालनका विषयमा सहमति भएको हो। बुधबार बिहान दुई दलका संसदीय दल बीच 6 बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति अनुसार नेकपाले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित भौतिक पूर्वाधार, विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउने भएको छ। यस्तै एमालेको भागमा आर्थिक मामिला तथा योजना, सामाजिक विकास र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय परेका छन्। सहमति पत्रमा प्रशासनिक संरचना सुधार, बजेट कार्यान्वयन र सुशासनलाई प्राथमिकता दिने उल्लेख गरिएको छ। बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा एमालेका प्रदेश सभा सदस्य किरण थापा मगरले प्रदेश प्रमुख समक्ष दावी पेश गर्नुभएको छ। थापाले राप्रपा सहित विभिन्न 3 दलका गरी 63 जना प्रदेश सभा सदस्यको समर्थन रहेको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो। एमाले संसदीय दलको बैठकले थापा मगरलाई मुख्यमन्त्री बनाउने निर्णय हिजो गरेको थियो। लगत्तै उहाँले आज प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको छ। सरकारले बिजुलीको महसूल घटाउने गृह कार्य तीव्र पारेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको प्रस्तावमा गत साउन 13 विद्युत महसूल दरको पुनरावलोकन गर्न समिति गठन गरिएको थियो। नेपाल विद्युत प्राधिकरणले उपभोक्ता र उद्योगलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गृह कार्य अगाडि बढ़ाएको हो। प्राधिकरणका संचालक समिति सदस्य अम्सु किरण साईको संयोजकत्वमा गठित समितिको बैठक आज बस्दैछ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। भारतीय स्थल सेना प्रमुख जनरल धीरज सेठले नेपालमा रहेका भूतपूर्व भारतीय सैनिकको कल्याण, स्वास्थ्य सेवा र सुविधाका लागि भारतीय सेनाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भएको छ। पोखरामा आज आयोजित पेन्सन क्याम्पमा भूतपूर्व भारतीय सैनिक तथा उनीहरूका परिवारलाई सम्बोधन गर्दै सेना प्रमुख सेठले भूतपूर्व सैनिकहरू भारत नेपाल सम्बन्धका जीवन्त प्रतिनिधि भएको बताउनु भएको हो। भान्सामा प्रयोग हुने प्रमुख तरकारी, फलफूल तथा खाद्य वस्तुको मूल्यमा भारी वृद्धि भएको छ। बजार मूल्य विश्लेषण सम्बन्धी पछिल्लो प्रतिवेदन अनुसार 2083 असार महिनामा हरियो तरकारी र फलफूलको मूल्य 253% महँगो बनेको हो। उक्त प्रतिवेदनका अनुसार सबैभन्दा बढ़ी मूल्य वृद्धि सानो गोलभेडामा देखिएको छ। अघिल्लो अवधि भन्दा स्थानीयमा सानो गोलभेडाको मूल्य 253% बढ़ेको छ भने टनेलमा उत्पादन गरिएको गोलभेडाको मूल्य पनि 198.6% वृद्धि भएको छ। दैनिक उपभोग्य बुलेट हरियो खुर्सानीको मूल्यमा 169.4% वृद्धि भएको छ। अत्यधिक मूल्य बढ़ेका वस्तुमा आँपमा 160%, पीड़ालु 157%, रायोको साग र तने बोड़ी 150% मूल्य बढ़ेको देखिएको छ। तरकारी तथा फलफूलको मूल्यमा उच्च उतार चढ़ाव देखिए तापनि केही वस्तुको मूल्य भने स्थिर वा सामान्य अवस्थामा छ। प्रतिवेदन अनुसार सीताके च्याउ र हरियो छ्याप्पीको मूल्यमा कुनै परिवर्तन भएको छैन। यस्तै आभोकाडोको मूल्य 0.67%, ताजा रहू माछाको मूल्य 1.51% र पाकेको फर्सीको मूल्य 1.78% परिवर्तन भएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: एनबीएल अटो लोन,
3: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कनेक्ट
1: देश हो खुशीको कनेक्सन
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। इरानको सशस्त्र सेनाले अमेरिकी सेनालाई सहयोग वा आफ्नो भूभाग प्रयोग गर्न दिने कुनै पनि खाड़ी मुलुक अमेरिकी सैन्य कार्यवाहीमा सहभागी भएको मानिने चेतावनी दिएको छ। इरान र अमेरिका बीच जारी युद्धका बीचमा इरानी सेनाको यस्तो चेतावनीले खाड़ी क्षेत्रमा सैन्य तनाव थप बढ़ने संकेत गरेको हो। इरानी सशस्त्र सेनाका चीफ अफ स्टाफ अली अब्दुल्लाहीले अमेरिकी सेनालाई दिइने कुनै पनि सहयोग र सुविधा अमेरिकी सैन्य कार्यवाहीमा सहभागिता सरह हुने बताएको मेयर समाचार एजेन्सीले जनाएको छ। उता अर्को विदेशको खबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने सामानमा प्रस्तावित 50% ट्यारिफ तीन दिनका लागि रोक्ने घोषणा गरेका छन्। ट्रम्पले ट्रूथ सोशलमा एउटा पोस्ट गर्दै लेखेका छन्, मैले क्यानाडामाथि लाग्ने 50% ट्यारिफ तीन दिनका लागि रोकेको छु। अब खेलकुद। सेनेगल फुटबल संघले फ्रान्सका प्याट्रिक भिएरालाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। भिएराले पापे थियाबको स्थान लिनेछन्। थियाबले गत महिना सम्पन्न फिफा विश्वकपको अन्तिम 32 बाहिरिएपछि जिम्मेवारी छाडेका थिए। भिएरा करिब 9 महिनापछि प्रशिक्षणमा फर्किन लागेका छन्। उनले गत नोभेम्बरमा इटालियन क्लब जोनोआ छाडेका थिए। भिएरा पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्दैछन्। उनले यसअघि न्यूयोर्क सिटी एफसी निस, स्ट्रासबर्ग, क्रिस्टल प्यालेस जस्ता चर्चित क्लबका प्रशिक्षकका रूपमा काम गरिसकेका छन्। यता पाकिस्तानका स्टार ब्याटर तथा

टेस्ट टीमका कप्तान बाबर आजम चोटका कारण इंग्ल्याण्ड विरूद्धको पहिलो टेस्टबाट बाहिरिएका छन्। बेकिनहममा भएको अभ्यास खेलका क्रममा हातमा चोट लागेपछि उनले लीड्समा शुरू हुने विश्व टेस्ट च्याम्पियनशीपको पहिलो खेल गुमाउने भएका हुन्। बाबरको स्थानमा सलमान अली आगालाई पाकिस्तानको कप्तानीको जिम्मेवारी दिइएको छ। बाबरले यसअघि वेस्ट इण्डिज भ्रमणमा पाकिस्तानको कप्तानी गरेका थिए। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। राष्ट्रपा संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन। पार्टीभित्रको असन्तुष्टि सदनमा नलैजान सांसदहरूलाई गृहमन्त्रीको आग्रह। कर्णालीमा एमाले र नेकपा बीच तीन तीन मन्त्रालय बाँडफाँड, छ बुधे सहमतिमा हस्ताक्षर। राप्रपा सहितको समर्थनमा बागमतीको मुख्यमन्त्रीमा किरण थापाको दावी पेश। बिजुलीको महसूल घटाउन सरकारको गृह कार्य तीव्र। विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकका लागि तीनजनाको नाम सिफारिश। तरकारी र खाद्य वस्तुको मूल्यमा भारी वृद्धि। इरानद्वारा खाड़ी देशलाई नयाँ चेतावनी, सैन्य तनाव थप बढ़न सक्ने संकेत। अमेरिकाले क्यानाडामाथिको 50% ट्यारिफ तीन दिनका लागि रोक्यो। र सेनेगलको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा फ्रान्सका प्याट्रिक बिएरा नियुक्त। चोटका कारण इंग्ल्याण्ड विरूद्धको पहिलो टेस्ट गुमाउँदै बाबर आजम। अवस्थ नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: Radio NRN
1: 99.1. Radio Final 89.8 Megahertz.

0: अहिले साँझको 5 बज्यो। यस चाय पियो नि
1: आमा, एक गिलास दही खान्न साह्रै गर्ने हो। होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
0: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
0: भरतपुर बस्ती कहिले हो नरानीको डेरी हाटबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ। तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: Yeah.

0: प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
0: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
0: पर्याप्त छात्रवृत्ति व्यवस्था,
2: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन,
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10-1, सम्पर्क नम्बर 0656-94-4395।
3: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना: चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवा कराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले यही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
4: प्रशासन कार्यालय चितवनको अत्यन्त जरूरी सूचना: नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको केन्द्रीय आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार केन्द्रीय आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
5: सुन्दै हुन्छ।

0: एक साथी ऊ माथि हेर त बादल भन्दा माथि कति राम्रो सुन्नुलाई त्यही छैन मलाई
1: आहा कति राम्रो तर हामीसँग त पखेटा छैन कसले पुर्याइदिन्छ र

0: रेडियो साइनो 89.8 MHz तपाईं हाम्रो अटुट साइनो
1: आमाले मिठो खाना दिनुहुन्छ
2: अनि बाबाले
1: चाख्मा लिनुहुन्छ

0: Thank you.
1: The Pie Island Sunday Nuncha Radio Sinus 89.8 MHz.

0: रेडियो साइनिंग 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो PM अफिस आउन जान साह्रै गाह्रो भयो. एउटा साधन लिउँ कि भनेको, विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
2: लिन्छु म चाहिँ भटभटी रिकन्डिसन एन्ड ओल्सो बाटो लिइहाल न. मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ.
1: ए हो र, म पनि त्यहीँ जानु पर्यो. भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो.
3: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ.
1: प्रोप्राइटर अमित परसाई, भटभटी रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो. मोबाइल 98550 82751.

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइडियस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: होइन यो दिदी कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
6: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा
5: ह्या दिदी त्यसै म तपाईँलाई जिस्काउँछु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरीज उपहार

0: इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बेस चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण न्योकाने मोबाइल 9845009486।
1: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
0: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9855524454 9855420454 इमेल lok.logic2@gmail.com।
1: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन।
2: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
3: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझेन छोरी?
4: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
3: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
4: बाबा, हाम्रै पश्चिम चितवनको सादनगर टाउनमा रहेको निरल फोटो एन्ड भिडियोग्राफी छ नि।
3: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
4: सम्पर्क नम्बर 9845082997,
2: 9855109997।
0: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ।
5: मदिराको सेवन नगर्ने, रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
0: शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
5: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
0: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो साग सब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र साग सब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
5: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
0: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने।

0: उत्पना घटाए स्वस्थ तौल उचाइ अनुसारको तौल कायम गर्ने।
1: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 मा 24 घण्टा सेवा उपलब्ध छ।
0: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.8 मेगाहर्ट्ज।

0: नयाँदिल्ली कन्यापलेजको स्नातकको प्रथम वर्षको भर्ना सम्बन्धी सूचना विश्वविद्यालय अनुदान आयोगबाट केहीले प्राप्त एक क्षेत्रकै उत्कृष्ट कलेज नयाँदिल्ली कन्या कलेजमा स्नातक तह विद्यार्थी बीए प्रथम वर्षमा विवाही पत्रको लागि भर्ना खोलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू पर्याप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अङ्ग्रेजी र नेपाली माध्यममा प्रथम पत्र प्रिन्सिपल नयाँदिल्ली कन्या कलेज भरत दास चितवन सम्पर्क नम्बर 0056-94-495।
1: चैत्यधानमा नेक ब्लास्टको समस्या चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैत्यधानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम
1: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1,
1: हुमल 2,
2: हुमल 5,
1: हुमल 6
2: र हुमल 7 लगाउने,
1: खेतमा पानी जमाइराख्ने,
2: वेभिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
1: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनु।

0: र बागमती अटो जिमखाना प्रिक्सको दोस्रो संस्करण भदौ 13 आयोजना हुने, विजेताले अन्तर्राष्ट्रिय खेलमा सहभागी हुन पाउने।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: सिटी सहजकर्ता विद्यालय कर्मचारी र सहयोगीको पारिश्रमिक वृद्धि गर्नु सरकारको लामो समयदेखि उठ्दै आएको माग सम्बोधन गर्ने सकारात्मक कदम हो। वृद्धि र अनुदानमा कार्यरत शिक्षकको तलब समायोजनले शिक्षा क्षेत्रमा काम गर्ने जनशक्तिको मनोबल बढ़ाउने अपेक्षा गर्न सकिन्छ। तर घोषणा मात्रै पर्याप्त हुँदैन, निर्णयको प्रभावकारी कार्यान्वयन र समयमै पारिश्रमिक उपलब्ध गराउनु सरकारको मुख्य जिम्मेवारी हो। शिक्षाको गुणस्तर सुधार्न शिक्षक तथा विद्यालय कर्मचारीको सेवा सुविधा र पेशागत सुरक्षालाई सरकारले दीर्घकालीन प्राथमिकतामा राख्नुपर्दछ। सरकारले लामो समय विचाराधीन राखेको प्रारम्भिक बाल विकास ईसीडी सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 दरले वृद्धि गर्ने निर्णय गरेको हो। बैठकले माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 6-7-8 शिक्षक सहयोग अनुदान खुट्टामा कार्यरत शिक्षकहरूको तलब क्रमश माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर काम गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता सुषमा पत्रले बताउनुभयो।
2: प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रू 5,000 दरले वृद्धि गर्ने, अर्को माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 8-6 शिक्षक सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने।
0: बैठकले सत्र विकास तथा सञ्चालन समिति गठन आदेश
3: खोजी आन्दोलनका दोषीहरूलाई कार्यवाही गराउँदै छोड्ने प्रतिबद्धता जनाउनु भएको थियो। यसैबीच प्रधानमन्त्री बनौटा शाह र सरकारका मन्त्रीहरूबीच चालू आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्य सम्पादन सम्झौता भएको छ। सिंह दरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदान प्रदान गर्नुभएको हो। अनुशासन सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य सम्पादन सम्झौता गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। संसदमा विपक्षी दल निकट एमएलए सरकार पुनर्गठन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ। आज संसदमा एमएलए संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रपति सभापति रविन्द्र अनुसारीलाई प्रधानमन्त्री सहित सरकारको पुनर्गठनको समय आएको भन्दै तत्काल सभापतिको हैसियतले अघि बढ्न आग्रह गर्नुभयो। विशेष गरी प्रधानमन्त्री बहादुर शाहको कार्यशैली सरकारका मन्त्रीहरूमा सुधार नआए भन्दै पुनर्गठन

0: फुटाउने दबाउने स्वास्थ्य दायित्वको विषय बनाइन्छ।
1: तर भारतसँग खुला सम्भावना यहाँ तथा साधारण स्वास्थ्य सम्बन्धी सबै जानकारी र परामर्श

0: خدا به ته فردا چین و قبل او را جان ستان سیک تا بگیم به بابکر ستان آنوک یه حقا بکیا قبلس رو تیه یه داری بیت بھاری آنوک رو تیره یه حقا سمسکتی پرمبرا پر پرمبرا ستان یه جیوان سالی سرد جاریه کو تیو پر پسیلی سرے دبار را سفاد داری آیات تتا آدمی خبرن کو پر بردی زیادہ دھیر ریتھار داری کھیتی باتا حرامتی جانا تھالے کا سن
1: बसन जिल्ला का स्थानीय प्रभावले रैथानी बाली संरक्षण सँगै यसको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न थालेका छन्। स्थानीय किसानका लागि रैथानी बाली नयाँ विषय नभए पनि अहिले पुस्तान्तरणको समस्या देख्न थालेको किसानहरूको अनुभव छ। छब्बिस पार्टी भेरा गाउँपालिका वडा नम्बर सात खोलीका मकर बुहरा रैथाने बालीको महत्व खेतीमा मात्रै सीमित छैन। स्थानीय समुदायको जन्म विवाह चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो। कोदोको ढिँडो रोटी फापरको रोटी चिनो वा काबुलोको भात स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन्। जयपुरकी नगरपालिका वडा नम्बर सातका प्रयागराज जोशी
2: एकदम सारी हुने पछि पनि हुने सबैलाई पछि हुने जस्तो जाडो नलाग्ने भनेर पुरानो मान्छेहरू चाहिँ लगाउने गर्थे साबुनी पनि लगाउँथे।
1: स्थानीय रूपमा उत्पादन हुने विभिन्न अन्न केडाबुरी र तरकारीलाई दैनिक खानामा समावेश गर्न सके खानामा वृद्धि घटा र पोषणमा सुधार ल्याउन सकिने हुन्छ। त्यसैले रैथाने बालीको संरक्षणलाई कृषि उत्पादनसँग मात्रै नभई पोषण र स्वस्थ खानपानसँग जोडेर हेर्नुपर्ने जानकारहरू बताउँछन्। जिल्ला स्वास्थ्य कार्यालय प्रमुख
3: चक्लेट धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ। हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
4: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
3: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भारतमा आउने रोगमध्ये 65% रोग पशुबाट सर्ने र नयाँ रोगमध्ये 70% रोग पशुबाट सर्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। एउटा ताजा मासु खाँदा विभिन्न रोगको खतरा हुन सक्ने पशु विज्ञहरूले बताएका छन्। स्वस्थ मासु चिन्न नसक्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। त्यसो भए स्वस्थ मासु कसरी चिन्ने? कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोहनदास गौतम सिंघानीले मासु बारेको भ्रम र यथार्थ बारे कुराकानी गरेका छन्।
6: सामान्यतया मासुको प्राकृतिक रङ, गन्ध र त्यसको प्राकृतिक बनावट जुन हुन्छ त्यो प्राकृतिकै रहनु पर्यो, देखिनु पर्यो। त्यो नै मासु स्वस्थ छ कि छैन भन्ने कुराको पहिलो कुरा हो। र यति भन्दा भन्दै पनि फेरि हामीले सँगै के गर्नु बिर्सिनु हुँदैन भने मासु कस्तो पशुबाट उत्पादन भएको हो भन्ने कुरा चाहिँ सँगसँगै जोडिएर आउँछ। र मैले भन्न खोजेको कुरा के हो भने मासु स्वस्थ हुनका लागि पहिलो कुरा मासु जुन पशुबाट पक्षीबाट मासु उत्पादन भयो त्यो पशु स्वस्थ हुनुपर्छ। स्वस्थ पशुबाट सामान्यतया मासु स्वस्थ मासु उत्पादन हुन्छ अनि हामी भन्न सक्छौँ मासु स्वस्थ छ। त्यसका लागि केही कुराहरू चाहिँ पूर्व शर्तको रूपमा हामीले लिनुपर्ने हुन्छ। जस्तो त्यो पशु स्वस्थ छ कि छैन भनेर कसले भन्ने नै हो त? पशु स्वस्थ थियो कि थिएन, त्यो जाँचिएको थियो कि थिएन र त्यतिकै मात्र पुग्यो स्वस्थ मासु पशु जाँच गर्दा सामान्यतया स्वच्छ मासु उत्पादन हुन्छ। तर कहिले काहीँ नदेखिने खालका समस्याहरू मासुमा पनि देखिन सक्छन्। त्यसकारण पशु पहिले गर्नु पूर्व जाँच हुनु पर्यो र पछि पनि मासु जाँच गर्नु पर्यो अनि मात्रै त्यो मासु स्वस्थ रहन्छ।
0: अहिले हाम्रो गाउँघरतिर अथवा सहरमै पनि मासु काट्नु पूर्व चाहिँ परीक्षण गरेर काट्ने भन्ने कुरा चाहिँ कमै मात्र प्रचलनमा छ, चलनमा छ नि त। त्यो हुँदै गर्दाखेरि चाहिँ हाम्रो आँखाले पनि यो चाहिँ मासु स्वस्थ छ है भनेर छुट्याउन सक्ने अवस्था चाहिँ रहन्छ कि रहँदैन?
6: सामान्यतया हामी अब आम नेपालीहरूको हाम्रो आदत चाहिँ कस्तो छ भने ताजा फ्रेस मासु हामी खोजिरहेछौँ र हामी चाहन्छौँ मेरो आँखा अगाडि नै काटियोस् कुनै पनि पशु र अथवा काट्दा काट्नेको मासु चाहिँ हामीले देख्यौँ भने हामी ढुक्क हुन्छौँ ल यो फ्रेस हो भन्ने यो मासु स्वस्थ छ अथवा राम्रो छ भनेर हामी हाम्रो आम उपभोक्ताको के भन्छ हेराइ नजर विश्वको सोचाइ यो खालको छ। अहिलेको समस्याको मेन चुरो कुरो भनेको यहीँनिर हो कि अहिलेसम्म हामीले वध गर्ने पूर्व पशु जचाउनुपर्छ, वध गरिसकेपछि पनि मासुको जाँच हुनुपर्छ, त्यो जाँच भएको नभएको कसरी थाहा हुन्छ भन्दा त्यहाँ के चिन्ह हुनुपर्छ, चिन्ह लगाउनुपर्छ, छाप लगाउनुपर्छ अनि मात्रै उपभोक्ताले ढुक्कसँग यो त यसमा चाहिँ विज्ञद्वारा जाँच गरिएको मासु हो भनेर बिना कुनै हिचकिचा ढुक्कसँग मासु खरिद गर्न सक्ने अवस्था सिर्जना हुन्छ। त्यसका लागि नै हामीहरू अहिले लागिपरिरहेको हुन्छ।
0: मासुको रङ्ग राम्रो छ भने त्यो स्वस्थ मासु
6: हुनु पनि सक्छ, नहुनु पनि सक्छ, दुईटै कुरा छ।
0: किन त्यसमा चाहिँ
6: अब रङ त हामी एउटा राम्रै देखेका छौँ तर त्यो पशु स्वस्थ थियो कि थिएन, मासु जाँच भएको थियो कि थिएन भन्ने कुरा त हामीलाई थाहा छैन नि। त्यसकारण स्वस्थ हुनु पनि सक्छ, नहुनु पनि सक्छ।
0: दोस्रो प्रश्न चाहिँ ताजा मासु हो भने जाँच गर्न आवश्यक छैन।
6: मैले अघि नै भनेको अनि के प्रश्नसँग जोडिन्छ पशु स्वस्थ थियो कि थिएन, पशु जाँच गरिएको थियो कि थिएन, कसै थाहा हुन्छ मासु ताजा मासु हुँदैन। मासु त काट्दाखेरि तपाईँ काटेको मात्रै देख्नुहुन्छ, मासु मात्रै देख्नु
0: ताजा हुनु र सुरक्षित हुनु फरक पर राम्रो हो। तेस्रो प्रश्न फ्रोजन मासु भनेको अस्वस्थ र बासी मासु हो?
6: फ्रोजन स्वस्थ मासु, फ्रोजन मासु स्वस्थ हुनु पर्यो। मैले अघि भनेकै कुरा फेरि जोडिन्छ जाँचिएको पशुबाट जाँचिएको मासु फ्रोजन मासु हेर्नुहोस्।
7: बनेको मासु पनि टक्कै सस्तो हुन्छ।
6: सामान्यतया हुन्छ, कहिले काहीँ मात्रै आन्तरिक अङ्गहरूमा कहिले काहीँ त्यो रोगयुक्त हुन सक्छ, त्यसै कारणले मासु पश्चात सबै मासु पनि निरीक्षण आवश्यक हो।
7: पाँचौँ प्रश्न, मासु पकाएपछि सबै प्रकारका जीवाणु र रोगको जोखिम समाप्त हुन्छ।
6: राम्ररी पाक्यो भने रोग लगाउने ब्याक्टेरिया भाइरसहरू मर्छन् भन्ने बुझ्न सकिन्छ।
7: छैटौँ प्रश्न, महँगो मासु भन्नेको नै गुणस्तरीय मासु हो?
6: कदापि होइन, महँगो हुँदैन, गुणस्तरीय हो भन्ने कुरा चाहिँ कोलाई ग्यारेन्टी गर्न सकिँदैन।
7: सातौँ प्रश्न, मासुमा गन्ध छैन भने खाना सुरक्षित छ?
6: गन्ध कस्तो गन्ध भन्ने कुरा हो, मासुको आफ्नो प्राकृतिक गन्ध हुन्छ,
7: गन्हाएको छैन भने
6: प्राकृतिक त्यति मात्रै पर्याप्त हुँदैन।
7: आठौँ प्रश्न, मासु पसल सफा देखिन्छ भने त्यहाँको मासु पनि सुरक्षित छ?
6: एउटा मापदण्ड कुरा गर्यो, त्यस्ता मापदण्डहरू थुप्रै छन् जुन कुरा गर्नुपर्ने हुन्छ, एउटा मापदण्ड एक लेभलको पासवर्ड मात्रै भन्नुपर्छ।
7: नौ नम्बरको प्रश्न, मासुको जाँचको विषय पशु र मासु व्यवसायसँग मात्रै सम्बन्धित छ?
6: होइन, यो सरकार, उपभोक्ता, मासु व्यवसाय र पशु चिकित्सक सबैसँग सम्बन्धित छ, सबैको भूमिका छ।
7: दसौँ प्रश्न, मासुमा धेरै रगत हुनु भनेको ताजा र राम्रो मासु हो?
6: मासु त्यसैले हामी हुन्छौँ, मासु झुन्ड्याएर पशुलाई झुन्ड्याएर बध गर्नुपर्छ, सकेसम्म धेरै रगत त्यसबाट निस्किनुपर्छ, अनि मासु स्वस्थ रहन्छ।
7: प्रारम्भिक बाल विकास सहकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब बढेको छ। हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 दरले वृद्धि गर्ने सरकारको निर्णय छ। प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौता भएको छ। संसदमै मन्त्रीको आलोचना नगर्न राष्ट्रपति सभापति लामी छानेले निर्देशन दिनुभएको छ। बागमती प्रदेशको मुख्यमन्त्री पदमा एमालेबाट किरण थापा मगरको दावी पेश भएको छ। आफ्नो पार्टीको समर्थन नहुने राप्रपाको भनाइ छ। सरकार पुनर्गठन नभए आन्दोलनमा जाने एमालेको चेतावनी छ। साउनमा रोजगारीका लागि विदेशीको मर्को बढ़ेको छ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा पछिल्लो 4 महिनामा 11,000 सरकारी कर्मचारीलाई कार्यवाहीको सिफारिश गरिएको छ। पहाड़मा मेघ गर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेका छन्। र बागमती अटो जिम खाना पिक्सको दोस्रो संस्करण भदौ 13 आयोजना हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 4 बिहान 6 साझा खबरमा फेरि भेटौँला।
8: साहिनो समय सूचक, अहिले रातिको 8 PM
9: आमा, एक गिलास दही खान्न, साह्रै गर्मी हो।
10: आमा, मलाई दुध है।
9: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
10: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
9: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
10: भरतपुर सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ। तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुक।
11: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना। कम्पनी एम 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याकभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तो जरिवाना निनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनटी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
12: एसएनटी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 98550 60359 र 98550 67359।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन.
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. साझा खबरमा अब

0: खबर चलाउनुहोस् इन्टरनेट र टेलिभिजन युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा सहित आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 98.0044
1: अफिस आउन जान साह्रै गाह्रो भयो एउटा साबुन ल्युकी भनेको विश्वास लिएर भर पर्दो ठाउँ कहाँ होला
2: ल्युसी मात्र होइन भगवती रिकन्डिसन एन्ड ओक्सोबाट लिइहाल न मैले त त्यहाँनिर लिएको अहिलेसम्म राम्रै चलिरहेछ
1: ए हो र म पनि त्यही जानु पर्यो भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो एउटै ठाउँमा आउने भयो
3: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्स गरेर र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ
4: अमित परसाई भटभटी रिकन्डिसन एन्ड वर्कसप भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो मोबाइल 98-550-82-751
5: चैते धानमा नेक ब्लास्टको समस्या
6: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी बन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुन्टीहरूको दाँतमा सानो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला थापिने हुन्छ रोगको लागि अनुकूल मौसम अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन नलको बढी भएमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने खेतमा पानी जमाइराख्ने स्ट्रिन वा बेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गर्ने प्रयास राख्ने चारिसाइटाजो 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासोगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजो 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
7: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बस्ने फोटो खिचाउनु हुन अनुरोध छ विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने विवरण अनुरोध छ जिल्ला प्रशासन कार्यालय चितवन
8: सबैजना यता आऊ त यता ठुलो रुखको फेर्नु पर्छ
9: Thank you. हेर्नु न नानीको बाबा कतामा छोरी बसेको छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन तिमी?
10: विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
9: हेर्नु न बाबा,
10: के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
9: बाबा हाम्रै त सिन्सुको साथमा टाइममा रहेको मिरटको भिडियोग्राफी कति छ नि?
10: त्यो छोरी भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस्छ, तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि मेरो फोटो एन्ड भिडियोग्राफी नै भनिहाल्छ नि। हामी कहाँ क्यामराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गर्नुको साथै हरेक साइजका फोटो लिमिनेसन फोटो सम्बन्धी सम्पर्क गरिन्छ। बिलो फोटो लेन्स भिडियोग्राफी

0: खोजेर हुनुहुन्छ। विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एक मात्र पसल ल्याजी कप हुन्छ। भारत प्रवेश तनौली बजार, चितवन, पोर्टर, लोकनाथ लामिछाने, मोबाइल 98550-52454, 98555-20454, इमेल lovejobs@gmail.com।
1: होइन दिदी, कतै हुनुभयो? त्यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
0: मेरो मोबाइल देखेर जहिले जित्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा?
1: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो

0: सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
1: के हो र त्यसो भए म त हिँडिहालेँ कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा, पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दर्शक एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडेमा। प्रोप्राइटर कृष्ण न्योकाने, मोबाइल 9875049।
2: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
3: नेपाली कृषि नीति तथा पञ्चायतको जानकारी,
2: नेपाली चाड पर्व तथा व्यवसायको विस्तृत विवरण,
3: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
3: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
2: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली बाटो, हाम्रो समय हाम्रो गौरव।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो।
1: यतिखेर बेलुकाको 9:15 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: के तपाईँ ल्यापटप कम्प्युटर
1: हिमाली संसदीय दलका नेताको अभिव्यक्ति प्रति हिमाली भित्रै तरङ्ग उपमहासचिव महासेठ भन्छन्
2: रामबहादुर थापाजीको नितान्त व्यक्तिगत कुरा हो नेकपा एमाले
1: र अन्तर्राष्ट्रिय प्रसंगमा इजरायली सेनाले 1.5 वर्षीय प्यालेस्टिनी बालिकाको हत्या सम्बन्धी घटनाको अनुसन्धान गर्ने तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार
3: बिनिता दाहालबाट समाचार सुन्नुहोस् इजरायली सेनाले गाजामा युद्धका क्रममा प्यालेस्टिनीहरूमाथि भएका

0: दुईवटा हमलाका अत्यन्त चर्चित घटनाबारे आन्तरिक फौजदारी अनुसन्धान शुरू गर्ने भएको छ। ती दुई घटना भनेका सन् 2024 जनवरीमा 5 वर्षीय हिन्द रजबको हत्या तथा त्यसको 1 वर्षपछि 15 जना आपतकालीन सेवा र सहायता कर्मीको हत्याका घटना हुन्। दुवै घटनाले अन्तर्राष्ट्रिय स्तरमा आक्रोश निम्त्याएका थिए। हिन्द रजबलाई उनको परिवारका सदस्यहरू गोली लागेर मृत्यु भएको अवस्थामा उनी बसेको कारभित्रबाट घण्टौंसम्म सहयोगका लागि प्यालेस्टिनी उद्धारकर्मीहरूसँग विन्ती गरेपछि इजरायली सेनाले उनको हत्या गरेको थियो। बीबीसीका विश्व मामिला संवाददाता सेबास्टियन अस्तर भन्छन्, गाजामा युद्धको सबैभन्दा हृदय विदारक दृश्यहरूमध्ये एक 5 वर्षीय प्यालेस्टिनी बालिका हिन्द रजबले गोलीले छियाछिया भएको कारभित्रबाट आफूलाई उद्धार गर्न प्यालेस्टिनी आपतकालीन उद्धारकर्मीहरूसँग गरेको निराशाजनक पुकार थियो। उक्त कारमा उनका परिवारका 5 सदस्यको मृत्यु भइसकेको थियो। बीबीसीका सेबास्टियन अस्तरको भनाई। अमेरिकाले सोमबार अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका अध्यक्ष र वरिष्ठ अभियोजनकर्तामाथि प्रतिबन्ध लगाएपछि युरोपेली संघ ईयूका शीर्ष अधिकारीहरूले अदालतप्रति आफ्नो दृढ़ समर्थन रहेको बताएका छन्। सामाजिक सञ्जाल मार्फत युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायन र युरोपेली परिषदका अध्यक्ष एन्टोनियो कोस्टाले आईसीसीलाई समर्थन गरेका छन्। 120 भन्दा बढ़ी देशको समर्थन प्राप्त आईसीसीलाई युद्ध अपराधको अनुसन्धान गर्ने अधिकार रहेको आईसीसीले पनि नयाँ वक्तव्य जारी गर्दै अमेरिकी प्रतिबन्धलाई आफ्नो न्यायिक स्वतन्त्रतामाथिको लज्जाजनक आक्रमण भनेको छ। पाकिस्तानको सरकारले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि निजी अस्पतालमा स्थानान्तरण गर्न दिएको आफ्नो आदेश पुनरावलोकन गर्न सर्वोच्च अदालत समक्ष आग्रह गरेको छ। सरकारले उपचारका लागि जेलमा रहेकालाई स्थानान्तरण गर्दा जेलका नियमहरू पालना गर्नुपर्ने र अदालतको उक्त आदेशले आफ्नो अधिकार क्षेत्र नाघेको तर्क गरेको छ। उनका वकिलहरूले उनी विभिन्न स्वास्थ्य समस्याबाट पीड़ित रहेको बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको टोलीका एक वरिष्ठ सदस्यलाई युरोपको भ्रष्टाचार विरोधी निकायले लगातार छापा मारेपछि पदबाट बर्खास्त गरिएको छ। यसैबीच युक्रेनका पूर्व रक्षा मन्त्री मिखाइलो फेदोरोफले निर्वाचन गराउन आह्वान गरेका छन्। र भारतको कोलकातामा एउटा सस्तो होटलमा आगलागी हुँदा कम्तीमा 9 जनाको ज्यान गएको छ। अधिकारीहरूका अनुसार मृतक मध्ये एक बालक पनि रहेका छन्। प्रारम्भिक अनुसन्धानले एयर कन्डिशनर विस्फोट भएर आगलागी शुरू भएको हुन सक्ने देखाएको छ। घटनामा 8 जना घाइते भएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। चालू आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि प्रधानमन्त्रीले मन्त्रीहरूसँग आज कार्य सम्पादन सम्झौता गरेका छन्। उनीहरूसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य सम्पादन सम्झौता गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। तर विज्ञहरूले उक्त अभ्यासप्रति मिश्रित प्रतिक्रिया जनाएका छन्। सुनौ एक रिपोर्ट। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मन्त्रीहरूले प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदान प्रदान गरेका हुन्। यस किसिमको अभ्यासले मन्त्रीहरूलाई उनीहरूले गर्ने कामका लागि थप उत्तरदायी बनाउने दावी गरिदिए आएको छ। पूर्व सचिव उमेश मैनाली यो राम्रो अभ्यास भएको तर्क गर्छन्। यद्यपि त्यसमा वस्तुगत सूचकको खाँचो उनी औल्याउँछन्।
2: यो अत्यन्त राम्रो वैज्ञानिक सिस्टम हो, तर अप्सन के हुँदो रहेछ भने जब यसका अब्जेक्टिभ इन्डिकेटरहरू हुँदैन, अब्जेक्टिभ इन्डिकेटर नभएदेखि त्यसले वास्तवमा सही नतिजा दिँदैन पहिलो कुरो। दोस्रो कुरो, त्यो कार्य सम्पादन सम्झौता गरिसकेपछि त्यसको आधारमा दण्ड र पुरस्कार हुनुपर्छ नि, त्यो देखिएन क्या।
1: तर अर्का पूर्व सचिव विद्याधर मलिक यो अभ्यासको खासै औचित्य देख्दैनन्। उनको विचारमा केही वर्ष यता नेपालमा औपचारिकताका लागि यो अभ्यास गर्न थालिएको हो।
3: यसले चाहिँ फर्मलाइज गर्नको लागि औचित्य भन्ने कार्यमा कति कुराहरू छ त भन्दाखेरि, एउटा कार्य सम्पादनको करार पनि छ मन्त्रीहरू प्रधानमन्त्रीको बीचमा भन्ने देखाउनु त भयो, तर जो जो प्रति एकाउन्टेबल हुनुपर्ने हो त्यो चाहिँ पनि हुनुपर्ने हो। त्यो करार चाहिँ चाहिँ क्याबिनेट सिस्टममा मन्त्रीहरू फुल हार्टेडली प्राइम मिनिस्टरप्रति कमिटेड हुनुपर्छ र प्राइम मिनिस्टरले सपोर्ट पाउनुपर्छ र प्राइम मिनिस्टरले त्यो सपोर्ट कागजबाट आर्जन गर्ने होइन, त्यो त व्यवहारले आर्जन गर्ने हो, प्र्याक्टिसले आर्जन गर्ने हो, होइन एकअर्काप्रतिको म्युचुअल रिलेसन छ नि अन्डरस्ट्यान्डिङको, त्यसबाट आर्जन गर्ने हो, त्योदेखि बाहिर कागजी घोडा दौडाएर त्यो आर्जन हुन्छ जस्तो मलाई चाहिँ लाग्दैन।
1: पूर्व सचिव मैनाली चाहिँ अहिलेको अभ्यासमा सुधार गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिन्छन्। उनी भन्छन्
2: अझतिर इन्डिकेटरहरू बनाएर हामीले कार्य सम्पादन संहिता गर्यौँ भनेदेखि त पर्फर्मेन्समा आधारित आज पनि त धेरै जसो देश तर पर्फर्मेन्स के भन्दा तलब पनि पर्फर्मेन्सको आधारमा निर्धारण हुन लागेको छ। ती सबैको हुनाले यी चिजहरू वैज्ञानिक हुन् तर हामीले के अरे वैज्ञानिक इन्डिकेटर बनाउन जानेनौ। त्यसो भएको हुनाले यस्ता व्यक्तिहरू एक्सपर्टहरू चाहिन्छ जसले वस्तुगत आधारमा सूचकहरू बनाउने र विषयगत आधारमा प्रोक्सी इन्डिकेटरहरू बनाउन सक्ने मान्छेलाई।
1: अर्कोतर्फ प्रणालीमा मन्त्रीहरू मात्र नपर्ने भएकाले प्रणालीलाई जवाफदेही बनाइनु पर्ने मल्लिकको तर्क छ। प्रणालीले काम गर्ने अवस्थामा यो प्रकृतिको अभ्यास आवश्यक नपर्ने उनी बताउँछन्। अर्को विषय, विपक्षी दल नेकपा एमालेको संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारलाई नेपाली सेना अमेरिका र एल्गोरिदमसँग जोडेर गम्भीर आरोप लगाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले ती तीन कुरा अहिलेका सरकारको शक्तिका स्रोत भएको आरोप लगाए। उनले भने
4: कतिपय भू राजनीतिका स्रोतकर्ताहरूको दावी छ यो सरकारको शक्तिको स्रोत तीन ए आर्मी अल्गोरिदम र अमेरिका हो।
1: थापाको अभिव्यक्तिले जनमतको अपमान गरेको भन्दै सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले आपत्ति जनाइन्। थापाको अभिव्यक्तिको सार सुनाउँदै हामीले एमाले उपमहासचिव रघुवीर महाशेठसँग प्रतिक्रिया मागेका छौं।
2: हुन त मैले सुने छैन तर तपाईँले जुन प्रकारले भन्नुभयो कि पहिला जस्तै यो हाम्रो पार्टीको कार्य दिशाको विपरीत हो। नेकपा एमालेका उपाध्यक्ष जो नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा आउनु भएको छ उहाँले बुझ्न सक्नु भएको छैन जबरजस्त के हो भनेर, त्यसैले उहाँले जे बोल्नुभयो गलत बोल्नुभयो।
5: जस्तो हतियारहरू गुम्बामा लुकाइएको छ कि भनेर आशंका, यो सरकारको स्रोत पनि आर्मी अल्गोरिदम र अमेरिका हो भन्ने भनाइ पहिलेको जस्तै
2: सुन्नुहोस् मैले बुझेँ त्यो कुरो रामबहादुर थापाजीको व्यक्तिगत नितान्त व्यक्तिगत कुरा हो, नेकपा एमालेको त्यो सोच हुँदै हुँदैन। नेकपा एमाले यस सम्बन्धमा रामबहादुर थापासँग स्पष्टीकरण सोध्न सक्छ। म अझ पनि भन्छु रामबहादुर थापाजी नेकपा एमालेको मूल स्पिरिटलाई बुझ्न सक्नु भएको छैन। जब जसले जुन एउटा कार्य दिशा देखाएको छ त्यो कार्य दिशा बुझ्न उहाँलाई अब कति समय लाग्छ म भन्न सक्दिनँ तर उहाँ आज जे बोल्नुभयो त्यो व्यक्तिगत कुरा हो, यो पार्टीको कुरा होइन।
5: संसद दलको नेता पनि उनी पार्टीको सरसल्लाह नगरेरै त्यसरी त्यत्रो आक्रामक अभिव्यक्ति दिए होला नि त।
2: मैले अझै पनि भन्दैछु रामबहादुर थापाजी अहिले पनि उहाँको दिमागमा माओवादी कालका जुन उहाँहरूको रणनीति थियो त्यो कुरो अहिले पनि उहाँको दिमागबाट गइसकेको छैन।
5: कतै यो पार्टी अध्यक्षकै परामर्शमा यस्तो आक्रामक अभिव्यक्ति दिने गरेर त होइन वा?
2: मलाई लाग्दैन पार्टी अध्यक्षको सल्लाहमा उहाँले बोल्नु भएको जस्तो मलाई लाग्दैन। पार्टी अध्यक्ष नेकपा एमालेलाई अहिलेसम्म हातेर ल्याएको व्यक्ति हुनुहुन्छ, जब जब उहाँले बुझ्नु भएको छ, जब जबको निर्माणमा पनि उहाँको कहीँ न कहीँ योगदान छँदै थियो र छँदैछ, त्यस कारणले अध्यक्षको सल्लाहमा उहाँले बोल्नु भएको छैन। उहाँ व्यक्तिवादी व्यक्ति हुनुहुन्छ, म अझ पनि भन्छु उहाँ नेकपा एमाले बुझ्न सक्नु भएको छैन।
5: योभन्दा पहिले जब तपाईँको नेता रामबहादुर थापाले संसदमा अभिव्यक्ति दिए त्यसको पार्टीले बैठक गरेर राज्यका सबै अंगसँग सुमधुर सम्बन्ध राख्न प्रतिबद्ध छ भनेर एक खालको स्पष्टीकरण जस्तो दिएको थियो, त्यसैलाई नै बल पुग्ने गरी फेरि तपाईँकै पार्टी अध्यक्ष केपी ओलीले मिल्दोजुल्दो खालको अभिव्यक्ति दिने गरेकै छन् नि, भनेपछि त पार्टीको नीति होइन भने कसरी भन्नु?
2: हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीजीले पनि त्यस्तो अभिव्यक्ति दिनुभएको छैन। उहाँले जुन सचिवालयको बैठकबाट जुन प्रेस विज्ञप्ति मार्फत नेपाली जनतालाई सुशिक्षित गर्ने काम भयो नेकपा एमालेबाट त्यो सही थियो र आज पनि त सही छ। हामीले पराजयलाई स्वीकार गरेका छौँ, भित्र के भएको हो भएको होइन कि त पार्टीले छानबिन कमिटी गठन गर्नु पर्यो, होइन भने जनताले दिएको अभिमतको विरुद्धमा हामी यसरी अगाडि आएर बोल्नु भएन। यसमा पनि संसदीय दलको नेता
5: तर तपाईँकै पार्टी अध्यक्षले पनि त यो जेएनजी आन्दोलनलाई लिएर त यो त नियोजित थियो भनेर अनि सेनाको भूमिका बारम्बार प्रश्न
2: उठाइरहन्छु। जेएनजी आन्दोलन नियोजित थियो, जुन प्रकारको तोडफोड भयो, घर लुट्ने कामहरू भयो, त्यो जनताको अभिव्यक्ति थिएन। त्यो चाहिँ जेएनजीहरूको नाउँमा जुन लुटपाट भयो, सिंहदरबार जलाउने काम भयो, खर्बको संरचनाहरू जलाउने काम भयो, त्यो गलत थियो, त्यो कुरा हिजो पनि भन्यो, आज पनि भन्छु, भविष्यमा पनि भन्छु।
5: त्यसमा चाहिँ अन्तर्राष्ट्रिय शक्तिहरू सँगसँगै नेपाली सेनाको भूमिकालाई लिएर नि तपाईँकै पार्टीले त्यसरी प्रश्न उठाएको त हो नि, त्यसकारण त कसरी पार्टीको विपरीत भएर
2: हाम्रो अध्यक्षले नेपाली सेनाको भूमिकाको कुरा लिएर प्रश्न उठाउनु भएको छैन। म भन्दैछु अब उहाँले बाहिर के भन्नुभयो त्यो मैले सुनेको छैन, तर पार्टीभित्र उहाँले जे भन्नुभयो त्यस्तो अभिव्यक्ति दिनुभएको छैन। हो, सेनाको जुन भूमिका हुनु पर्थ्यो त्यो भएन, त्यो कुरा सही हो। सिंह दरबार जुन जलाउने काम भयो, पाँचवटा सेना खडा मात्र भइदिएको भए त्यो जलाउन सक्ने थिएन, कमी कमजोरी भएको हो।
5: अब रामबहादुर थापाको अभिव्यक्तिमा तपाईँको के कुरामा आपत्ति भयो? सरकार आर्मी अल्गोरिदम र अमेरिका भने एउटा, अर्को सिक्किमीकरणको जोखिम छ कि भन्ने,
2: सुन्नुहोस् है, कि त हामीले चुनाव बहिष्कार गरेर आउनु पर्थ्यो। जब हामी चुनावमा सहभागी भइसके पछाडि त्यो परिणामलाई जब हामी स्वीकार गरेर संसदभित्र छिरिसके पछाडि बारम्बार त्यो कुरालाई उठाउनु एउटा संसदीय दलको नेताको हैसियतमा रामबहादुरजीको यो गल्ती हो।
1: नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठ साथी शरद केसीसँग कुरा गर्दै एउटा विषय संक्षेपमा, प्रदेशमा नयाँ सत्ता समीकरणपछि सुदूरपश्चिम र कर्णालीका मुख्यमन्त्रीहरूले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सुदूरपश्चिम प्रदेश सभा बैठकमा आज उपस्थित 46 सांसद मध्ये 31 जनाले मुख्यमन्त्री खगराज भट्टको पक्षमा र 15 जनाले विपक्षमा मतदान गरे। नेकपा संसदीय दलका नेता भट्ट गत शुक्रबार सुदूरपश्चिमको पाँचौं मुख्यमन्त्रीका रूपमा नियुक्त भएका थिए। नेकपा र एमाले बीच सत्ता साझेदारीको सहमतिपछि तत्कालीन मुख्यमन्त्री मंगल बहादुर शाह अल्पमतमा परेका थिए। अर्कोतर्फ कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीलाई प्रदेश सभा बैठकमा उपस्थित 36 जना सांसद भन्दै 21 जनाले विश्वासको मत दिएका छन् भने विपक्षमा 13 मत परेको छ। विश्वासको मत लिए पनि मुख्यमन्त्री भएको 23 दिन भइसक्दा पनि शाहीले मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन्। हालसम्म सरकारमा उनी मात्रै छन्। तर आजै नेपाली कम्युनिष्ट पार्टीले मुख्यमन्त्री सहित 4 र नेकपा एमाले 3 मन्त्रालय लिने सहमति भएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, इजरायली सेनाले गाजामा एक 5 बालिकाको हत्या भएको घटनाको फौजदारी अनुसन्धान गर्न निर्देशन दिएको छ। हिन्द रजब नाम कि ती बालिकाको हत्याको अन्तर्राष्ट्रिय रूपमा निन्दा भएको थियो। सन् 2024 जनवरीमा गाजा सिटीमा उनी सहित उनका परिवारका 7 सदस्यहरू गाड़ीमा यात्रा गरिरहँदा इजरायली हमलामा उनीहरू परेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
0: इजरायली डिफेन्स फोर्सेसले एउटा विज्ञप्तिमा उसकै शब्दमा निष्कर्षहरूको समीक्षा गरेपछि र प्यालेस्टाइन रेड क्रेसेन्टको एम्बुलेन्सको आवागमन समन्वयमा भएको भनिएको कमजोरीका कारण उक्त घटनाबारे सैन्य प्रहरीको फौजदारी अनुसन्धान विभाग मार्फत फौजदारी अनुसन्धान शुरू गर्ने निर्णय गरिएको उल्लेख छ। आईडीएफले हिन्द र उनको परिवार सवार गाड़ीमाथि गोली चलाएको पहिलो पटक स्वीकार गरेको हो। यसअघि आईडीएफले उक्त घटना भएको समयमा त्यो क्षेत्रमा इजरायली फौज नरहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको थियो। गाजा युद्धमा बमबारी भइरहँदा त्यहाँबाट भाग्ने प्रयासमा हिन्द रजब र उनको परिवार कारमा यात्रा गरिरहँदा इजरायली हमलामा परेका थिए। परिवारका थुप्रो सदस्यहरू मारिए पनि हिन्दले प्यालेस्टिनी रेड क्रेसेन्ट सोसाइटीका सहायता कर्मीलाई जवाफ फर्काउन सकेकी थिइन्। उक्त फोन सम्पर्क घण्टौंसम्म चलेको थियो। कसैले आफूलाई उद्धार गरिदियोस् भन्ने उनको निरन्तर अनुरोध थप गोली चलेको आवाजका माझ फोनको सम्पर्क टुटेको थियो। उनीसम्म पुग्न प्रयास गरिरहेको एम्बुलेन्समाथि पनि गोलाबारी गरियो।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्।

0: चाहिनो समय सूचक अहिले रातिको 9 बज्यो 9 PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.8 MHz
0: साहिनो समय सूचक अहिले रातिको 9 बज्यो 9 PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.8 MHz

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 MHz।
1: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
3: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
0: आमा, मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 MHz।

0: आइतबार साउन शुक्ल अष्टमी 20 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एमसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: तीन पूर्व प्रधानमन्त्रीका स्वकीयमाथि अख्तियारको छानबिन शुरू। संसद मात्र हुन पार्टीलाई पनि बालेनको निरन्तर व्यवस्था। सरकारी स्वार्थका मुद्दामा आफू अनुकूल गरेको

0: न्यायाधीशलाई आरोप, चार महिनामा 11,000 कर्मचारीमाथि कार्यवाही, विद्युत भिसामा विदेश गएका मध्ये 5% मात्रै स्वदेश फिर्ता लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको जिल्ला प्रशासन तनहुँमा पालो कुर्न नपर्ने शीर्षकको शुभ समाचार।
1: जिल्ला प्रशासन कार्यालय तनहुँले सेवाग्राहीले कार्यालयमा लामो लाइनमा बसेर पालो कुर्नुपर्ने बाध्यता हटाउन क्यूआर प्रविधिको प्रयोग शुरू गरिएको छ। क्यूआर कोड मार्फत मोबाइलबाटै आफ्नो पालोको अवस्था हेर्न सकिने व्यवस्था लागू गरिएको छ। कार्यालयले आइतबारदेखि राष्ट्रिय परिचय पत्र सेवामा टोकन प्रणाली लागू गर्दै टोकनमा क्यूआर कोड राखेको हो। सेवाग्राहीले टोकनमा रहेको क्यूआर कोड मोबाइलबाट स्क्यान गरेपछि आफ्नो पालो कहाँ पुगेको छ र पालो आएको वा नआएको जानकारी लिन सक्नेछन्। नयाँ व्यवस्थाले टोकन लिएपछि सेवाग्राहीले कार्यालय परिसरमै बसेर पालो कुर्नुपर्ने बाध्यता हटाउने अपेक्षा गरिएको छ। सेवाग्राहीले घर, बजार वा अन्य काममा रहेकै अवस्थामा समेत मोबाइलबाट आफ्नो पालोको अवस्था हेर्न सक्नेछन्।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: र जम्मा गरायो। सँगैसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहुन् सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
2: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेर लाग्ने।
1: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुपको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देवा र पुष्पकमल दाहालका स्वकीयमाथि सम्पत्ति शुद्धिकरणको कसुरमा छानबिन अघि बढ़ाएको छ। ओलीका स्वकीय सचिव राजेश वज्राचार्य, देउवाका स्वकीय सचिव भानु देउवा र दाहालका स्वकीय सचिव गंगा दाहालको सम्पत्तिमाथि आयोगले अनुसन्धान अघि बढ़ाएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले प्रारम्भिक चरणमा अध्ययन गरेर सम्बद्ध कसुर नभएकाले हामी कहाँ फाइल पठाइदिएको थियो, एक आयुक्त भन्छन्। त्यसपछिको अनुसन्धान अघि बढ़ाएका छौं, उनीहरू विरूद्ध अनुसन्धान गर्न भन्दै अख्तियारमा समेत छुट्टा छुट्टै उजुरी परेको थियो, उनले बताएका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट समेत पत्र आएपछि आयोगले निजामती कर्मचारी र प्रहरीको संयुक्त टोली खटाएर छानबिन थालेको हो। अख्तियारका अनुसन्धान अधिकृतहरूका अनुसार तीन पूर्व प्रधानमन्त्रीका तत्कालीन स्वकीय सचिवहरूको विवरण माग्दै राष्ट्रिय बैंक मालपोत कार्यालय सहित 20 भन्दा बढ़ी निकायलाई कारोबार र सम्पत्तिको विवरण माग्दै पत्राचार गरिसकिएको छ। शेयर कारोबार सुवारी साधनदेखि सम्पत्ति राखिने हरेक निकायलाई पत्राचार भइसकेको छ, एक अधिकृतले भनेका छन्। एक अधिकारीका अनुसार तीनैजनाको चाँडै बयान लिने तयारी भएको छ। केही अस्वाभाविक बैंकिङ कारोबार देखिएको छ, त्यस विषयमा थप बुझ्ने काम भइरहेको छ, ती अधिकारीले भनेका छन्। पूर्व प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाको अनुसन्धानका लागि 13 पृष्ठको फारम समेत भराइएको आयोगले बताएको छ। त्यसमा बैंक खाताको विवरण, शेयर, घर जग्गा, सवारी साधन, ऋण, विदेश यात्रा, परिवारका सदस्यको सम्पत्ति, कम्पनीमा लगानी लगायतका विस्तृत विवरण समेत लिएको छ। ओलीका स्वकीय सचिव राजेश वज्राचार्यको दरबार मार्गको सरकारी जग्गा सस्तोमा यति समूहलाई लीजमा दिएको, यति समूहबाट बालकोटमा 4 करोड़ रूपियाँ पर्ने जग्गा र रोज भिलेज हाउजिङको घर लिएको तथा नक्कली भूटाले शरणार्थी प्रकरणमा समेत नाम जोड़िएको आरोप छ भने, त्यस्तै गंगा दाहाल अर्थात पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव माथि 24 भदौको विध्वंसको घटनामा ललितपुर स्थित दाहाल निवासमा सुन र अवैध नगद भेटिएको, त्यति बेला आगजनी हुँदाको खरारी परीक्षण गराउँदा नगदको अवशेष पुष्टि भएको आरोप छ। त्यस्तै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवामाथि 24 भदौको घटनामा देउवा निवासमा नेपाली र विदेशी मुद्रा भेटिएकाले परिवारका अन्य सदस्य तथा स्वकीय भानु देउवासँग पनि स्रोत नखुल्ने, अवैध स्वदेशी तथा विदेशी मुद्रा हुन सक्ने देखिएको छ। बैंक खाताको विवरण, शेयर, घर जग्गा, सवारी साधन, ऋण लगायतका विवरण माग्दै 20 भन्दा बढ़ी निकायलाई पत्राचार गरिएको छ भने तीनैजनालाई बयान लिने तयारी गरिएको छ। तीन पूर्व प्रधानमन्त्रीका स्वकीयमाथि अख्तियारको छानबिन शुरू शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले पार्टीलाई पनि व्यवस्था गर्नुभएको छ। संसदमा उपस्थित नभएको भन्दै चर्को आलोचना भइरहेका बेला उहाँले पार्टीको संसदीय दलको बैठकलाई पनि व्यवस्था गर्नुभएको हो। बुधबार सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा सिंहदरबारमै रहनुभएका उहाँ भने जानु भएन। संसदीय अभ्यासमा दलको नेताले आफ्ना सांसदहरूको निगरानी राख्नुपर्ने हुन्छ, तर रासोपा संसदीय दलको बैठकलाई उहाँले निरन्तर व्यवस्था गर्दै आउनु भएको देखिएको छ। संसदीय दलकै नेताको हैसियतमा प्रधानमन्त्री बन्नुभएका बालेनले पछिल्लो पाँच महिनासम्म संसदीय दलको बैठक समेत बोलाउनु भएको छैन। यसअघि पनि सभापति रवि लामी छानेले संसदीय दलको बैठक बोलाउनु भएको थियो। बुधबार रविले नै बोलाएको दलको बैठकमा पनि बालेन अनुपस्थित रहनु भएको थियो। बालेन राष्ट्रपतिको वरिष्ठ नेता समेत भए पनि पार्टीको बैठकमा समेत जाने गर्नु भएको छैन। प्रतिनिधि सभालाई पनि उहाँले यसै गरी व्यवस्था गर्दै आउनु भएको छ। प्रधानमन्त्रीले संसदलाई व्यवस्था गरेको भन्दै चर्को आलोचना भएपछि यही साता सभामुख डोलप्रसाद अर्यालले सांसदका प्रश्नको उत्तर दिन रूलिङ नै गर्नु भएको छ। भदौ 10 गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम छ। संसदीय दलका नेता विनायकको बैठकले दलको विधान नै संशोधन गर्ने निर्णय गरेको छ। सांसदहरूको बैठकले राष्ट्रपा संसदीय दलको विधान 2083 संशोधन गर्ने निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिनुभयो। उहाँका अनुसार विधान संशोधनका लागि प्रमुख सचेतकको नेतृत्वमा 7 दिनभित्र प्रतिवेदन तयार गर्ने गरी कार्यदल गठन भएको छ। आगामी दिनमा सांसदहरूलाई सदनमा उपस्थित हुँदै गर्दा कम्तीमा संसदको मर्यादा आफ्ना जिम्मेवारी जनपक्षीय आवाज र कानून निर्माण प्रक्रिया सशक्त बनाउन आवश्यक संशोधन गर्ने गरी विधान संशोधन कार्यदल बनेको छ। बैठकपछि नेता पराजुलीले भन्नुभयो संसद मात्रै होइन पार्टीलाई पनि बालेनको निरन्तर व्यवस्था शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो। यससँगै डिजिटल प्लेटफर्ममा आफ्ना गतिविधिहरू अपडेट गर्न मन्त्रीहरूलाई निर्देशन उपशीर्षकमा खबर छ। अर्को राष्ट्रपति सभापति रवि लामी छानेले आफ्ना मन्त्रीहरूलाई अनिवार्य रूपमा आरएसपी पल्स र एप डाउनलोड गर्न निर्देशन दिनुभएको छ। राष्ट्रपा संसदीय दलको बैठकमा उहाँले अनिवार्य रूपमा 24 घण्टाभित्र एप डाउनलोड गरेर गतिविधिहरू अपडेट गर्न निर्देशन दिनुभएको हो। पार्टी नेतृत्व र प्रधानमन्त्री बीच कुनै असमझदारी छैन, सभापति लामी छानेको भनाई छापिएको छ। राष्ट्रपा सभापति रवि लामी छानेले आफू र प्रधानमन्त्री बालेन शाह बीच कुनै असमझदारी नभएको बताउनु भएको छ। मन्त्री फेर्ने तयारी छैन, राष्ट्रपा सभापति रवि लामी छानेले सरकारका मन्त्रीहरू फेर्ने बारे कुनै छलफल वा तयारी नभएको प्रष्ट पार्नु भएको छ। यता गृहमन्त्री सुदन गुरूङले भोट फिर्ता लानुस् भनेर आफूले जोकको रूपमा भनेको दावी गर्नुभएको छ। संसदीय दलको बैठकपछि बाहिरिने क्रममा संचारकर्मीसँग कुरा गर्दै उहाँले आफूले जोकको रूपमा बोलेको विषयलाई ठूलो बनाइएको दावी गर्नुभयो। सरकारका काम जनतामाझ पुर्याउन नसकिएको मन्त्रीहरूको गुनासो, संसदीय दलको बैठकमा मन्त्रीहरूले आफूले गरेको कामबारे जानकारी गराएका थिए, बैठकमा मन्त्रीहरूले आफ्नो मन्त्रालयबाट गरेका काम कारवाही गतिविधिबारे जानकारी गराइएको नेता गणेश पराजुलीले जानकारी गराउनुभयो। यी खबरहरू हिमालय टाइम्समा छापिएका हुन्।
1: त्यस्तै बालेन गयल दलको नेता अभ्यास गर्दै रवि शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको संसदीय दलका नेता हुन् प्रधानमन्त्री बालेन्द्र शाह, तर बुधबार सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा पार्टीका सांसद र मन्त्रीलाई एउटै ठाउँमा राखेर निर्देशन दिने भूमिकामा देखिए पार्टी सभापति रवि लामिछाने। स्वयं लामिछाने पनि बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै संसदीय दलको बैठक भए संसदीय दलको नेता तथा प्रधानमन्त्री उपस्थित हुने भनेर अनौपचारिक छलफल गरेको प्रष्टीकरण दिए, तर त्यही बैठकले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। यो निर्णयले लामिछानेको दावी स्वत काट्छ। उक्त बैठकमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका विषयदेखि राष्ट्रिय राजनीतिसम्मका विषय उठाए अनि मन्त्रीहरूले आफू सम्बद्ध प्रश्नको जवाब दिए। अन्तिममा मन्त्री र सांसद सबैलाई लामिछानेले सम्बोधन गरे। मन्त्रीहरूको काममा सांसदहरूले नै प्रश्न उठाउने अवस्था आएको भनेर कार्यशैली सुधार्न निर्देशन दिए, तर तत्काल मन्त्री फेरबदल नहुने संकेत गरे। यो काम गर्ने जिम्मेवारी र दायित्व संसदीय दलका नेता र प्रधानमन्त्रीको हो। मन्त्रीहरूलाई कमाण्ड गर्ने पनि प्रधानमन्त्रीले हो। बुधबार यस्तो भूमिकामा रवि लामिछाने आफूलाई प्रस्तुत गरिरहेका थिए। यति मात्र होइन, बालेन बिनाको बैठकले दलको विधान संशोधन गर्ने प्रक्रिया समेत अघि बढ़ाएको छ। राष्ट्रपा संघीय संसदीय दलको विधान संशोधनका लागि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। कार्यदलमा प्रकाश चन्द्र परियार, कान्ति शिखा अधिकाल र गणेश कार्की सदस्य छन्। कार्यदललाई 7 दिनको समय दिएको छ। यसअघि पनि राष्ट्रपाको विधानलाई लिएर विवाद भएको थियो। संशोधित विधानमा पार्टी सभापतिलाई संसदीय दलसँग समन्वय गर्ने मात्र होइन, पार्टीको आधिकारिक नीति निर्णय र दृष्टिकोण संसदमा प्रभावकारी रूपमा कार्यान्वयन गराउन संसदीय दललाई मार्ग निर्देशन गर्न सक्ने व्यवस्था राखिएको छ। संसदीय दलका नेता एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलका अनुसार रासोपाको आन्तरिक सत्ता संघर्षले पनि नेपालको राष्ट्रियतामाथि गम्भीर संकट आउन सक्ने चिन्ता बढ़ाएको छ। एकातिर बालिन बिनाको बैठकले संसदीय दलको विधान संशोधन गर्ने प्रक्रिया अघि बढ़ाइएको छ। अर्कोतिर आफूलाई बोधार्थ दिएर मन्त्रीहरूलाई प्रश्न लेख्न निर्देशन दिँदै रवि लामिछाने शक्ति अभ्यासमा रहेको प्रष्ट सन्देश दिएका छन्। बालेन गयल दलको नेता अभ्यास गर्दै रवि शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
6: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सरकारी कार्यालयमा अनुशासन अनुगमन तीव्र बनाएको छ। प्रधानमन्त्री शाह नेतृत्वको सरकार गठन भए यता सरकारी कार्यालयमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनवाई गर्ने प्रक्रियाले तीव्रता पाएको छ। वर्तमान सरकार गठन भएपछि 11,000 निजामती कर्मचारी कार्यवाहीमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो 4 महिनामा 11,000 सरकारी कर्मचारीलाई कार्यवाही गरेको छ। मन्त्री शाह नेतृत्वको सरकार गठन भए यता सरकारी कार्यालयहरूमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनवाईको प्रक्रिया तीव्र गतिमा अगाडि बढ़ाइएको केन्द्र सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टले जानकारी दिनुभएको छ। प्रवक्ता भट्टका अनुसार गत चैतदेखि साउनसम्म केन्द्रमा सरकारी कार्यालय वा कर्मचारीसँग जोड़िएका उजुरी दर्ता प्रक्रिया उल्लेख वृद्धि भएको छ। प्रवक्ता भट्टका अनुसार गत चैतदेखि साउनसम्म केन्द्रमा 1,298 उजुरी दर्ता भएका थिए, जसमध्ये 1,114 अर्थात 85.82% उजुरी फर्स्योट गरिएको छ। सरकारी कार्यालयमा अनुशासन अनुगमन तीव्र, 4 महिनामा 11,000 कर्मचारीमाथि कार्यवाही शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले सर्वोच्च अदालतको नेतृत्व सम्हालेको 3 महिनामै इजलास गठन र मुद्दा व्यवस्थापनलाई लिएर विवादमा परेका छन्। निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन खारेजी सम्बन्धी रिटमा वरिष्ठता मिचेर संवैधानिक इजलास गठन गरेको र सम्पत्ति छानबिन आयोग विरूद्धका रिट आफ्नो नेतृत्वको इजलासमा पेश भएको विषयमा उनको भूमिकामाथि प्रश्न उठेको हो। शर्मा 13 जेठमा प्रधान न्यायाधीश नियुक्त भएका हुन्। उनीभन्दा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाललाई पछि पार्दै संवैधानिक परिषदले शर्माको नाम सिफारिश गरेको थियो। वरिष्ठताको परम्परा मिचेर चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीश बनाएको भन्दै त्यति बेलै प्रश्न उठेको थियो। प्रधान न्यायाधीश नियुक्त भएको एक सातामै संवैधानिक इजलास गठनको विषयमा विवाद देखियो। निजामती कर्मचारीको ट्रेड युनियन खारेजी विरूद्धको रिटमा प्रारम्भिक सुनवाईका क्रममा 28 वैशाखमा तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल सहितको संवैधानिक इजलासले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाल आदेशको पक्षमा थिए भने विनोद शर्मा र सारंगा सुवेदीले फरक मत राखेका थिए। त्यस्तै नेपाल बार एसोसिएशनका अध्यक्ष प्राध्यापक डाक्टर विजय मिश्रका अनुसार संवैधानिक इजलास कि त वरिष्ठता वा गोला प्रथाबाट तय हुनुपर्छ। अब त प्रधान न्यायाधीशले निश्चित मुद्दाहरू टिप्पणी उठाएर संवैधानिक इजलासमा पुर्याउन पनि थाल्नुभयो, यो विधि र प्रक्रिया विपरीत छ भनेका छन्। त्यस्तै पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरेले बेन्चको अधिकार न्यायालय प्रशासनले खोज्न मिल्दैन, उद्देश्य त थाहा भएन तर यस्ता कामले नेतृत्वको नियतमाथि प्रश्न उठाएका छन् भनेका छन्। सरकारका निर्णय सम्बन्धी मुद्दा र विधि प्रक्रिया मिचेर आफू अनुकूलको इजलासमा तानुले प्रधान न्यायाधीशको नियतमाथि नै प्रश्न उठेको छ। विवादमा प्रधान न्यायाधीश सरकारी स्वार्थका मुद्दा विधि मिचेर आफू अनुकूल इजलासमा शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।